भोला अध्ययन र कामको लागि छोटो दूरीको यात्रा हुने सम्भावना रहेको छ। सिंह राशि इमानदार र लगानशील भएर लाग्नाले समाजमा राम्रो काम गरेर नाम र दाम दुवै कमाउन सकिनेछ। कार्यक्षेत्रमा प्रतिष्ठित काम गरेर सबैको ध्यान केन्द्रित गर्न सकिएला। पढ़ाइ र लेखाइमा भने जस्तो नतिजा हात पार्न सकिनेछ। शिक्षा र वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समय फलदायी रहेको छ भने माया र प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ। कन्या राशि व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यवसायकै सन्दर्भमा यात्रा हुनेछ। अध्ययनमा समय दिएर आफ्नो विद्यालय निखार्न सकिनेछ। आँटेको र चाहेको कामहरू गर्न सकिने र साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो बन्नेछ। घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन्। सार्वजनिक पदमा बसेर सेवा गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रूपैयाँ पैसाको बचत हुने देखिन्छ। तुला राशि सामाजिक तथा परोपकारी काममा समय व्यतीत हुनेछ। सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोश जागरा आउनेछ। शिक्षाकै सवालमा लामो दूरीको यात्रा हुने प्रशस्तै सम्भावना रहेको छ। आफन्त र घर परिवारका सदस्यहरूको साथ धार्मिक यात्रामा निस्कन सकिनेछ भने अध्ययन र खोजमूलक काममा पनि जाने योग रहेको छ। योग ध्यान र धर्म कर्ममा मन जानेछ। वृश्चिक राशि आफन्त तथा चेली माइती बीचमा मनमुटाव बढ़न सक्ने ग्रह योग देखिन्छ। व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्ने हुँदा ध्यान दिनुहोला। माया र प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा थपघट आउनेछ। समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ। सामान्य स्वास्थ्यमा समस्या आएर उपचार खर्च बढ़ेर जानेछ। पढ़ाई र लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछाडि परिने चिन्ताले सताउन सक्छ। औद्योगिक क्षेत्र र व्यापारमा लगानी गरेर नाफा कमाउन सकिनेछ। बहुमूल्य धातु संग्रह गर्न सकिनेछ। शुभ चिन्तकहरूको सहयोग र सद्भाव प्राप्त होला। समयमा नै कामहरू सम्पन्न हुनेछन्। भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ। बन्धु बान्धवहरूको सहयोग र समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ। प्रेम प्रसंगमा रमाउन चाहनेहरूका लागि समयले साथ

अफर आउने तथा उपहार प्राप्त हुने योग छ। आफन्त र सन्तानबाट तपाईँले शुरू गरेको काममा सहयोग र समर्थन पाइनेछ। बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनज्ञ लाभ लिन सकिनेछ। राम्रो र सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न बन्नेछ। अन्त्यमा मीन राशि। आफन्तहरू टाढिने र पति पत्नी बीचको सामान्य मनमुटावको सिर्जना हुन सक्छ। पढ़ाई र लेखाईमा समय दिन नसक्दा अरूभन्दा पछाडि परिनेछ। राजनीति र समाज सेवाका समय लगानी गर्ने अरूका लागि समय मध्यम भएकाले जनताबाट आलोचनात्मक समर्थन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्च गर्नुपर्नेछ। कृषि र पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरेर रूपैयाँ पैसा कमाउन सकिने योग देखिएको छ।

आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा हामी तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्राथमिकताका साथ प्रसारण गर्दै आएका छौं। रेडियो धोरबाराही मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो टेलिफोन नम्बर 0564141100 फोन गरेर वा हाम्रो इमेल तथा सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

श्रोताबिन यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागिसकिएको छ। भोलि तपाईँहरूको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि पनि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।

0: 103.8 अन्तर्मन को आवाज।
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
2: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे।
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं

0: प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
1: कौरव पाण्डवको बीचमा त्यत्र सैभाई जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनु हो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: अलि भाट डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
0: नरिसौ न त डबर हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
7: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
7: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891905633 र 9746786081
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
10: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
9: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
10: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
8: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
11: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
8: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9861633101 र 9468683522
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9896613195 र 9847153368
12: 103.8 अन्तर्मनको आवाज
13: स्टुडियो
14: अहिले बिहानको 6 बज्यो
2: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9916595301
13: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
15: आज 2083 साल असोज 18 गते आइतबार, सन् 2026 अक्टोबर 4 तारीख असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
16: काया कैरनका साथमा
17: किसान पाइप प्रोडक्ट्स प्राली,
16: राष्ट्रको साथ किसान,
17: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
13: आज वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको रेडियो संखुवा सभा 95.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
15: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने दबाव, रासोपा पालिका चुनावको तयारीमा।
13: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै, मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत ऋण, नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 जरिवानाको व्यवस्था।
15: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो, सन्चोको उत्पादन रोकियो।
13: फ्लाइ दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी, चरमपन्थी विचारधारासँग सम्बन्धित भएको आशंका।
15: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9856078302 र 9846078302।
19: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
20: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
19: अनि बन्छ त दाई?
20: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
22: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
23: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
24: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
23: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
24: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
25: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
26: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
25: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
13: का लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। पार्टी एकता रूपान्तरण र पुस्तान्तरणको दबाव बीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुन लागेको हो। विशेष महाधिवेशनले शेरबहादुर देउवा लगायत 70 वर्षमाथिका अधिकांश नेतालाई एकै पटक पाखा लगाउँदै गगन थापालाई सभापति बनाएको थियो। थापाको नेतृत्वमा 15 महाधिवेशन हुन लागेको हो। पार्टीभित्र नेतृत्वको वैधानिकता सम्बन्धी विवाद कायमै रहेका बेला महाधिवेशन हुँदैछ। यही बेला पूर्व सभापति देउवाको समूह समानान्तर महाधिवेशनमा लागेको छ। विशेष महाधिवेशनबाट पहिलो र दोस्रोलाई विस्थापन गरेर तेस्रो पुस्तामा नेतृत्व आउँदा पार्टीभित्र नयाँ शक्ति सन्तुलन मिलाउनुपर्ने दबावमा कांग्रेस रहेको छ। अर्कोतर्फ पार्टीको पुरानो साग फर्काउने गरी महाधिवेशनबाट प्रतिनिधित्वको स्वरूप र भावी राजनीतिक कार्यदिशा प्रष्ट पार्नुपर्ने चुनौती पनि कांग्रेस सामु रहेको छ। नेतृत्व चयनसँगै एकता पुस्तान्तरण र जनमत फर्काउने कांग्रेसमा दबाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
15: यसैबीच आजदेखि काठमाडौँमा शुरू हुन लागेको महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिका गाड़ीलाई विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वारले महाधिवेशनमा भाग लिन खुला मंचमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न ठाउँमा पार्किङ को व्यवस्था मिलाएको जानकारी दिनुभयो। संयोजक स्वारका अनुसार धरहराको अण्डरग्राउण्ड माइतीघरदेखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्गमा रहेको अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ। यस्तै पुरानो बस पार्क आसपास र भ्रिकुटी मण्डपभित्र पनि केही गाड़ी पार्किङ गर्ने गरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
13: कांग्रेसपछि अब सत्तारूढ़ राजसपाको खबर। अन्य दलहरू आन्तरिक विवादमा रूमल्लिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा छ महिनापछि हुने स्थानीय तह अर्थात पालिका चुनावको तयारीमा होमिएको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय चुनावको लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशको पार्टी सभापति पदेन सदस्य हुने निर्णय गरेको छ। सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नागरिक र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। अब हुने स्थानीय तहमा चुनावको केन्द्रित हुन र परिणाम देखिने गरी काम गर्न लामिछानेले निर्देशन दिनुभएको छ।
15: अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइदिएछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 गएको शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 रूपियाँ अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाहरूले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। सम्बन्धित स्थानीय तहले सिफारिश गरेका अति विपन्न परिवारले घर बनाउँदा नेपाल सरकारले 50,000 रूपियाँ र प्रदेशले 25,000 रूपियाँ नघट्ने गरी नगद अनुदान दिनुपर्नेछ। विधेयकमा भनिएको छ, अनुदान रकम नेपाल सरकार र प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ। अहिले घर बनाउँदा आम नागरिक ढुंगाको छानो, बालुवा, गिट्टी, ढुंगा, काठ लगायत सामग्री किन्न बाध्य छन्। यसले घर निर्माणको लागि विधेयक मार्फत प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव समेत गरेको छ। 10 भदौको रसुवाबाड़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। 8-11 गतेसम्म असोजमा भएको धेरै ठूलो वर्षापछि आएको बाढ़ीले पर्वत, बागलुङ, म्याग्दी लगायत जिल्लामा 100 घर परिवार घरबार विहीन छन्। त्यस अवस्थामा सरकारले यस्तो व्यवस्था गर्न लागेको खबर नयाँ पत्रिकामा छ।
13: काया कैरनमा गाँठका कुराको अन्तिम श्रृंखलामा अनावश्यक खर्च नगरी पैसा कसरी जोगाउने र बढ़ाउने बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
0: सूचना श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
3: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
4: मोबाइल 9865078634 र 9781107090।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
9: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
27: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
27: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: सम्पर्क गर्नुहोस्।
28: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन, नेतृत्व चयनसँगै एकता, पुस्तान्तरण र जनमत फर्काउने दवाब, रासोपा पालिका चुनावको तयारीमा विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत, ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था लगायतका खबर प्रस्तुत गर्यौं।
15: अब बाँकी प्रसंग।
9: गाँठका कुरा।
15: गाँठका कुरा श्रृंखलामा गाँठ कमाउने कुरा गर्यौं, कमाएको गाँठ जोगाउने कुरा पनि गर्यौं, जोगाएको गाँठलाई कसरी बढ़ाउने भन्ने पनि बुझ्यौं। अब अन्तिम श्रृंखलामा एउटा अलि फरक कुरा गरौं। गाँठ कमाउने भन्दा गाह्रो कहिलेकाहीँ गाँठलाई सही ठाउँमा खर्च गर्नुहुन्छ। गाँठ कमाउने जोगाउने उपायबारे थप जानकारी मिलन तिमिल सिन्हाबाट।
29: हामी सबैलाई पैसा कमाउन मन लाग्छ, बचत गर्न पनि मन लाग्छ, तर पैसा हातमा परेपछि एउटा समस्या शुरू हुन्छ। चाहना बढ्छ, खर्च बढ्छ र आवश्यकता भन्दा रहर ठूलो हुन थाल्छ। मोबाइल राम्रै चलिरहेको छ, नयाँ मोडल आयो, किनिहालौं। घरमा खाना छ, साथीले बाहिर जाउँ भन्यो, खाइहालौं। पुरानो मोटरसाइकलले काम चलिरहेको छ, अर्को राम्रो देखियो, ऋण निकालेर किनिहालौं। एउटा एउटा खर्च सानो लाग्छ, तर यस्तै साना खर्च जोडिँदै गर्दा महिनाको अन्त्यमा खल्ती रित्दै अनि आफैले आफैलाई प्रश्न गरिन्छ, गाँठ गयो कहाँ। त्यसैले पैसा जोगाउने पहिलो उपाय हो आवश्यकता र चाहना बीचको फरक बुझ्नु। अर्को महत्वपूर्ण कुरा हो अनावश्यक ऋण नलिने। ऋण आफै खराब होइन, घर, शिक्षा, व्यवसाय जस्ता उत्पादनशील वा आवश्यक कामका लागि उचित ऋण उपयोगी हुन सक्छ। तर देखासिकी, विलासिता र क्षणिक रहरका लागि ऋण लिँदा भविष्यको आमदानी आजै खर्च हुन्छ भन्ने त तपाईँलाई पनि थाहा नै छ। ऋण लिनु अघि तीन प्रश्न सोधौ। यो आवश्यक हो? यसको किस्ता तिर्न मेरो नियमित आमदानी पर्याप्त छ? अनि आपत पर्यो भने पनि यो ऋण तिर्न सक्छु? पैसा जोगाउनु भनेको विश्वास र सम्बन्ध जोगाउनु हो। पैसा कमाउने दौड़मा सम्बन्ध गुमायो भने त्यो कमाईको अर्थ पनि कमजोर हुन्छ। साथीलाई पैसा सापटी दिनु परे स्पष्ट कुरा भनौं। परिवारमा आमदानी र खर्च बारे सल्लाह गरेर योजना बनाऊ। कसैसँग पैसा लिएको छ भने समयमै फिर्ता गर्ने प्रयास गरौं। समयमा तिरेको सानो ऋणले विश्वास बढ़ाउँछ, नतिरेको सानै ऋणले सम्बन्ध भत्काउँछ। त्यसैले जिम्मेवार आर्थिक जीवन भनेको आफ्नो पैसा मात्र जोगाउनु होइन, अरूको विश्वास पनि जोगाउनु हो। कमाईको केही हिस्सा बचत गरौं, केही आवश्यक खर्चका लागि छुट्याउं, केही भविष्यका लागि लगानी गरौं अनि आफ्नो क्षमता र आमदानी भन्दा माथिको जीवनशैली नबनाऊ। किनकि धनी देखिनु र आर्थिक रूपमा बलियो हुनु एउटै कुरा होइन। महँगो मोबाइल, ठूलो गाड़ी र ठूलो घर देख्नेले तपाईंलाई धनी देख्छ, तर यसले आफैलाई भने आफ्नै पीरले चाउरिएको मरिज बनाउँछ। सामान्य जीवन बिताएर नियमित बचत गर्ने, ऋण नियन्त्रणमा राख्ने र भविष्यका लागि लगानी गर्ने मानिसलाई अरूले गरीब देखे पनि त्यस्तो मानिस आर्थिक रूपले भित्रैबाट बलियो हुन्छ। अन्तत गाँठको कुरा केवल पैसा र कमाईको कुरा मात्रै होइन, गाँठसित गाँसिएको गाँठी कुरा हो। गाँठले जीवनमा सन्तोष र शान्ति आयो कि तनाव र अशान्ति? किनकि गाँठ आफ्नो र परिवारको स्वास्थ्य, सुख र शान्तिका लागि चाहिने हो। त्यसैले गाँठ साथमा होस् र गाँठको नियन्त्रण आफ्नै हातमा होस् भन्ने कुरा नभुलौं।
1: फेरि पनि खबरकै सिलसिला। कुनै समय भित्री मधेसका जिल्लामा धेरै देखिने गरेको स्क्रब टाइफस यति बेला देशैभर फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार गएको पुष माघ यता 9872 स्क्रब टाइफसको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेका अनुसार डोल्पा, मनाङ, मुगु बाहेक 74 जिल्लामा संक्रमण फैलिएको छ। यो अवधिमा 22 जनाले ज्यान माएको रिपोर्ट ईडीसीमा आए पनि पुष्टि हुन बाँकी रहेको उहाँले बताउनुभयो। तर उनीहरूको स्क्रब टाइफसबाटै ज्यान गएको भन्नेबारे थप पुष्टि गर्ने कार्य भइरहेको छ। दोस्रो विश्वयुद्ध ताका जापानमा फैलिएको स्क्रब टाइफस नेपालमा 1981 सनमा देखा परेको थियो। सन् 2015 भूकम्पपछि नेपालमा यो रोगको संक्रमण बढ़दै गएको देखिन्छ। शुरूआती वर्षमा यो रोग चितवन, नवलपरासी लगायतका तराईका जिल्लामा बढ़ी सक्रिय रहेकोमा पछिल्ला वर्ष पहाड़ी र हिमाली जिल्लामा पनि फैलिँदै गएको पछिल्लो एक महिनामा देशभर देखिएका 2738 संक्रमित मध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशका रहेका छन्। ईडीसीका अनुसार लुम्बिनीमा एक महिनामा 707 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। स्क्रब टाइफस घाँसपात, दाउरा तथा कृषि काम गर्ने क्रममा किर्नाको टोकाईबाट सर्ने गर्छ। विशेष गरी गाउँघर, झाड़ी तथा बढ़ी हरियाली भएका क्षेत्रमा यसको जोखिम धेरै हुने डाक्टरहरूले बताएका छन्। किर्नाको टोकाईबाट बच्न शरीर पूरै ढाक्ने कपड़ा, पंजा र घुँडासम्म छोपिने जुत्ता लगाउन डाक्टरको सल्लाह छ। झाड़ी तथा बुट्यान भएको क्षेत्रमा यस्ता प्रकारका किर्ना बढ़ी पाइने भएकोले घर वरिपरिको झाड़ी तथा बुट्यान सफा राख्न समेत सल्लाह दिएका छन् डाक्टरहरूले। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: चिसो मौसममा रुघाखोकी, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सन्चोको उत्पादन बन्द भएको छ। मासिक ज्यालादारी श्रमिक आन्दोलनमा उत्रिएपछि सन्चोको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सन्चोको उत्पादन रोकिएको छ। सन्चोको माग चौतर्फी राम्रो रहे पनि उत्पादन गर्ने जड़ीबुढ़ी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले श्रमिकको सेवा सुविधा सम्बन्धी विवादमा परेको छ। 2081 साल चैत 15 गते तत्कालीन राजावादी आन्दोलनमा सन्चोको कारखानामा आगजनी गरिएको थियो। आगजनीबाट भौतिक संरचना र मेसिन पूर्ण रूपमा क्षतिग्रस्त भए। जोड़जाड़ गरेर कम्पनीले सन्चो उत्पादनलाई फेरि शुरू गरेको हो। उत्पादनको मुख्य आधार मानिने श्रमिक नै सेवा सुविधाको माग लिएर धरनामा बसेपछि काम रोकिएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीले जड़ीबुटी तथा सुगन्धित वनस्पतिको उत्पादन संकलन र प्रशोधन गरी विभिन्न वस्तु बजारमा पठाउँदै आएको छ। सन्चो सहित बाम त्यसै गरी हिमालयन मसाज आयल जटा केश तेल शिलाजित लगायत उत्पादन कम्पनीका प्रमुख उत्पादनमा पर्छन्। कम्पनीको सबैभन्दा चिनिएको उत्पादन मध्ये सन्चो एक हो। रोकियो सन्चोको उत्पादन गोर्खापत्रमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
24: धुलेगौड़ा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
8: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
24: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
8: ल फोन नम्बर टिप्नुहोस् त, 97-15-50-65-55 र 97-15-60-56-66।
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
24: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
12: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौड़ा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौड़ा तनहु।
2: क्यालेण्डरमा असोजको तेस्रो हप्ता एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी मसान्तसम्म नतिजा प्रकाशन गर्ने उल्लेख छ, तर आयोगले कार्तिक 14 गतेदेखि मात्र प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। आयोगको तयारी अनुसार प्रवेश परीक्षा क्यालेण्डरमा तोकिएको समयभन्दा झण्डै 1 महिना ढिला हुनेछ। गएको वर्ष कक्षा 12 नतिजा साउन 19 प्रकाशन भएको थियो भने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा कार्तिक 15 गतेदेखि सञ्चालन गरिएको थियो। यो वर्ष कक्षा 12 नतिजा झण्डै 1.5 महिना अघि 5 असारमा प्रकाशित भयो। सरकारले विश्वविद्यालय तहमा भर्ना प्रक्रिया छिटो शुरू गर्ने र शैक्षिक क्यालेण्डरमा एकरूपता ल्याउने उद्देश्यले कक्षा 12 नतिजा छिटो प्रकाशन गरेको दावी गर्दै आएको छ। गएका वर्षहरूमा कक्षा 12 नतिजा प्रकाशन गर्न झण्डै 3 महिना लाग्ने गरेकामा यो वर्ष झण्डै 40 दिनमै नतिजा प्रकाशन गरिएको थियो। त्यस अनुसार विश्वविद्यालय तथा चिकित्सा शिक्षाको प्रवेश र भर्ना प्रक्रिया अघि बढ़न भने सकेको छैन। कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर, यूएईका अनुसन्धानकर्ताहरूले इजरायल जाँदै गरेको फ्लाइ दुवैको विमानमा सहचालकले आतंकवादी कार्य गर्ने योजना बनाएको दावी गरेका छन्। गएको बुधबार सहचालकले ककपिटभित्र क्याप्टेनमाथि आपतकालीन बन्सरोले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलिएको यूएईको सरकारी समाचार संस्था बामलाई उद्धत गर्दै एएफपीले जनाएको छ। यसअघि आक्रमणमा चक्कु प्रहार गरेको भनिएको थियो। आक्रमणपछि घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले सहचालकलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो। विमानमा चालक दल सहित 174 यात्रु सवार थिए। आक्रमणको क्रममा विमानले झण्डै 1 मिनटमै 17,000 फीट उचाइ गुमाएको फ्लाइट राडार 24 को तथ्याङ्कले देखाएको छ। यूएईका महान्यायाधिवक्ता हमद सैफ अल सामसीका अनुसार सहचालकले विमानको नियन्त्रण लिएर आतंकवादी कार्य गर्ने प्रयास गरेको देखिएको छ, तर उनले वास्तवमा के उद्देश्य कसैले विमान नियन्त्रणमा लिन खोजिरहेका थिए भन्ने विषय अझै पनि स्पष्ट भइसकेको छैन। यूएईले सहचालकको राष्ट्रियता औपचारिक रूपमा सार्वजनिक गरेको छैन, तर साउदी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनी ओमानी नागरिक भएको जनाएको छ। मीडिया रिपोर्ट अनुसार उनलाई ओमानमा चरमपन्थी विचारधारासँग सम्बन्धित आशंका कारण उडान कार्य गर्न प्रतिबन्ध लगाइएको थियो।
2: अब खेल खबर। भारत र वेस्ट इण्डिज बीचको तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगिएको छ। तीन खेलको श्रृंखला भारतले 2-1 जितेको छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा पनि भारत 8 विकेटले नै विजयी भयो। यस्तै हिजो चण्डीगढ़मा भएको तेस्रो खेलमा वेस्ट इण्डिजले भारतलाई 5 विकेटले पराजित गर्दै श्रृंखलामा क्लीन स्वीप हुनबाट जोगिएको हो। भारतले दिएको 352 रनको लक्ष्य वेस्ट इण्डिजले 5 विकेट गुमाएर पूरा गरेको थियो। यो खेलमा वेस्ट इण्डिजका साई होपले अभिजित 162 रन बनाएका छन्।
1: अब केही खबर संक्षेपमा। नेपाली आकाशबाट मनसून बाहिरिन शुरू भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो शनिबार सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी भागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भागका थोरै ठाउँबाट मनसून बाहिरिएको हो। मनसूनी वायु कमजोर हुँदै गएकोले केही दिनमा पूरै बाहिरिने आकलन रहेको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। नेपालमा सामान्यतया जून 13 मनसून भित्रन्छ भने अक्टोबर 2 बाहिरिने गर्छ, तर यसपटक सरदर मिति नागिसक्दा पनि मनसून बाहिरिसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भाग, गण्डकी र लुम्बिनीका पश्चिमी भागमा पश्चिमी वायु सक्रिय छ। कोशी, मधेश, बागमतीका सबै भाग र गण्डकी र लुम्बिनीको पूर्वी भागमा भने मनसूनी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनीको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
2: मोगली नारायणगढ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा कष्टकर बनेको छ। जस्तै नजिकै गर्दा यस सड़क खण्डमा गाड़ीहरूको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिँदा यात्रुले शास्ती खेप्नु परेको छ। गएको एक महिनादेखि क्वीन खोला, नाम्सी खोला, केराबारी लगायतका ठाउँमा पटक पटक पहिरो खस्दै आएको खबर गोर्खा पत्रमा छ।
1: सिन्धुपाल्चोकको इको क्षेत्रमा आएको पहिरोका कारण बन्द भएको कोदारी सड़क सञ्चालनमा आउन लागेको छ। सड़क भाँसिएर साँगुरो भएको तातो पानीको घट्टे खोलामा 40 फुटे कन्टेनर पास हुने गरी बाटो फराकिलो बनाउन थालिएको सड़क डिभिजन कार्यालय दोलखा चरीकोटका प्रमुख सिनियर डिभिजनल अफिसर नारायण दत्त भण्डारीले जानकारी दिनुभएको छ। कोदारी राजमार्गको मरमत र पुननिर्माणको काम सड़क कार्यालय चरीकोटले गर्दै आएको छ। चाडपर्वलाई लक्षित फलफूल र रेडीमेड सामान बोकेका ठूला कन्टेनर कोरालातर्फ नगई न्यालमतर्फ मोड़िएका छन्। ती कन्टेनर तातो पानीबाट पास गर्ने चिनिया व्यापारीको गृहकार्य रहिरहेको छ। हिमालय सीमापार वाणिज्य संघले पनि चाडपर्व लक्षित सामान ल्याउने विकल्प तातो पानी मात्रै भएकाले नाका खुलाउन दबाव बढ़ाइरहेका छन्। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: राष्ट्रपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको 6 महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ, ऋणको ब्याजदर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त देशको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त? उद्योग व्यवसायी भन्छन् सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्रै केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योगी व्यवसायको मनोबल बढ़ाउनु पर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ। सरकारका 6 महिना बैंकमा थुप्रियो पैसा, लगानीमा छैन उत्साह, अन्नपूर्ण पोस्टमा खबर छ।
1: काया खैरनमा अब पालो उखानको।
2: नाफा कमाउन साहस चाहिन्छ।
1: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 खुला मञ्चमा उद्घाटन। नेतृत्व चयनसँगै एकता रूपान्तरण र जनमत फर्काउने दबाव। रासोपा पालिका चुनावको तयारीमा।
1: विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै। मध्यम आय भएका नागरिकलाई पनि घर किन्न सहुलियत। ऋण नक्सा स्वीकृत नगराई घर बनाएमा 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था।
2: भित्री मधेसमा धेरै देखिने स्क्रब टाइफस हिमाल पहाड़तिर फैलिँदै 74 जिल्लामा फैलियो। सञ्चोको उत्पादन रोकियो।
1: फलाई दुबईका सहचालकले आतंकवादी कार्य गर्न खोजेको यूएईको दावी। चरमपन्थी विचारधारासँग सम्बन्धित रहेको आशंका।
2: र भारतसँगको एक दिवसीय श्रृंखलामा वेस्ट इण्डिज क्लीन स्वीप हुनबाट जोगियो।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको पुरानो कार्टुन कांग्रेसको यसअघि भएको विशेष महाधिवेशनसँग कार्टुन सम्बन्धित भए पनि अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ दुईजना कार्यकर्ता कांग्रेसको चार तारे झण्डा बोकेर कतै कतै जाँदैछन्। त्यही क्रममा एकजनाले सोध्दैछन्, अनि तपाई चाहिँ कुन कांग्रेस नि, हाई हाई कांग्रेस कि बाई बाई कांग्रेस? बुझ्नु भएन, भाइ भाइ कांग्रेस कि दाई दाई कांग्रेस भनेको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 065414142, 98563231128, 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
1: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइँदो रहेछ क्या।
6: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
6: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैङ्कको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701956996।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 95607 9װ र 9װ================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================================
7: रहेछ है अस्मी
9: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
9: हो त है सामान लिन टाढा किन जानु पर्यो र
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
12: ग्राहकको चाहना नै हाम्रो सन्तोष
6: सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460692646।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
12: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भूज बहादुर सुनार,
13: मोबाइल 9800958537।
15: ₹103.8 अन्तर्मनको आवाज।

चाडबाडमा मात्र मिठो मसिनो खाने होइन, अब हामीले धेरै क्वान्टिटीमा खाने भने चाहिँ चाडबाडमा हो, तर अब जहिले रेगुलरली पनि त खाएकै हुन्छ। चाडबाडमा चाहिँ हामीले चाहिँ अब लाइक एक घर दुई घर जाने भएको कारणले गर्दाखेरि चाहिँ माछा मासुको क्वान्टिटी चाहिँ एकदमै कम गर्यो। लाइक फर इक्जाम्पल एक घरमा गयो एक दुई पिस खायो, त्यसरी गर्दाखेरि चाहिँ हामीले त्यो म्यानेजमेन्ट पनि गर्न सक्यो। साथसाथै अब मासुको कुन भागलाई चाहिँ हामीले असर गर्छ भन्ने पनि हामीले त्यो पनि चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ। मासु खाने हाम्रो अब कसैले चाहिँ फ्राई गरेर खानुहुन्छ होइन, कसैले चाहिँ सुकाएर राखेर पछिसम्म खाने चाहिँ गर्नुहुन्छ, अब कसैले चाहिँ होइन यसलाई चाहिँ अचार बनाएर राख्ने भनेर पनि भन्छ। अब लाइक मोस्टली चाहिँ हामीले चाहिँ फर्स्ट अफ अल चाहिँ बोइल गरेर है त्यस पछाडि चाहिँ हामीले चाहिँ थोरै मरमसला लगाएर खाएको चाहिँ राम्रो नै हो। अर्को कुरा चाहिँ हामीले चाहिँ धेरै समयसम्म पनि राखेको हुन्छ, अब कोही त सुकाएर राखेका हुन्छौँ, कसैलाई चाहिँ हामीले चाहिँ डिप फ्रिज गरेर राखेको चाहिँ एकदमै राम्रो हुन्छ, ताकि चाहिँ स्पोइलेज पनि चाहिँ नहोस्, मासु मासु स्पोइलेज पनि नहोस् भनेर चाहिँ डिप फ्रिज गरेको पनि चाहिँ राखेर त्यो पनि चाहिँ राख्छौँ। अर्को कुरा अब डिप फ्रिज गर्दाखेरिको टेम्परेचर मेन्टेन पनि गर्नुपर्ने हुन्छ, अब डिप फ्रिजमा त राखिन्छ अब तर त्यसको टेम्परेचरमा कति राखेको छ त मजाले फ्रिज भएको छ कि छैन भने पनि एकचोटि चाहिँ हेर्नुपर्ने हुन्छ। अब हामीले मासु त चाहिने त चाहिने नै हो, किनकि बडीमा प्रोटिनको सोर्स चाहिन्छ नै चाहिन्छ। अब चाहिएको हो भन्दैमा धेरै पनि खानु भएन, अब त्यो मासु चाहिँ हामीले खाएर अब किडनीले चाहिँ त्यसलाई चाहिँ अब सेक्रेट गर्न सकेन भने फेरि किडनीको इस्यु नै हुने चाहिँ अब मासुबाट नै हो है। अर्को कुरा चाहिँ नेपालमा धेरै भनेको अहिले अब मैले हेर्दै गरेको चाहिँ पाएकोमा चाहिँ किडनी पेसेन्ट चाहिँ धेरैजना हुनुहुन्छ, अब उहाँहरूले चाहिँ माछा मासुमा चाहिँ एकदमै ख्याल गरिदिनुहुन्न जति पाइयो। अब खानासँग मासु मासु नै रुचिन्छ भने बिहान बेलुका माछा मासु खाने गर्नुहुन्छ, त्यही भएर एक दिनमा चाहिँ भरि सकको चाहिँ 150 ग्रामसम्म खाँदाखेरि चाहिँ एकदमै राम्रो हो। मासुलाई चाहिँ हामीले चाहिँ दुई भागमा विभाजन गरेर चाहिँ एउटा चाहिँ रेड मिट भनेर हुन्छ, अर्को चाहिँ व्हाइट मिट भनेर भन्छौँ। अब रेड मिट भनेको त अब यो चार फिटे जनावरको माछा मासुमा परिहाल्यो, त्यसमा चाहिँ अब मायोग्लोबिनको पिगमेन्ट भएको कारणले त्यसलाई चाहिँ रेड मिट भन्या हो, र त्यसले चाहिँ अलिक शरीरमा चाहिँ धेरैको मात्रामा कन्ज्युम गर्यो भने अलिकति असर गर्ने भन्या हो। अब व्हाइट मिटमा चाहिँ हामीले चाहिँ यो कुखुराको मासुतिर जान्छौँ, त्यसमा चाहिँ मायोग्लोबिनको पिगमेन्ट चाहिँ एकदमै कमी भएको हुन्छ, अथवा चाहिँ मायोग्लोबिन चाहिँ त्यसमा त्यसको चाहिँ अब जुन यो फिलाको भाग हुन्छ त्यसमा चाहिँ अलिकति भएको कारणले गर्दाखेरि त्यसले चाहिँ शरीरमा चाहिँ त्यति साह्रो चाहिँ असर नगर्ने भएको कारणले गर्दाखेरि माछा मासुमा चाहिँ भरिसकको रातो मासु भन्दाखेरि सेतो मासु खाएको चाहिँ राम्रो, जुन कुखुराको मासु खाँदाखेरि चाहिँ एकदमै राम्रो हुन्छ। लिटरली सबैजना जो पनि हस्पिटलमा हुनुहुन्छ उहाँहरूलाई एकजना पनि हुनुहुन्न कि जसको चाहिँ प्रेसर कम भएको कोही पनि हुनुहुन्न, सबैजनाको प्रेसर बेसी नै भएको हुन्छ। त्यो किन भन्दाखेरि त अब मासुमा त फ्याट त धेरै नै भइहाल्छ, अब त्यो फ्याट त छालामा पनि भएको हुन्छ, साथसाथै बोसो पनि त हामीले रातो मासुमा त धेरै जसो हुने भनेको त मासु साइड साइड पनि बोसो हुन्छ, अब त्यसमा चाहिँ अब त्यो चाहिँ भित्र शरीरमा गएर जुन चाहिँ मुटुको नलामा हुन्छ त्यसमा चाहिँ बसिदिन्छ, त्यसमा चाहिँ डिपोजिट भएर बसिसके पछाडि चाहिँ मुटुको समस्या हुनेहरू त्यस पछाडि चाहिँ प्रेसर हुने समस्याहरू एकदमै धेरै भइरहेको छ। अब त्यसमा प्लस अब प्रेसरले मात्र भएर अथवा चाहिँ मुटुको मात्र समस्या भएर अरू त्यसले चाहिँ अरू समस्याहरू जसले चाहिँ अब ओबिसिटी भनेर भन्छौँ, त्यो चाहिँ मोटोपना नेपालमा धेरै नै छ, धेरैजना हुनुहुन्छ है। अब यो चाहिँ माछा मासुले भन्दाखेरि पनि अरू धेरै चिल्लो पदार्थहरू खाएर पनि हो है, तर माछा मासु पनि एउटा चाहिँ फ्याक्टर चाहिँ हुन्छ। अब मासु खाँदा फाइदा भन्दाखेरि चाहिँ अघि मैले भनिहालेँ सागसब्जी तरकारीहरूमा नपाइएको जुन प्रोटिनको सोर्स हुन्छ, अब सागसब्जी अथवा चाहिँ दालतिर प्रोटिन त पाइन्छ नै पाइन्छ, तर शरीरले पचाउन सक्ने भनेको प्रोटिन चाहिँ माछा मासुबाट पाइन्छ अथवा चाहिँ अन्डाबाट पाइएको हुन्छ, त्यही भएर माछा मासुको सेवन गर्न त राम्रो नै हो। होइन भने चाहिँ यो प्रोटिन एनर्जी मालन्युट्रिसन पेम भन्ने हुन्छ एउटा, अर्को चाहिँ मालन्युट्रिसन भइ नै हाल्यो, कुपोषण त्यतापट्टि भइ नै हाल्यो, त्यसपछि अर्को पनि चाहिँ हुन्छ हाम्रो चाहिँ यो बडीको मजल चाहिँ लस भएको कारणले गर्दाखेरि चाहिँ त्यो मालन्युट्रिसनमा पनि सबैपट्टि नै गइसकिहाल्यो हुन्छ है। त्यही भएर माछा मासु खानु एकदमै राम्रो हो, तर हामीले चाहिँ थाहा पाउनुपर्छ कि माछा मासुको क्वान्टिटीमा कति खाने हो र कसरी खाने होमा चाहिँ भर पर्ने हुन्छ। माछा मासु अरू धेरै खायो भने त्यही हो किडनीको समस्या हुन्छ, कोलेस्ट्रोल धेरै बढ्छ, कोलेस्ट्रोलमा अब माछा मासु खाए तापनि हामीले चाहिँ आफ्नो शारीरिक व्यायामतिर पनि एकदमै ध्यान गर्यो भने चाहिँ त्यो चाहिँ कन्ट्रोल हुन चाहिँ राम्रो नै हो। अब गरेनौ भन्यो भने त सुगर प्रेसर अभियसली ओबिसिटी जुन चाहिँ मोटोपनाहरू लगेर चाहिँ सबै कुरा भएर चाहिँ लास्टमा ह्याम्पर गर्ने भनेको किडनी हो, त्यस पछाडि अरू अरू शरीरको अरू भागमा पनि चाहिँ असर गरिदिन्छ।
मासुलाई अब कसरी खाने भन्दाखेरि एउटा चाहिँ हजुरहरूले चाहिँ आफ्नो बानीमा चाहिँ ध्यान गर्नुपर्ने हुन्छ. माछा मासु खाने भन्ने बित्तिकै धेरै पनि चाहिँ खाने होइन, एकै मुस्टमा धेरै खाने होइन, अथवा चाहिँ अब त्यसरी नै खान नसके पनि मासुलाई चाहिँ माछा मासुलाई चाहिँ स्म्यास गरेर अथवा त्यसलाई चाहिँ मसिनो किमा बनाएर त्यसरी खाँदाखेरि पनि चाहिँ राम्रो चाहिँ हुन्छ. र यसको चाहिँ काइन्ड अफ लिक्विड कन्सिस्टेन्सीकोमा नै बनाएर खाँदाखेरि चाहिँ राम्रो हो है. अब माछा मासु खाएर नै अब धेरैजना त बिच्न त भएको छ है, त्यसमा पनि चाहिँ हामीले चाहिँ पानीहरू पिउने हो कि भन्नेमा पनि ध्यान दिन्छ. अब अर्को भन्दाखेरि पानीमा जाँदाखेरि चाहिँ पानीहरू चाहिँ माछा मासु खाँदाखेरि चाहिँ कि त पानी चाहिँ अगाडि पिउने कि त पानी चाहिँ पछाडि पिउने, लाइक बेस्ट चाहिँ पानी चाहिँ अगाडि पिउँदाखेरि चाहिँ हाम्रो जुन यो डाइजेस्टिभ सिस्टमको जुन हाम्रो यहाँ घाँटीबाट गएको हुन्छ त्यो नलामा चाहिँ अलिकति क्लिन भएर गएको कारणले गर्दाखेरि चाहिँ माछा मासु लाइक हाम्रो पेटमा पुग्नको लागि चाहिँ सहज चाहिँ गरे हुन्छ. गाउँघरमा चलिआएको उपाय भनेको हामीले सुकाउँछौँ, आगोमा माथि राखेर सुकाउँछौँ. अर्को कुरा भयो हामीले चाहिँ सन ड्राइङ पनि गर्न सक्छौँ. अर्को कुरा अघि नै मैले भनिहालेँ जुन चाहिँ हामीले डिप फ्रिज पनि गरेर राख्न सक्छौँ है. अचारहरू चाहिँ बनाएर चाहिँ नराख्नु होला. अब अचारहरूमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा ओइलहरू पनि लगाएको हुन्छौँ ताकि चाहिँ त्यसले चाहिँ अब लाइक जो नर्मल पाउनुपर्ने हो त्यसमा प्रोसेस भइसकेको नै भनिन्छ गाउँघरमा पनि. त्यही भएर चाहिँ यो तिन चारवटा प्रोसेस चाहिँ एकदमै ख्याल गर्नु पर्ने हुन्छ. अर्को चाहिँ डिप फ्रिज गरिसके पछाडि अब फेरि हामीले चाहिँ त्यसलाई चाहिँ अब फेरि खानको लागि प्रयोग गर्दाखेरि चाहिँ थलिङमा चाहिँ प्रयोग गर्दाखेरि चाहिँ हाम्रो शरीरको लागि पनि ताकि त्यो माइक्रो अर्गानिजम जुन चाहिँ त्यो माछा मासुहरू डिप फ्रिज गरेर राखे तापनि माइक्रो अर्गानिजम त हुन्छ नै हुन्छ है. तर त्यसलाई चाहिँ फाइन प्रोसेस गर्दाखेरि चाहिँ कसरी चाहिँ माइक्रो अर्गानिजम स्पोरेज खानालाई चाहिँ स्पोरेज हुन नदिनुपर्ने हो त्यो तापनि चाहिँ ध्यान दिनुपर्ने हुन्छ. फर्स्ट अफ अल त तेल एकदमै कमी हाल्नु. अर्को कुरा माछा मासु बनाउनुभन्दा अगाडि एकचोटि मजाले तातो पानीमा उमाल्ने हो. त्यस पछाडि मसले चाहिँ हजुरहरूले चाहिँ छाला र बोसोको भाग चाहिँ एक्सेप्ट गरेको चाहिँ राम्रो, मतलब त्यसलाई चाहिँ निकालेको चाहिँ राम्रो है. अर्को कुरा चाहिँ कहिलेकाहीँ अब माछा मासु खाने हो मैले अब रातो मासुको मात्र कुरा होइन, सेतो मासुको जुन कुखुराको मासु खाँदाखेरि पनि त छालाको भाग चाहिँ निकालेको जुन चाहिँ स्किन आउट गरेर खान्छौँ त्यसो गर्दाखेरि पनि राम्रो हुन्छ. तर मरमसालाको प्रयोग पनि धेरै चाहिँ नगरिदिनु होला. अब कसो भन्दाखेरि मरमसालामा चाहिँ त्यसले चाहिँ बडीमा चाहिँ हिट प्रड्युस चाहिँ धेरै नै गरिदिएको हुन्छ. त्यसले गर्दाखेरि धेरै माछा मासु खाइसके पछाडि चाहिँ हामीले चाहिँ डाइरियाहरू हुने भोमिसनहरू हुने गर्दाखेरि अब बाहिरको तापक्रम पनि भएको हुन्छ प्लस मरमसालाले अर्को तापक्रम गरिदिँदाखेरि चाहिँ यो डायरियाहरू हुने चान्सेस चाहिँ धेरै नै हुन्छ. ताकि चाहिँ यो चाहिँ दसैँ तिहारमा चाहिँ मोस्टली केसेस चाहिँ यो डायरियाहरू भएर भोमिसनहरू भएर चाहिँ आउनुहोस्. एउटा त त्यही अघि डायरिया र मैले कन्स्टिपेसन, अनि त्यस पछाडि चाहिँ अर्को भोमिसनहरू पनि भनि नै हालेँ. अर्को कुरा गर्दाखेरि चाहिँ यसले चाहिँ हाम्रो चाहिँ इन्सुलिन सेन्सिटिभिटीमा पनि चाहिँ ह्याम्पर गर्न सक्छ. अर्को कुरा चाहिँ यता प्रेसर हुन त माछा मासुमा मरमसाला लगाएको ठिकै नै हो है, तर मरमसालाको पनि यो त हर्बल प्रडक्ट हो नि, त्यो यसले पनि बेनिफिट गर्छ. तर हामीले चाहिँ यसलाई चाहिँ धेरै नै युज गर्यो भने त यसको रियाक्सन त नेगेटिभ भइदिएर आएको हुन्छ नि त. त्यही भएर त्यो मरमसाला लगाउँदाखेरि पनि एकदमै कमी लगाउँदाखेरि चाहिँ राम्रो हुन्छ, तर लाइक धेरै नलगाएको चाहिँ हाम्रो जुन बाहिरतिर अब प्याकेटमा आउँछ नि त मरमसाला अब बनाएर रेडिमेड बनाएर आएको हुन्छ, अब त्यहाँनिर त उनीहरूले केमिकल पनि त प्लस लगाएकै हुन्छ है. केही समयसम्म यतिको महिनाको सम्म चाहिँ खाने हो भनेर त उनीहरूले एक्सपायरी डेट पनि हुन्छ, तर त्यो एक्सपायर हुने डेटसम्म राख्नको लागि त केमिकल पनि त चाहिएको हुन्छ. त्यही भएर हामीले चाहिँ घरमा जुन रेडिमेड आफै रेडिमेड भन्दाखेरि आफै बनाएको मरमसाला हुन्छ त्यो थोरै थोरै प्रयोग गर्दाखेरि राम्रो नै हो, तर बाहिरको जुन रेडिमेड भएर आएको मरमसालाहरू चाहिँ युज नगरेको चाहिँ राम्रो हुन्छ. रक्सी बियर यो त लाइक शरीरको लागि राम्रो नै होइन. इभन दो बियरहरू चाहिँ हामीले भन्छौँ जेरो क्यालोरी हो भनेर भन्छौँ, तर जेरो क्यालोरी हो भन्दा भने यसले क्यालोरी दिँदैन, तर यसले चाहिँ फ्याटमा चाहिँ हेल्प गरे हुन्छ. त्यही भएर हजुरले हेरिसक्नु भएको छ कि लाइक त्यसरी जसले चाहिँ बियरहरूको धेरै सेवन गर्नुहुन्छ उनीहरू चाहिँ मोटापनको शिकारहरू चाहिँ धेरैजना चाहिँ हुनुहुन्छ. अब यसले चाहिँ क्यालोरी दिँदैन तर फ्याट दिइसकेका हुन्छ है. त्यो भएर यो रक्सीहरू नखाएको पनि राम्रो चाहिँ हुन्छ. अब दसैँ तिहारमा हो भनेर रक्सीको पोजिटिभ इम्प्याक्टहरू पनि छ, तर त्यसलाई चाहिँ लिमिटेड गर्दाखेरि चाहिँ भन्दाखेरि चाहिँ लाइक दिनमा चाहिँ 50 ml सय ml चाहिँ ठिक हो है, तर त्योभन्दा बेसी चाहिँ कन्जम्सन गरेको चाहिँ राम्रो होइन. अब रेड वाइनहरू भनिन्छ शरीरको लागि राम्रो हो भनेर रेड वाइनहरू पनि धेरैले कन्जम्सन गर्नुहुन्छ. अब त्यो चाहिँ हप्तामा चाहिँ अलिकति लाइक 50 ml 100 ml लिएको चाहिँ शरीरको लागि राम्रो नै हो, मुटुको लागि पनि राम्रो नै हो, तर त्योभन्दा एक्सिड गरिसके पछाडि त्यसले नै चाहिँ मुटुलाई चाहिँ असर गर्छ. त्यही भएर गाउँघरमा अब जाँड रक्सीहरू खाने, अब जाँड रक्सीहरू खाँदाखेरि पनि लाइक आफ्नो लिमिटमा आफ्नो हदमा चाहिँ खानुपर्ने हुन्छ. त्यसलाई चाहिँ धेरै एक्सिड चाहिँ नगरिदिनु होला बिकज लाइक यसले चाहिँ
अहिले नेपालमा चाहिँ लिभरको जुन प्रब्लमहरू आइरहेको छ, नन लिभर फ्याटी लाइक लिभर फ्याटी एसिडहरू आइरहेको हुन्छ, अनि अर्को चाहिँ नन एल्कोहोलिक र एल्कोहोलिक लिभर डिजिज चाहिँ धेरै नै आएको भएको कारणले गर्दाखेरि चाहिँ लाइक रक्सीहरूलाई चाहिँ सेवनको चाहिँ कमी नै गर्ने, अब गरि नै हाल्यो भने लिमिटेड तरिकाले गर्ने. मोस्टली त अब नर्मल मान्छेले भन्दाखेरि पनि दीर्घरोगी मान्छेहरूले चाहिँ एकदमै ख्याल गर्नुपर्ने हो. अब होइन चाडबाडमा सबैजना आएर भेट्छौँ, अब भेट्छौँ भन्दा भन्दै अब बाहिरतिरको प्रडक्टहरू हामीले युजली कोसेलीमा लाने भनेको अचेल भनेको बाहिरको प्रडक्टहरू लान्छौँ. अब फ्रुट्सहरू धेरैले लाँदैनन् है, कसैले सागसब्जीहरूलाई हजुरलाई सागसब्जी बोकेर आउँछन् आउँदैनन्, बिस्किट्स लिएर आउँछन्, त्यसरी कोक ड्युहरू लिएर आउँछन्. अब दीर्घ रोगीहरूलाई त हामीले अब मैले अब हस्पिटलमा हुँदाखेरि काउन्सिलिङ गर्दाखेरि चाहिँ नखानु भनेर भने हुन्छ. अब कसै कसैले चाहिँ भन्नुहुन्छ चाडपर्वको बेलामा अलिकति खाँदा के हुन्छ र भनेर चाहिँ यसरी क्वेसन गर्नुहुन्छ. तर त्यो त आफ्नो शरीरको लागि हो नि, त अरू कसैले लिएर आइदिएका छन् खाने हो अलिकति भनेर चाहिँ भएन. त्यही भएर हजुरलाई जब मैले अथवा जोसुकैले पनि काउन्सिलिङ गर्दाखेरि खानाको बारेमा चाहिँ यो नखानु है, हजुरले चाहिँ अब लाइक बाहिरको खानेकुराहरू नखानु होला, रिफाइन्ड खानेकुराहरू नखानु होला भन्दा भन्दै पनि खानुभयो भने त्यो त उहाँहरूको लागि नै नेगेटिभ इम्प्याक्ट हो. तर यति बेलामा चाहिँ हजुरहरूले चाहिँ मासु मासुले अलिकति ख्याल गरिदिनु होला, बाहिरको खानेकुराले एकदमै ख्याल गरिदिनु होला, साथसाथै चाहिँ जुन यो रिफाइन प्रसुदित भएर आइसकेको जुन चाहिँ मैदाबाट बनेको खानेकुराहरू हामीले धेरै नै लिएर आएको हुन्छ, चिप्सहरू धेरै नै आएको हुन्छ, त्यसको कन्जम्सन नगरिदिनु होला. आफ्नो शरीरभन्दा ठुलो केही पनि होइन है, पानीहरू मजाले पिउनुपर्ने हुन्छ, खाए तापनि तातो पानीहरू मजाले पिउनु होला. अब खाए तापनि भन्दाखेरि नै अब खान त मिल्ने रहेछ भनेर पनि भएन, फेरि जस्ट इन केस कहिले काहीँ छुटबुलमा चाहिँ खाइहालियो भने तातो पानीहरू पनि पिइ चाहिँ हाल्नुहोला भनेर चाहिँ हो. माछा मासुमा प्रोटिन हुन्छ, तर प्लस हाम्रो चाहिँ जिहरूको खानेकुराले एकदमै ख्याल गरिदिनु होला, साथसाथै चाहिँ जुन यो रिफाइन प्रसुदित भएर आइसकेको जुन चाहिँ मैदाबाट बनेको खानेकुराहरू हामीले धेरै नै लिएर आएको हुन्छ, चिप्सहरू धेरै नै आएको हुन्छ, त्यसको कन्ज्युम्सन नगरिदिनु होला. आफ्नो शरीरभन्दा

0: चाहिँ युजली चलाउने भनेको मसौडा पनि चाहिँ नर्मली चलाएको हुन्छ। अब कसैलाई चाहिँ यसको स्वाद मन पर्दैन भनेर खानुहुन्न, तर भिगन साइडको लाइक नन भेज भनेको चाहिँ हामी मसौडालाई भन्छौँ है। त्यही भएर मसौडाको सब्जीहरू खाँदाखेरि पनि भइहाल्यो, अथवा चाहिँ उहाँहरूले चाहिँ दुधजन्य पदार्थहरू खानुहुन्छ भने पनिरहरू चाहिँ इन्क्लुड गर्दाखेरि पनि हुन्छ। त्यसरी चाहिँ माछा मासुको स्वाद नभए तापनि माछा मासु शरीरले खाँदाखेरि चाहिँ त्यसले हाम्रो शरीरलाई पोजिटिभ इम्प्याक्ट पनि दिइरहेकै हुन्छ। ग्यास्ट्रिक चाहिँ हामी बसले चाहिँ अब हाम्रो यो लिभिङ लाइफ यो लाइफस्टाइल भनौँ न है, लाइफस्टाइलमा चाहिँ अब हामी चाहिँ मोस्टली चाहिँ हामी अफिस हुन्छौँ। अफिस हुँदाखेरि बिहान हतार हुन्छ है, हतार हुँदाखेरि खाली पेटमै हिँड्ने, त्यस पछाडि दिउँसो अब बिजी भएको हुन्छ, बिजी सिडलमा अरू केही हुँदैन, अझै अलिकति केही खाउन भनेर खानुहुन्छ। त्यस पछाडि बेलुका गएर लाइक केही छ भने खाने होइन, अनि भने बाहिरको प्रडक्टहरू खाने पनि भएको हुन्छ। अब त्यसको गर्दाखेरि चाहिँ ग्यास्ट्रिक हुने चान्सेस त हजुरले चाहिँ जब चाहिँ हजुरको खाना चाहिँ नर्मल तरिकाले खानु भएन, जुन चाहिँ एक दिनमा चाहिँ मेन गरी चाहिँ 4 times चाहिँ 4 times चाहिँ पुरा मिल खानुपर्ने हुन्छ, हामी त्यो चाहिँ खाँदैन, त्यसले चाहिँ पुरै एक्सक्युज गरेको हुन्छ। प्लस हजुरले चाहिँ खाली पेटेमा अब खानु भएन, दिनभरि त खानु भएन, एकचोटिको खानामा पनि खाली पेटमा नै चिल्लो पदार्थहरू धेरै खानुभयो, फर इक्जाम्पल चाहिँ फ्राइड राइसहरू खाली पेटमै खानुभयो भने चाहिँ यसले चाहिँ यो चिल्लो पदार्थले चाहिँ ठाउँ पाउँछ, ग्यास्ट्रिक निम्ति ठाउँ पाएको हुन्छ है। त्यही भएर ग्यास्ट्रिक हुँदाखेरि चाहिँ हजुरले हजुरको खानपानको समय साथसाथै चाहिँ चिल्लो पदार्थहरू पनि कम गर्नुपर्ने हुन्छ। ग्यास्ट्रिकको उपचार एउटा त मैले नै भनिहालेँ, खानेकुरा मेन्टेन गर्दै गर्नु होला, प्लस डक्टरहरूले औषधि पनि प्रिस्क्राइब गर्नुहुन्छ, प्यान्टपहरू प्रिस्क्राइब गर्नुहुन्छ। अब त्यही साथसाथै नै चाहिँ अब कसैलाई चाहिँ दुधजन्य पदार्थले पनि हार्म गरे हुन्छ, किनकि अभियसली त्यहाँ चाहिँ फ्याट्सहरू भएको कारणले गर्दाखेरि त्यसले पनि चाहिँ हार्म चाहिँ गरे हुन्छ। तर त्यसलाई पनि लाइक सबै नै मोडरेसन तरिकाले नै नर्मल तरिकाले नै खाँदै गइहाल्यो भने चाहिँ यो चाहिँ ग्यास्ट्रिक चाहिँ इट्स लाइक ठुलो इस्यु होइन। हामीले त्यसलाई चाहिँ लाइफस्टाइलमा चाहिँ मोडिफिकेसन गर्दै गऱ्यौँ भने चाहिँ यो त अभियसली कमी नै हुन्छ। ह्याप्पी दसैँ सबैजनालाई, राम्ररी मनाउनु होला, साथसाथै राम्ररी मनाउनु साथसाथै आफ्नो शरीरको पनि ख्याल गर्नु होला। अब पाइनै हालियो, अब एकबारको जुनीमा के छ र एकबारको दसैँमा भर बाँचियो भनेर धेरै पनि नखानु होला, किनकि अहिले नै हजुरहरूले आफ्नो शरीरको एकदमै ख्याल गर्नुभयो भने हामीले अर्को दसैँ पनि त साथमै मनाउन सक्छौँ नि होइन। अब लाइक आज बाँच्ने भोलि बाँच्ने भन्ने त हुनु त त्यो त मान्छेको अब त्यो ठेगान त हुँदैन, त्यही पनि आफ्नो शरीरको एकदमै ख्याल गर्नुपर्ने हुन्छ। मोस्टली चाहिँ अहिले आएको चाहिँ किडनीको समस्याहरू धेरै आएको भएको कारणले गर्दाखेरि बाहिरको जुन ड्रिङ्क्सहरू हुन्छ ड्रिङ्क्सहरू एकदमै कमी पिउनु होला। भविष्यको अब गेट टुगेदर अथवा भेटघाट छ भने पनि चाहिँ फ्रुट्सहरू लिएर जाने अथवा चाहिँ फ्रुट्सको जुसेसहरू त्यहीँनिर बनाएर पिउँदाखेरि पनि एकदमै राम्रो हुन्छ। प्लस अर्को कुरा चाहिँ अब कसैजना चाहिँ हजुरको घरमा अथवा फ्यामिलीमा अथवा चाहिँ हजुरको रिलेटिभ्समा कोही चाहिँ दीर्घकालीन रोगीहरू हुनुहुन्छ, जसलाई चाहिँ हामीले चाहिँ खानुपऱ्यो यो खानु हुँदैन है भनेर भनेको हुन्छौँ, अब उहाँहरूलाई चाहिँ हजुरहरूले चाहिँ भन्नुभयो भने यो खाँदा त केही पनि हुँदैन, यसो खाँदा केही पनि अलिकति मात्र हो भनेर चाहिँ यताउता ठुलो चाहिँ नबनाइदिनु होला, किनकि उहाँहरूको ख्याल उहाँहरूले नै गर्नुपर्ने हो, साथसाथै हजुरहरूले पनि चाहिँ उहाँहरूको ख्याल पनि गर्नुपर्ने हुन्छ कि कुन खानाले, खाना त सानो नै हो तर कुन खानाले कसरी असर पारेको हुन्छ भने त्यस्तो त लास्टमा मैले थाहा भएको कारणले गर्दाखेरि चाहिँ अहिले नै चाहिँ अब राम्ररी मनाउनु होला, तर सबैजनाको हेल्थलाई हेरेर स्वास्थ्यलाई हेरेर चाहिँ ख्याल गरेर चाहिँ आफ्नो दसैँ तिहार एकदमै राम्ररी मनाउनु होला।
1: मम्मी भोक लाग्यो, खाजा खाऊँ
2: न? नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
1: हस् मम्मी।
3: मैले सुने छोरी, ल जाम हिँडा।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मम हाउस दुलीगौडा, हेल्थ पोस्ट चोकबाट 100 meters भित्र, मगर समाज भवन नजिकै।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान

0: यही अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
1: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560192।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम मा चाहिने जानकारी,
3: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 0162-5594-93, 5524-94, 5826-778।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रांड को सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच मा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
8: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड को 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
9: ₹103.8 अन्तर्मनको आवाज।
10: सेक्सन 1 स्टुडियो साइड,
11: अहिले बिहानको 7 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98161-95301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: बाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
13: नमस्कार रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनमा आजबाट काठमाडौँमा शुरू हुने भएको छ। असोज 18 गते आज दिउँसो 2 बजी खुल्ला मञ्चमा उद्घाटन हुने कार्यक्रममा भोलिबाट बन्द सत्र हुने भएको छ। उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता र विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ। यही असोजको 22 गतेसम्म चल्ने महाधिवेशनका लागि देशैभरि र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिने भएका छन्। प्रतिनिधिहरूको सवारी साधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजय बहादुर स्वाणले महाधिवेशनमा भाग लिन खुल्ला मञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। संयोजक स्वाणका अनुसार धरहराका अन्डरग्राउण्ड माइतीगढ़देखि भद्रकालीसम्मको वान वे सड़कको एकतर्फी दरबार मार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिने भएको छ। यस्तै पुरानो बस पार्क आसपास र भिरकुटी मण्डपभित्र पनि केही सवारी साधन पार्किङ गर्ने गरेर ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो। विशेष महाधिवेशनमा सहभागी नभएका शेरबहादुर देउवा पक्षका धेरै नेता र कार्यकर्ता कांग्रेस संस्थापनमा फर्किएर 15 महाधिवेशनमा सहभागी भइरहेका छन्। 27 गतेदेखि 30 गते अर्थात पुष 2082 भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति बनाएको थियो। उक्त विशेष महाधिवेशनबाट देशभरबाट 54% प्रतिनिधि सहभागी भएका थिए। विशेष महाधिवेशनमा देउवा नेतृत्वको तत्कालीन 167 सदस्यीय केन्द्रीय समितिबाट 30 जना को मात्रै सहभागिता रहेको थियो। 8 महिना पछाडि आएर त्यो तस्विर बदलिएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका करिब 70 जना केन्द्रीय सदस्य थापाको नेतृत्वमा आइसकेका छन्। 28 वैशाखमा 19 र 1 असोजमा 51 जना पूर्व पदाधिकारी र केन्द्रीय सदस्य विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्य समितिमा समाहित भएका छन्। पार्टीका प्रवक्ता देवराज चालिसे 99.99% नेता र कार्यकर्ता 15 महाधिवेशनमा सहभागी हुँदै गरेको जानकारी दिनुभयो। तनहुमा राजस्व चुहावट र चोरी निकासी नियन्त्रणका लागि सम्बन्धित निकायबीचमा सूचना आदान प्रदान, नियमित समन्वय र सड़कीय निरीक्षण प्रभावकारी बनाउने निर्णय भएको छ। तनहु जिल्ला स्तरीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिको हालै बसेको बैठकले राजस्व संकलन र चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले आपसी सहयोग र समन्वय बढ़ाउँदै सड़कीय निरीक्षण तथा त्यससँग सम्बन्धित गतिविधि सार्वजनिक गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकमा चालू आर्थिक वर्षमा जिल्लामा राजस्व चुहावट र चुहावट नियन्त्रणका लागि राजस्व संकलन र चुहावट नियन्त्रणका लागि सम्बन्धित निकायले तयार पारेको कार्ययोजना भइरहेको काम कार्यवाही र हालसम्मको प्रयासबारे छलफल गरेर समीक्षा गरिएको थियो। बैठकले स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र प्राकृतिक स्रोत र अन्य आमदानीका लागि गर्नुपर्ने ठेक्कापट्टा र तयारीको प्रक्रियागत काममा ढिलाइ हुँदा राजस्व गुम्ने र राजस्व चुहावट तथा चोरी निकासीको समस्या बढ़न सक्ने निष्कर्ष समेत निकालेको छ। त्यसकारणले पालिकाहरूलाई आवश्यक निर्णय छिटो गरेर तत्काल ठेक्कापट्टाको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो। त्यस्तै तनहुँ जिल्लामा ठूलो परिमाणमा राजस्व चुहावट हुन सक्ने क्षेत्रको पहिचान गरेर समय समयमा समितिमा छलफलका लागि पेश गर्न आन्तरिक राजस्व कार्यालय दमौलीलाई जिम्मेवारी प्रदान गरिएको छ। स्थानीय तहमा राजस्व चुहावट भएको पहिचान भए पछाडि सम्बन्धित करदातालाई कर तथा जरिवाना मात्र लगाएर छोड्ने गरिएको विषयमा समेत बैठकमा छलफल भएको थियो। यस्तो प्रक्रियालाई व्यवस्थित र प्रणालीमा आबद्ध गर्न कानून बमोजिम कर अधिकृत र राजस्व अधिकृतले कर गैर कर र शुल्क निर्धारण आदेश जारी गर्न सक्ने व्यवस्था आवश्यक रहेको निर्णय गरिएको छ। बैठकमा जिल्लाका कतिपय व्यापार र व्यवसाय अझै पनि व्यवसाय दर्ता र कर दर्ताको प्रक्रियामा नआएको विषयमा समेत छलफल भएको थियो। त्यस्ता व्यवसायीहरूलाई करको दायरामा ल्याउन पालिका तथा वडा कार्यालय उद्योग वाणिज्य संघ तनहुँ र आन्तरिक राजस्व कार्यालयले करदाता मन्त्री सर्वेक्षण निरीक्षण र अनुगमनका साथै प्रचार प्रसार गर्ने निर्णय गरिएको छ। पालिकाले ठेका लगाएर वा आफ्नै जनशक्ति मार्फत विज्ञापन मनोरञ्जन र अन्य रोयल्टीसँग सम्बन्धित कार्यबाट राजस्व संकलन गर्दा मूल्य अभिवृद्धि कर 2052 बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर समेत संकलन हुने गरेर बिल विजग जारी गर्ने व्यवस्था मिलाउनु पर्ने निर्णय गरिएको छ। गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा विपदबाट क्षति भएका पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघ सरकारसँग माग गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढ़ी पहिरोबाट सबैभन्दा ठूलो क्षति गण्डकी प्रदेशमा भएको भन्दै क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर प्राथमिकताका साथमा राहत पुनर्स्थापना र पुननिर्माणको कार्यक्रम सञ्चालन गर्न संघ सरकारको ध्यान आकर्षण गराउनुभयो। मानवीय क्षतिसँगै सरकारी संरचना सड़क पुल विद्यालय लगायतका सार्वजनिक पूर्वाधारको ठूलो क्षति पुगेकाले प्रदेश र स्थानीय तहलाई पुननिर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिदिन पनि उहाँले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण गराउनु भएको छ। यस्तै गरी भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण उत्तरी नाकामा ठूलो क्षति पुगेको भन्दै मुख्यमन्त्री पाण्डेले वैकल्पिक नाकाका रूपमा गण्डकी प्रदेशको मुस्ताङ स्थित कुरोला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गरेर आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन पनि सरकारसँग आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर 3 क्षेत्रीय सभापतिमा प्रकाश बराल निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएका बरालले प्रतिस्पर्धी विष्णुबहादुर छेत्रीलाई पराजित गर्दै सभापति पदमा विजयी हुनुभएको हो। सोही क्षेत्रको क्षेत्रीय सचिवमा शीतल अधिकारी र सहसचिवमा महिलातर्फ सरिता केसी भट्टराई चुनिनु भएको छ। यसअगाडि कास्कीका अन्य दुई निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर 1 सभापतिमा सरोज केसी र क्षेत्र नम्बर 2 सभापतिमा नवीन राज बराल निर्वाचित हुनुभएको छ। कास्कीको क्षेत्र नम्बर 3 कको सभापतिमा मेघलाल तामाङ, खको सभापतिमा विजय गुरूङ निर्वाचित हुनुभयो। क्षेत्र नम्बर 3 महाधिवेशन प्रतिनिधितर्फ महिलातर्फ सीता अधिकारी हिरावट राई, पूर्ण भट्टराई र पवित्रा थापा निर्वाचित हुनुभएको छ। हिजो सार्वजनिक भएको मतपरिणाम अनुसार महिलातर्फ नै सीता गुरूङ र शर्मिला तामाङ पनि विजय हुनुभयो। त्यस्तै गरी खस आर्य महिलातर्फ अधिवक्ता सरिता त्रिवेन सिंह पंगेनी र विजया लक्ष्मी कोइराला महाधिवेशन प्रतिनिधि बन्दा खुल्ला 10 महाधिवेशन प्रतिनिधिमा मनोज गुरूङ, युवराज कुमार, खेमलाल बास्तोला, आइन्देल गुरूङ, मीनबहादुर गुरूङ, शंकर ढुङ्गाना, शुक्रराज शर्मा, डाक्टर कृष्ण प्रसाद पौडेल, भरत बहादुर अधिकारी र वीरेन्द्र गुरूङ विजय हुनुभएको छ। वीरेन्द्र गुरूङसँग बराबर 370 मत ल्याउनुभएका जीवनाथ पौडेल भने गोला प्रथाबाट बाहिरिनुभयो। खस आर्य खुल्लातर्फ राजाराम पौडेल र पशुपति भट्टराई निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न केन्द्रीय विभागको प्रमुख उपप्रमुख र सदस्य मनोनयन गरेको छ। रपी लामी छानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डाक्टर मनोहर प्रधान, कानूनी मामिला र संस्थागत अनुपालन विभागमा मोहन लाल आचार्य, सामाजिक न्याय लैंगिक समानता र समावेशिता विभागमा रुबिना आचार्य र सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुख तोकिएको छ। त्यस्तै विधान संसदीय मामिला र न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि भूमि व्यवस्था र सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार शाह, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान सूचना प्रविधि नवप्रवर्तन र स्टार्ट अप विभागमा आनन्द बहादुर चन्दलाई प्रमुख तोकिएको छ। संस्कृति पर्यटन र राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डाक्टर धनञ्जय रेग्मी र सदस्यहरूमा सम्राट बडाथोकी र वातावरण जलवायु र प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्मकेशीलाई मनोनयन गरिएको छ। सामाजिक न्याय र समता प्रवर्धन विभागको प्रमुखमा रिमा विश्वकर्मालाई मनोनयन गरिएको छ। बैठकले अभियान र प्रचार प्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा दिल्लीश्वर कार्की रोहनलाई मनोनयन गर्ने निर्णय गरेको छ। यसैबीच राष्ट्रपाले असोजको 20 गते पर्सीदेखि 27 गतिसम्म हामी आउँदैछौ अभियान संचालन गर्ने निर्णय समेत गरेको छ। अभियान अन्तर्गत केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यहरू 77 जिल्लाका 753 पालिकासम्म पुगेर जनता पार्टी र सरकारसँग छलफल गर्ने र सुझाव संकलन गर्ने भएका छन्। बैठकले सबै केन्द्रीय सदस्य र सांसदहरूलाई अभियानमा अनिवार्य रूपमा परिचालन हुन समेत निर्देशन दिने निर्णय गरेको छ। जलवायु मैत्री खेती गरौं, स्थानीय उत्पादन बढ़ाऊ, स्वास्थ्य परिवार समृद्ध किसान र दिगो समाज बनाऊ भन्ने मूल नाराका साथ तनहुको मेग्दी गाउँपालिका वडा नम्बर 7 हर्षपुरमा स्थानीय कृषि प्रदर्शनी र खाद्य मेला 2083 भव्यताका साथ सम्पन्न भएको छ। जलवायु उत्थानशील कृषक समूह हर्षपुर क्षेत्र, जलवायु उत्थानशील कृषक समूह कुर्ले चौर र महिला उद्यमी समूह म्याग्देको संयुक्त आयोजनामा मेला संचालन गरिएको हो। म्याग्दे गाउँपालिकाको समन्वय तथा डिप डेन मार्क र चिल्ड्रेन नेपालद्वारा आयोजना गरिएको जलवायु उत्थानशील समाज विकास परियोजनाको सहयोगमा आयोजित मेलाको अध्यक्षता जलवायु उत्थानशील कृषक समूहका अध्यक्ष चन्द्र बहादुर मल्लले गर्नुभयो। कार्यक्रममा म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। त्यस्तै गरी विशेष अतिथिहरूमा गाउँपालिकाको उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, चिल्ड्रन नेपालका अध्यक्ष शान्त पौडेल र चिल्ड्रन नेपालका कार्यकारी निर्देशक दिल्ली प्रसाद शर्मा लगायत उपस्थित हुनुभयो। मेलामा स्थानीय स्तरमा उत्पादित कृषि उपज, विभिन्न रैथाने खाद्य परिकार र कृषकहरूका नवीनतम गतिविधिहरू प्रदर्शन गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्धन गर्ने, जलवायु मैत्री कृषि अभ्यासको विस्तार गर्ने र किसानहरूलाई व्यावसायिक उद्यमशीलतासँग जोड्ने मुख्य उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। तनहुँ जिल्लाका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययन गर्ने 6 कक्षाका 2542 विद्यालय बाहिर रहेका 10 वर्ष उमेर समूहका 6 किशोरीलाई मुद्दा खोप लगाइएको हो। यस्तै जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकेर अभियान संचालन गरिएको थियो। व्यास नगरपालिकामा 735, शुक्ला गण्डकी नगरपालिकामा 469, रेसिङ गाउँपालिकामा 112, बन्दीपुर गाउँपालिकामा 186, भानु नगरपालिकामा 216, भीमा नगरपालिकामा 238, आबुखैरनी गाउँपालिकामा 226, किरिङ गाउँपालिकामा 92, देवघाट गाउँपालिकामा 229 र म्याग्दी गाउँपालिकाका 145 किशोरीले खोप लगाएका छन्। स्वरूप परिवर्तन गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउने विरूद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि शुरू गरेको अपरेशन 365 अन्तर्गत हालसम्म यस्ता 882 मोटरसाइकल कार्यवाहीमा परेका छन्। यस अवधिमा 36 मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार मात्रै स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने 11 मोटरसाइकल नियन्त्रणमा लिएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको कार्यालयका प्रहरी नागो परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रूपमा अपरेशन 365 संचालन गर्दै आएको उहाँको भनाइ छ। समाजमा आतंक सृजना गर्ने र जाँचका बेलामा प्रहरीसँग वाद विवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कार्यवाही गर्ने गरिएको पासवानले बताउनुभयो। पोखरा महानगरपालिकाका गतिस्थ स्थित बेगना सालमा नुहाउने तथा पौडी खेल्ने क्रममा हिजो साँझ एकजना युवकको डुबेर मृत्यु भएको छ। सल्यान घर भएर अहिले पोखरा महानगरपालिका 14 खसी बजार बस्दै आएका अन्दाजी 24-25 वर्षका नरेश पिकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्त बहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार विगत तालमा बेपत्ता भएको खबर प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा गोताखोर सहित 11 जनाको टोली खोज र उद्धारका लागि साँझ 5:55 बजे घटनास्थलतर्फ परिचालन भएको थियो। गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ 7 बजे बेगनास तालमा खोजी गर्ने क्रममा करिब 25 फिट मुनि पानीबाट विकला मृत अवस्थामा फेला पारिएको हो। मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। हवस् त विविध खबरहरू सँगसँगै बिहान 7 बजेको दोहोरो बाराही हाइलाइट आजको लागि सकिएको छ। 10 बजी हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो दोहोरो बाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
15: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
16: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
15: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
17: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
16: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9850557731 9860657731।
18: सुवर्ण अवसर
19: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
18: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
19: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
18: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
19: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
18: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
19: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
18: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
19: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
18: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाग जस्ता दीर्घ रोगको सफल उपचार
19: हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
20: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
21: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेगौडा तनहु।
8: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौडा तनहु।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा 103.8 मेगाहर्ज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746680681।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाई।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9947000787।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किने मोहनी लगाएर हो?
9: साँच्ची कै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: अँ हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
0: मैडम, धुम्रपान भनेको के हो?
10: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
0: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
11: छन् मैडम।
10: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहीबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
12: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
11: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
12: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
11: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसर का साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
15: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
16: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
15: हो र, कहाँ छ र त्यस्तो?
16: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
17: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
17: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 98560 62028 र 98041979716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385222।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, ज्यापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9814533105।

0: bara işin dayın maça.
1: एपी स्टोर दुलेगौडा सिर्जनाटोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865788634 र 9781105090।
3: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
4: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।

0: नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाँडामा पनि पकाउन सकिन्छ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090-34335।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
6: नमस्ते, अहिले तपाईँ
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
7: तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। केही कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
11: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
6: फोन नम्बर 0564143121,
11: मोबाइल 9805678634 र 9701107090।

0: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
1: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
0: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090343335।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
0: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
0: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
9: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
2: बौद्ध पाण्डवको बीचमा त्यत्र सयभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
15: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
16: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
15: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
16: ल, फोन नम्बर टिप्नुहोस् त, 9715505555 र 9715606665।
17: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरे।

0: बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्चीकै मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: अँ हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9891435622।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9896613195 र 9847153368।
8: स्टेशन 1 स्टुडियो टाइम,
9: अहिले बिहानको 9 बज्यो।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: समयको अब

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन आज दिउँसो 2 बजे उद्घाटन हुने, 7,500 प्रतिनिधि सहभागी हुँदै।
0: बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित, सबैभन्दा ठूलो क्षति जलजलामा, 171 परिवार घरबारविहीन।
1: चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ़्यो, दशैंको लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी।
0: साउदी अरेबियाको रियाद स्थित एक तेल केन्द्रमा हुथी समूहको आक्रमण, होर्मुज जलमार्गमा 2 ट्याङ्कर विस्फोट।
1: र युईएफए नेशन्स लीग फुटबलमा स्पेनको लगातार तेस्रो जीत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन शुरू हुन लागेको हो। महाधिवेशनको दिउँसो 2 बजे खुला मंचमा सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम छ। यद्यपि महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्व सभापति शेरबहादुर देवालाई निमन्त्रणा दिइएको छ। अन्तिम समयसम्म देवा आउने पर्खाईमा हुने कंग्रेस नेताहरूले बताएका छन्। संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वाचनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको र कंग्रेसका अर्का संस्थापक नेता गणेश मानसिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको 2046 सालको जनआन्दोलन सफलताको उद्घोष गरेको स्थलमा पार्टीको 15 महाधिवेशन हुन लागेको हो। उद्घाटन कार्यक्रममा कंग्रेसका शीर्ष नेताका साथै देशका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन्। प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने करिब सबै काठमाडौँ आइसकेका छन्। यसपटक झण्डै 7,500 महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। हिजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। महाधिवेशन अन्तर्गत भोलि विधान लगायतका विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। प्रवक्ता चालिसेले उद्घाटन सत्रपछि शुरू हुने बन्द सत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरी पारित गरिने जानकारी दिनुभयो। त्यसपछि नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ। निर्वाचन समितिले भोलि 2 बजेदेखि 6 बजेसम्म उम्मेद्वारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ। पर्सी र निपर्सी नेतृत्व चयन प्रक्रिया हुनेछ।
1: बाढ़ी पहिरोबाट पर्वत जिल्लाका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिकामा 113 घरमा धेरै क्षति पुगेको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा छन्। जलजलाका 171 घर परिवार विस्थापित भएका छन्। कुष्मा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभयो। बाढ़ी पहिरोले 5 विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ। पर्वत बागलुङ जोड्ने झुलुङ्गे पुल, मध्य पहाड़ी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति पुगेको छ। जिल्लाका ग्रामीण सड़क अझै अवरूद्ध छन्। कालीगण्डकी लोकमार्ग अन्तर्गत खलेवास बिहादी र लुङ्गा देउराली हुवास सड़कको सञ्चालन गर्न अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थाले त्रिपाल, खाद्यान्न, भाँडा बर्तन, ओर्ने ओछ्याउने, सरसफाई र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन्।
0: दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो। यो वर्ष दशैं तिहार लगायतका चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा पनि 8 लाख बढ़ी बाहिरिने अनुमान गरिएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त सवारी साधन संचालनको तयारी गरिएको जानकारी दिनुभयो। सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्डको अवस्था अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्थाको अध्ययन र मौसमको मूल्यांकन गरेपछि मात्रै बुकिङ खोल्ने तयारी गरिएको हो। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारी साधनको अवस्था, भाड़ा दर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन्।
1: सन्तानको दीर्घायु, सुस्वास्थ्य एवं समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ। तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन दर खाएर महिलाले व्रत शुरू गरेका थिए। हिजो पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाई धुवाई गरी व्रत समापन गरेका हुन्। व्रतको दोस्रो दिन महिलाहरूले जित महा अर्थात धर्मवीर पुत्र जितवा वनको कथा वाचन तथा पूजा अर्चना गरी सन्तानको दीर्घायुको कामना गरेका थिए। पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्न ग्रहण गरी व्रत समापन गर्ने परम्परा छ। विशेष गरी मिथिला तथा तराई मधेसका जिल्लाका साथै काठमाडौँ लगायत शहरमा रहेका मैथिल समुदायले जितिया पर्व मनाउने गर्दछन्।
0: सभामुख डोलप्रसाद अर्याल तान्जानियामा आयोजना हुने अन्तर्व्यवस्थापिका संघको 153 महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ। आज शुरू हुने महासभामा उहाँले 7 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ। विश्वका 183 देशका सभामुख तथा सांसदहरूको सहभागिता रहने यस महासभामा नेपालका तर्फबाट इमर्जेन्सी प्रस्ताव पेश गर्ने तयारी गरिएको छ। महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा उठाएका विषयमा आधारित भई जलवायु परिवर्तनले नेपालमा पारेको असर र जलवायु न्यायका लागि विश्व समुदायसँग सहयोगको आह्वान गरिनेछ। त्यस्तै नेपालको संघीय संसदमा 40 वर्षभन्दा कम उमेर समूहका करिब 37% युवा सांसदको उपस्थिति रहेको तथ्यलाई विश्व मंचमा विशेष रूपमा प्रस्तुत गरिने भएको छ। हाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्षभन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
5: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नारायणगढ़ बुटोल सड़क खण्डमा बाँदर ओहोर दोहोरका लागि थप 2 ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिने भएको छ। यसै नै राजमार्ग मापदण्ड अनुसार 4 लेनमा विस्तार भएको यस खण्डको कावसोती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरूण खोला बीचको जंगलमा 2 ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको हो। नारायणगढ़ बुटोल सड़क विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नको लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो। पूर्व पश्चिम राजमार्गको नवलपरासी बर्दघाट सुस्ता पूर्व खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। बाँदर लगायतका जनावरलाई पुलबाट वारपार गर्ने वातावरण बनाउँदै पुललाई उपयोगी बनाउन शुरूका केही दिनमा फलफूल दिएर उनीहरूलाई आकर्षित गराउनुपर्ने भएकोले त्यसको तयारीमा पनि जुटेको उहाँले बताउनुभयो। एउटा ओभरहेड क्यानोपी ब्रिज पाँच लाख भन्दा पनि कम बजेटमा निर्माण हुने सूचना अधिकारी खनालले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको राजधानी रियाद स्थित अरामकोको तेल कम्पनीमा आक्रमण गरेको छ। बीबीसीका अनुसार हुथी समूहले ब्यालिस्टिक मिसाइल तथा ड्रोनबाट आक्रमण गरेको हो। साउदी अरेबिया तर्फबाट सना र यमनका अन्य क्षेत्रहरूमा गरिएको आक्रमणको जवाफमा यो आक्रमण गरिएको हुथी समूहको दावी छ। यसअघि एक प्रत्यक्षदर्शीले रोइटर्स समाचार एजेन्सीलाई रियादमा रहेको अरामकोको तेल केन्द्र नजिकै शनिबार बिहान सबैले धुवाँ र आगो देखिएको बताएका थिए। साउदी अरेबियाका अधिकारीहरूले हालसम्म अरामकोको तेल केन्द्रमा भएको आक्रमणको पुष्टि गरेका छैनन्। साथै अरामकोले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच हर्मुज जलमार्गमा दुईवटा ठूला तेल ट्याङ्करमा विस्फोट भएको छ। बेलायती सामुद्रिक व्यापार सञ्चालन नियमका आएका अनुसार अज्ञात वस्तु वा क्षेपास्त्र प्रहारका कारण ट्याङ्करमा क्षति पुगेको हो। पश्चिम एशियामा जारी तनाव र अमेरिका इरान बीचको बढ़दो तिक्तता बीच भएको यो घटनाले इन्धन आपूर्ति थप प्रभावित हुने देखिएको गल्फ न्यूजले जनाएको छ।
1: अब खेल समाचार। यूईएफए नेशन्स लीग फुटबलमा स्पेनले चेजिया विरूद्ध प्रभावकारी जित हासिल गरेको छ। ओभिएडो स्थित कार्लोस टार्टियरी रंगशालामा भएको खेलमा स्पेनले चेजिया विरूद्ध 3-1 गोलको जित हासिल गरेको हो। खेलको पहिलो हाफदेखि नै दबाव सिर्जना गरेको स्पेनका लागि युवा स्टार लामिने एमलले 6 मिनटमै उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 35 मिनटमा रोडीले अर्को गोल थप्दै अग्रता दब्बर बनाए। खेलको 68 मिनटमा चेजियाका जिरी स्टिलमाले एक गोल फर्काउँदै खेललाई 2-1 को स्थितिमा ल्याएका थिए। त्यसपछि चेजियाले बराबरीको लागि निकै दबाव सिर्जना गरे पनि स्पेनिस गोलकिपर डेभिड रायले केही उत्कृष्ट बचाव गरेका थिए। खेलको अन्त्यतिर वैकल्पिक खेलाड़ीको रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई 3-1 गोलको जित सुनिश्चित गरे। त्यसअघि खेलको 84 मिनटमा लादिस्लाभ क्रेचीले रातो कार्ड पाएर मैदान छोड्दा चेजिया 10 खेलाड़ीमा सीमित बनेको थियो। यो जितसँगै स्पेनले समूह चरणमा 3 खेलबाट 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पक्कट अझ मजबूत बनाएको छ। स्पेनिस नेशन्स लीग अन्तर्गत भएका अन्य खेलमा स्कटल्याण्डले नर्थ म्यासेडोनियालाई 2-0 गोल अन्तरले पराजित गरेको छ भने स्विजरल्याण्डले स्लोभेनिया विरूद्ध 2-1 गोलको कठिन जित निकालेको छ।
0: मौसम मनसुनी वायु देशका पश्चिमी भूभागबाट बाहिरिन थाले पनि मध्य तथा पूर्वी भूभागमा कायमै छ, जसका कारण आज केही प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पश्चिमी भूभागबाट मनसून बाहिरिन शुरू गरेकोमा पूर्वी भूभागमा प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा हाल मनसुनी वायु बाहिरिएपछि पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी मधेश बागमती प्रदेशका सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन आज दिउँसो 2 बजे उद्घाटन हुने, 7,500 प्रतिनिधि सहभागी हुँदै।
0: बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित, सबैभन्दा ठूलो क्षति जलजलामा, 171 परिवार घरबार विहीन।
1: चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ़्यो, दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी।
0: साउदी अरेबियाको रियाद स्थित एक तेल केन्द्रमा हुथी समूहको आक्रमण, हुर्मुज जलमार्गमा 2 ट्याङ्कर विस्फोट।
1: र यूईएफए नेशन्स लीग फुटबलमा स्पेनको लगातार तेस्रो जीत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चुर रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 103.8 अन्तर्मनको आवाज।
1: यसको हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878 र 98028 16142।

0: 103.8 अन्तर्मन को आवाज।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620220।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भूज बहादुर सुना।
2: मोबाइल 98058535537 र 98066159।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिला लेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417007।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
14: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568830302 र 98460783002।
15: जाम न, ढिला भइसक्यो।
11: एकैछिन पख न, के को भिडियो सुनौ।
16: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुन्डुङ्गाबाट बनेको अर्घ खास सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
17: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारी, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
18: नबोल न, सुन त,
19: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
17: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
18: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9801412888।
20: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
21: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
20: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
22: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
20: ए हो र, हस् दाई, म आजै जान्छु।
18: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
23: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
24: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
23: हो र, कहाँ छ र त्यस्तो?
24: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
18: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
23: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
18: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
23: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9601479716।
18: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
25: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
18: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
25: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
18: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
25: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
18: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
25: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
18: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
25: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
18: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
25: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
18: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: 103.8 अन्तर्मनको आवाज
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने
1: मिन बहादुर सुनार 98253919122 98058 र 98460976246।

0: पाइन्छ।
1: सुलभ मूल्य वर्षौं वर्ष टिकाऊ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855-66136 र 9111-66136।
7: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी तीन, दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811-16069, राजु विश्वकर्मा 9807-69142।
11: सूचना, श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
12: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
13: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
12: कहाँ?
13: गण्डकी मेडिकल हल।
14: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
13: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
14: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
12: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि, सम्पर्क 0635-90-369, मोबाइल 9840-82-69-26।
15: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
15: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
15: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार

0: आर्मी ब्यारेक को ठीक पारी रहेको यस होटल फ्यामिली मा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहित का सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9850604220, 9801454674 र 9840623420।
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
4: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: स्टुडियो टाइमचेक
4: अहिले बिहानको 10 बज्यो।
2: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841549304।
7: नमस्कार, बिहान 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया, अब सुन्नुहोस् आजका समाचारहरू। नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनी पश्चिमी धेरै ठाउँमा, गण्डकीको पश्चिमी थोरै ठाउँमा मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रिने र अक्टोबर 2 अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष भने मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसूनी बाहिरिने क्रममा रहे पनि छुटपुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी एक दुई ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। गैराती बुर्पाका झापा सुनसरी खोटाङ लगायतका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदैछ। 15 महाधिवेशन आजदेखि शुरू भई यही असोज 22 गतेसम्म चल्ने भएको छ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समिति मार्फत 7,000 भन्दा धेरै प्रतिनिधिले भाग लिँदैछन्। आज दिउँसो 2 बजे खुल्ला मञ्चमा उद्घाटन तथा भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसको प्रवक्ता देवराज चालिसेले महाधिवेशन प्रविधि मैत्री हुने तथा अन्य तामझाम नहुने जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले बताउनु भएको छ। तर देउवा समूहले आउँदो मंगिर काठमाडौँ 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय सहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा संस्थापन पक्षका आजबाट शुरू हुने 15 महाधिवेशन नजाने भएका छन्। कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो। पन्ध्रौं महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो औपचारिक निम्ता दिएको थियो। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाले हस्ताक्षर सहितको निमन्त्रणा पत्र लिएर हिजो सहमहामन्त्री योगेन्द्र चौधरी लगायत नेताहरू देउबा निवास महाराजगंज पुगेका थिए। पार्टीका सभापति गगन कुमार थापाले पठाएको निमन्त्रणा देउबामा पुगे पनि उनी महाधिवेशनमा उपस्थिति हुन कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डाक्टर प्रकाश शरण महतले जानकारी दिए। पूर्व सभापति देउबालाई निम्तो आएछ उद्घाटन सत्रमा जानुहोला नि भन्ने प्रश्नमा महतले भने मसँगको कुराकानीमा कुनै पनि उद्घाटन सत्रको निम्तो मान्न जाने कुनै भएको छैन भन्ने जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न केन्द्रीय विभागका प्रमुख उपप्रमुख तथा सदस्य मनोनयन गरेको छ। सभापति रवि लामिछानेको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। बैठकले प्रभाव सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागका डाक्टर मनोहर प्रधान, कानूनी मामिला तथा संस्थागत अनुपालन विभागका मोहन लाल आचार्य, सामाजिक न्याय लैंगिक समानता तथा समावेशिता विभागका रूबिना आचार्य र सुशासन तथा राज्य व्यवस्था विभागका सुदीप ढकाललाई प्रमुखले तोकेको छ। त्यस्तै विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभागका सुलभ खरेल, कृषि भूमि व्यवस्था तथा सहकारी विभागका ज्ञानेन्द्र महता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभागका दीपक कुमार शाह महोत्तरी, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकारी विभागका शर्मिला खनाल तथा विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्द्रलाई प्रमुख मनोनयन गरिएको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रासोपाका सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्। सभापति रवि लामिछानेले जुम्लाको स्याउ बाँडेर रासोपाको केन्द्रीय समिति बैठक गरेको भन्दै धन्यवाद दिएका छन्। जुम्लाको स्याउ बाँडेर रासोपाको केन्द्रीय समिति बैठक शुरू गराइदिनु भएकोमा पार्टी सभापति रवि लामिछानेज्यूलाई धेरै धेरै धन्यवाद उनले भनेका छन्। तर सरकार तपाईहरूको छ, कृषि मन्त्रालय र मन्त्री पनि तपाईहरूकै छन्। जुम्लाको स्याउ अहिले बजारमा छ तर किसानले उचित मूल्य पाएका छैनन्। जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिन आग्रह गरेका छन्। यति गरिदिनु भयो भने जुम्लेली किसानले तपाईको यो गुण कहिले बिर्सन छैनन् उनले भनेका छन्। गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका विपदबाट क्षति भएको पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघ सरकारसँग माग गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बाढ़ी पहिरोबाट सबैभन्दा ठूलो क्षति गण्डकी प्रदेशमा भएको भन्दै क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्राथमिकताका साथ राहत पुनर्स्थापन र पुननिर्माणमा कार्यक्रम सञ्चालन गर्नु संघ सरकारले ध्यान आकर्षण गराएका छन्। मानवीय क्षति सँगै सरकारी संरचना, सड़क, पुल, विद्यालय लगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रदेश स्थानीय तहलाई पुननिर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिदिन पनि उहाँले नेपाल सरकारका अर्थमन्त्री सोडिम वाग्लेलाई ध्यान आकर्षण गराएका हुन्। यसै गरी भोटेकोशी क्षेत्रका आएको बाढ़ीका कारण उत्तरी नाकामा ठूलो क्षति पुगेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले वैकल्पिक नाकाका रूपमा गण्डकी प्रदेशको मुस्ताङ स्थित कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन संघ सरकारसँग आग्रह गरेका छन्। मुख्यमन्त्री पाण्डेले विपदपछि उद्धार र राहत र पुननिर्माणका लागि समेत संघ सरकार र सहयोग गर्नुपर्ने जोड़ दिएका छन्। गत सात अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट सरकार प्रदेश 30 भन्दा बढ़ी मृत्यु भएको थियो भने पुल, सड़क, विद्यालय, सरकारी कार्यालय र घरहरू गरी भौतिक पूर्वाधार ठूलो क्षति पुगेको भन्ने जानकारी दिनुभएको छ। अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले अनुदान र संरक्षण भन्दा लगानीका लागि विश्वासिलो वातावरण सहज वित्तीय पहुँच तथा नीतिगत स्थिरता आवश्यक अस्थिरता आवश्यकता आवश्यक रहेको जोड़ दिएको छ। पूर्व नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अगुवाईमा शनिबार बुटवलमा आयोजित नेपाल चेम्बर अफ कमर्सको नेतृत्वसँग संवाद कार्यक्रममा उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई ब्याज दरलाई सहज बनाउन लगानीको सुरक्षा सुनिश्चित गर्न तथा व्यवसाय सञ्चालनमा राज्य निकायबाट सहजीकरणको माग गरेको हुन्। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेश कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपक कुमार महोत्रा र लुम्बिनी प्रदेशका अध्यक्ष टक प्रसाद पोखरेल सहित प्रदेशका विभिन्न जिल्ला तथा नगर चेम्बरका पदाधिकारी भन्सार एजेन्ट संघ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्रमा देखिएको सुस्थता बजारमा घट्दो माग न्यून कर्जा माग व्यवसायले नगद प्रभाव पारेको दबाव निर्माण क्षेत्रमा आएको मन्दी सरकारी पूँजीगत खर्चको कमजोर कार्यान्वयन तथा निजीगत अनिश्चितताको कारण निजी क्षेत्र थप दबावमा परेको बताउनु भएको छ। कास्की प्रहरीले लेखनाथमा लागू औषध सहित एक युवालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 26 मुलरी चोकमा प्रहरीले 30 वर्षीय सरोज बन्जारालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो। लागू औषध बिक्री वितरण भइरहेको सूचना प्राप्त गरेको इलाका प्रहरी कार्यालय सिसुवाल र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। उनले 7.50 ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। पोखरा महानगरपालिका 31 स्थित भेगनासतालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ। सल्यान घर भई हाल पोखरा महानगरपालिका 14 खसी बजार बस्दै आएका अन्दाजी 24 र 25 वर्षीय नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बलका कालिका गढ़ पोखराका गणपति बसन्त बहादुर सिंहले जानकारी दिनुभयो। उनका अनुसार विक तालका बेपत्ता भएको खबर प्राप्त भएपछि कालिका गढ़बाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काले क्रमान्तमा गोताखोर सहित 21 जनाको टोली खोज तथा उद्धारका लागि साँझ 5:55 बजे घटनास्थलतर्फ परिचालन भएको थियो। गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ 7 बजे बेगनास्थल खोजी गर्ने क्रममा करिब 25 फिट पानी मुनिबाट विकलाई मृत अवस्थामा उद्धार गरिएको थियो। मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिक स्थललाई एउटै धार्मिक पर्यटय परिपथमा जोड्ने गरी शिव सर्किट परियोजना कार्यान्वयनको चरणमा अघि बढ़ाएको जनाएको छ। प्रवेशका धार्मिक सांस्कृतिक ऐतिहासिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोड्ने पर्यटकको बसाई अवधि लम्ब्याउने र त्यसलाई मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्य शिव सर्किटको अवधारणा अघि सारिएको बागमती प्रदेश मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। अन्त्यमा अब अन्तर्राष्ट्रिय समाचार। यमनका हुथी विद्रोहीले साउदी अरबियाको राजधानी सिरियाद स्थित अरामको तेल पूर्वाधार हमला गरेको दावी गरेको छन्। बीबीसी न्यूज फारसीका अनुसार हुथीहरूले शनिबार उक्त दावी गरेका हुन्। हुथीहरूले आक्रमणमा ब्लास्टिक क्षेपास्त्र र ड्रोन प्रयोग गरेको समाचार एजेन्सीहरूले उद्धृत गर्दै बीबीसीले जनाएको छ। साउदी अरबियालाई यमनको राजधानी साना तथा अन्य क्षेत्रले गरेको आक्रमणको जवाफमा हमला गरिएको युतीहरूले दावी गरेको छ। यसअघि एक प्रत्यक्षदर्शीले रोयटर्सलाई शनिबार बिहान रियाद स्थित अमेरिकाको तेल पूर्वधार नजिकै धुवा र आगोको लपका देखिएको बताएका छन्। यद्यपि साउदी अरबियाका अधिकारीहरूले आरोमको तेल पूर्वधारमा हमला भएको हालसम्म पुष्टि गरेको छैनन्। आरामकोले पनि घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैनन्। हस्त यिनै खबरहरूसँगै बिहान 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। दिउँसो 2 बजे ताजा समाचार सहित हामी उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट म इरफान दिनमिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
9: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
10: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
9: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
10: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
9: त्यसको त चिन्तै नगर्नु न दिदी,
10: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
4: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी साथ दुलेगौडा कस्तेदी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट।
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856596 र 9701956996।

0: थियौं।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
5: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
4: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
6: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
5: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9648883522।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: मैडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
6: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यसो त बन्केवा चोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
6: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बन्केवा चोक, तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9460-78-528 र 9800-28-16-142।
10: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
11: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
12: It's time for calling time.
11: Only on Radio Dhobarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छ यममा। म कार्यक्रम प्रस्तुत अनु मल्ल सदाजी आज पनि यहाँहरूमाझ उपस्थित भइसकेको छु र प्रोग्राम कलिङ टाइम दिएर यहाँहरूमाझ आउँदै गर्दा हामी रहन्छौँ अबको डेढ घण्टाको समय, बिहानको ठिकै छ समय 10:30 अबको 12 बजेको समयसम्म यहाँले प्रोग्राम कलिङ टाइमको साथमा भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। मिठा मिठा आधुनिक गीत संगीतको साथमा यहाँसँगको रमाइलो कुराकानी अनि फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरीको साथमा पनि जोडिन्छौँ। गीत संगीतहरू गुनगुनाउनु मनपर्छ हामीसँग अन्ताक्षरी केन्द्रीय कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 0965-4142-00 बाट भएर जोडिन सक्नुहुन्छ। र अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत चाहिँ गरिहाल्छु अनि त्यसपछि साथीहरूलाई पनि हामी कार्यक्रममा सहभागी गराउँछौ। रामचन्द्र काफले आवाजमा सजिएको तीनौं खोला पारी मेरी माया बस्ते कि सुमधुर गीत रहेको छ। पुरानो गीतबाट कार्यक्रमको शुरूआत गर्दैछु, स्वीकार्नुहोला है त।

0: हजुर रामचन्द्र काफ्लेको आवाजमा सजिएको तीनौ खोला पारी मेरी माया बस्ते कि सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0965-4142-00 बाटो भएर अन्ताक्षरी गाउनको लागि हामीसँग जोडिन सक्नुहुन्छ र अहिले भनेकै साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिजुलाई।
1: धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: एकदमै ठिक हुनुहुन्छ है। अनि बिहानको समय चाहिँ अब पुलचोकतिरको मौसम आजको कस्तो छ?
1: हिजो पानी आएको भएर
0: जाडो छ है। अब चाडपर्वको माहौल पनि अब बिस्तारै नजिकिँदैछ होइन। अब मौसमहरू पनि अब यसरी नै परिवर्तन हुँदैछ। विशेष त यहाँको दिन शुभ सफल सँगसँगै एकदमै आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला है। अनि खाना खानु भयो त? खानै छ हो। ल मिठो गरेर खाना खानु होला, हामीलाई पनि सुन्दै गर्नु होला। अनि आज हामीसँग अन्ताक्षरी गाउनको लागि कत्तिको रेडी हुनुहुन्छ त? हजुर हजुर रेडी चाहिँ हुनुहुन्छ होला एकदमै। तपाईँलाई मन पर्ने गीतबाट चाहिँ अन्ताक्षरीको सुरुवाती गरिदिनुहोस् न त। ल 1 2 3 गो।
1: गयो माया तर्किँदै तर्किँदै आलो गाउँमा नुन चुक छर्की

0: चिठी चलाई योगी सुन्दा चाहिँ ठ्याक्कै सोध्नु मन लाग्यो कि चिठी लेख्ने समयमा चाहिँ कहिले काहीँ चिठी लेख्नु भयो कि भएन हाम्रो दिजुले? हजुर हजुर पढ्न छोडी छोडी चिठी चाहिँ लेख्नु भयो क्या हो? कति है कुनै समय थियो क्या? अहिले अब हात हातमा फोन पनि छ अनि चिठी चलायो भन्ने बित्तिकै मलाई चाहिँ अब गीतै गाउन छोडेर भए पनि सोध्नु मन लाग्यो कि त्यो बेलामा चाहिँ अब चिठी भन्ने बित्तिकै छुट्टै एउटा के भन्छ जमाना नै थियो क्या है? ए हजुर हजुर ल ठिकै छ, अझै धेरै कुराकानी गर्नु मन थियो तर हामी गीत गाउनु पर्ने चाहिँ हुन्छ है। अब एबाट पालो परेको छ है चिठी चला ए भनेर
1: एबाट साथीलाई दिनुहोस्।
0: किन पालो पुगिसक्यो हो र? कति छिटो पुगेको त ल, एक दुई चरण नगाउने ए ल ठिकै छ। अब यो रमाइलो कुराकानी पनि गर्न पाइयो कि चिठी चलायो भनेर यस्तो मिठो गीत पनि गाइदिनु भयो गुनगुनाइदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि हामी दसैँको गीतहरूलाई पनि सुनाउँछौ, आधुनिक गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौ। रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है। हुन्छ धन्यवाद। उहाँ हुनुहुन्थ्यो धर्मा दिजु, कस्तो मिठो गीत कि होइन हङकङ मलाई मै चिठी के हो चिठी चलाए भन्दै थियो है। यो कुराकानी सँगसँगै अहिलेको लागि भने आज बाह्र हाते पटुकीमा मायालुको कुरा गर मायालु सुमधुर गीत रहेको छ। साधना सरगमको आवाजमा सजिएको यो गीत यहाँमा राख्दैछु, त्यस पश्चात पुनः उपस्थित हुन्छौ हामी सँगै रहनुहोला है त।

आज रमाइलो तिम्रो गाउँ घुम्छु ओडी कहिले जाऊ आज बाह्र हाते पटुकीको कुरा गर सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको बाह्र बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने अब नेपालीहरूको महान चाड हिन्दूहरूको अब चाडबाडहरू पनि अब नजिकिँदैछ। सो अहिलेको लागि भने यहाँमा झिला नगरिकन सुनिल गिरीको आवाजमा रहेको दस्तै तिहार आयो बोलको गीत सँगसँगै जानुपर्ने बेला भएको छ। पहिलो व्यावसायिक विश्राममा अनि एघार बजेको टाइम चेक लगतै हामी साथीहरूसँग अन्ताक्षरीको साथमा चाहिँ जोडिँदै पुनः उपस्थित हुन्छौ नै हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट

0: 87-80।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हाड खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97-090-34-335।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
7: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल,
9: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
10: प्रोप्राइटर थान प्रकाश नेउपाने, 98-560-33-878। प्रशान्त नेउपाने, 98-460-26-925।
11: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
11: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98-560-57-731, 98-066-57-731।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मायापोन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष

0: गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
4: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर फरकवार फरक श्रृंखलाको साथमा हामी हप्ताको सातै दिन आउने गर्दछौ, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेम आभूषण सुनसादी पसल दोलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार, र अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ। अनि आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरीको साथमा पनि जोडिरहेका छौं, र गीत संगीत गुनगुनाउँदै गर्दा अघि हाम्रो दलमाई दिजुले सहभागिता जनाउनु भएको थियो, र अन्ताक्षरीको लागि चाहिँ पालो एमा गएर रोकिएको छ है। अब एबाट गीत संगीत गुनगुनाउँदै अगाडि बढ़न चाहनुहुन्छ कार्यक्रममा अन्ताक्षरीको साथमा सहभागिता जनाउन चाहनुहुन्छ भने 0965-4142-00 टेलिफोन लाइन पनि खुल्ला रहेको छ। र हामी यसरी नै बारे पछि फरक बार फरक श्रृंखलाको साथमा अन्तिममा एकजना साथीलाई विजयी पनि गराउँछौ, र विजयी साथीहरू मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिंगापुरी फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्ने योभन्दा अघिल्लो हप्ताको विजयी साथी भनौ, हिजो शनिबारमा चाहिँ हप्ताभरि मध्ये एकजना विजयी साथी गराउँदै हाम्रो विजयी साथी चाहिँ हुन सफल हुनुभएको थियो अर्जुन थापाजी। र यदि उहाँले चाहिँ नम्बर टिपाइसक्नु भएको छ भने ठिकै छ, र टिपाउनु भएको छैन भने चाहिँ हाम्रो अफिसको नम्बर 0965-4141-00 चाहिँ टिपाइसक्नु पर्नेछ भन्दै अहिलेको लागि भने एउटा हामी सुनौ तपाईँहरूमा चाहिँ राख्दैछु गीत संगीतहरू। अब धेरै हुन्छ, कहिले काहीँ चाहिँ कुन चाहिँ राख्ने होला जस्तो पनि हुन्छ है। पुरानो गीत रहेको छ निताराको त्यो रातो टिका तिर पनि बस्थ्यो यो दिलैमा, सुमधुर गीत गुलाम अलीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोस्।

हाँ जोर गाजन लुटी ठूला ठूला आँखा समुद्र गी तपाईं माझ कार्यक्रममा स्थान दिइसकेको छु। भगी पनि यहाँले सुनिराख्नु भएको अब धेरैले चाहिँ सुनिसक्नु पनि भएको थियो होला, किनकि पुरानो गीत पनि हो, सदाबहार गीतमा पनि पर्छ। अनि यस्तै यस्तै मिठा मिठा गीत संगीतको साथमा आज हामी अन्ताक्षरीको साथमा पनि यहाँमा जोडिरहेका छौँ। र अब आउने साथीको पालो चाहिँ एबाट परेको छ, तयारी गरेर सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि भने ढिला नगरी फेरि पनि अर्को गीत यहाँहरूमा चाहिँ कार्यक्रम स्थान दिइहाल्छु। कुन्ती मुक्तानका आवाजमा सजिएको माथि माथि सैलुङ्गेमा बोलको सुमधुर गीत रहेको छ, स्वीकार्नुहोला है।

0: हजुर भन्दिनु है भन्दिनु मेरो सिउँदो खाली छ उनको मनै जाली छ सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र श्रोता साथीहरू प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने प्रोग्राम रहेको छ कलिङ टा यम राजा यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी अन्ताक्षरीको साथमा पनि जोडिरहेका छौँ अघि कता कता साथी चाहिँ जोडिनु भएको थियो है तर सहभागी गराउनको लागि चाहिँ हामीले यसरी मजाले गीत संगीत सुनिरहेको थियो अब साथीहरूलाई गीत संगीत पनि सुनाउनै पर्यो है अहिले भने फेरि पनि कोही साथी सहभागी गराउँछु. हेलो नमस्ते हजुर.
1: नमस्ते
0: हजुर. कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो श्रीरामजीलाई.
1: धन्यवाद.
0: अनि सञ्जय आरामै हुनुहुन्छ? एकदमै हामी पनि आरामको स्थल छौँ भन्नुपर्छ है. अनि श्रीरामजीले आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: नसुने पनि थाहा छ नि त.
0: आज चाहिँ हामी अन्ताक्षरी गाउने हो है.
1: थाहा छ नि त.
0: ल थाहा हुनु पर्यो नि त. यसरी माया गर्ने हुन्छ हामीसँग जोडिराख्नुहुन्छ रेडियो प्रोग्राम.
1: सबै सुन्नु नभए नि आजकल जुगल आकल जुगल त सबै प्रोग्रामतिर सुनिन्छ नि त.
0: हजुर हजुर हुन्छ. अनि कार्यक्रममा सहभागिता जनाए सँगसँगै अघि हाम्रो दलमा दिजू र मैले अन्ताक्षरी गुनगुनाउँदै गर्दा चाहिँ हाम्रो श्रीरामजीको पालो चाहिँ एबाट परेको छ के. हजुर मै टाढा भए नि चिठी चलाए अरे के चिठीलाई चलाउनु पर्यो अरे के त्यही भएर एबाट पालो पर्यो कि हाम्रो श्रीरामजीलाई. ल हुन्छ सुरु गरिदिनुहोस्. 1 2 3 गो.
1: कसैलाई गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ

हजुर, कस्तो मिठो पुरानो गीत है। अनि यहाँले चाहिँ अब यो गीत पनि छ भनेर चाहिँ याद गराइदिनु भयो। अब मेरो पालो चाहिँ छबाट परेको हो ल। अब छबाट मेरो पालो पछि फेरि तपाईँको पालो आउँछ है। अब एक दुई चरण हामी अन्ताक्षरी मजाले गुनगुनाउँछौ। छबाट त गुनगुनाउनु पर्यो मैले चाहिँ। छ भने माया छ पकेलाई देऊ, छैन भने माया मोहनी फुकाई देऊ। ल, ऊबाट गाउनु पर्यो है। हजुर, ऊबाट

सम्झाइ दे यो म न अहिले चाहिँ नबाट पालो पर्यो हो ल नबाट चाहिँ के चाहिँ गाउने होला है गीत सङ्गीतहरू धेरै हुन्छ त्यही त हुन्छ नि त कहिले काहीँ त अब यस्तो मजाले हजुरहरूले गीत गाइदिनुहुन्छ है नम्बरी सुन्नु

0: माया देऊ मलाई आदि होइन ल नबाटै पर्यो है तपाईँलाई पनि
1: फेरि
0: नबाट पर्यो नि त
1: नक्कलीलाई भगाई लग्यो झिल्केले झिल्केलाई ताल पर्यो तिमी हामी

0: झिल्के ले अब मैले ल बाट गुनगुनाएपछि हामी चाहिँ अब एक दुई चरण चाहिँ अन्ताक्षरी खेल्छौ अनि साथीहरूलाई पनि पालो दिनुपर्छ है. झिल्के ले अब चाहिँ ल बाट होइन त
1: हजुर
0: ल.

0: लगी टुङ्गानी
1: के चाहिँ पर्यो अरे मेरो लास्टमा चाहिँ
0: हजुर
1: के बाटो भन्नुभयो अरे पर्दैन हो माया नभए बोलाउन के खाँचो भनेर चाहिँ चबाट परेको हो चबा चोली राम्रो पालपाली ढाकाको हेरै राम्रो माया लु आँखाको झिल्के मजुर ख्याल माया लाग्दैन हो तिम्रै हजुर ल अब अन्तिम चोटि चाहिँ रबाट गाउनु पर्ने हुन्छ है
0: रात टिका निधरमा टलक टल्कियो छाती भित्र मायाको आग सल्कियो ए बिजुलीको तार तार तार तार फुर्सत भए ए हजुर भेटौँ शनिबार फुर्सत भए ए हजुर
1: त्यही त अझै हामी चाहिँ कुराकानी गर्दै गर्दै शनिबारसम्म चाहिँ भेट्नु हुँदै गरौँला है अहिले भने अब रबा चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौँ छुटिनु पर्ने बेला पनि भएको छ अनि साथीहरूलाई सम्झँदै चाहिँ हामी अरू दिनमा चाहिँ सहभागी जनाउँदै साथीहरूलाई सम्झन सक्नुहुन्छ तर आज भने यतिकै छुट्टिनु पर्छ है
0: ल आज चाहिँ हजुरलाई मात्रै सम्झेर हजुरलाई चाहिँ यो विजयादशमीको शुभकामना भन्दै
1: नमस्कार हुनुहुन्थ्यो श्रीराम दाहालजी अनि आइतबारको श्रृङ्खलामा चाहिँ हामी गीत संगीत गुनगुनाउँदै गर्दा चाहिँ समय अलिकति धेरै लाग्ने भएको कारणले गर्दा चाहिँ यहाँले साथीभाइलाई सम्झना सन्देश चाहिँ राख्न पाउनु हुँदैन अनि आगामी दिनहरूमा चाहिँ राख्न सक्नुहुन्छ र अहिलेको लागि भने हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ विश्राम लगतै हामी साथीहरूलाई चाहिँ र बाचा गीत गुनगुनाउनको लागि पालो दिँदै फेरि पनि पुनः उपस्थित हुन्छौँ नै हामी सँगै रहनुहोला सुन्दै गर्नु होला प्रोग्राम कलिङ टाइम है त
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
4: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
4: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
5: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
7: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
8: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनसारी पसल खोजौला नि
7: स्याङ्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087169
11: मम्मी भोक लाग्यो खाजा खाऊ न
12: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
11: हस मम्मी
13: मैले सुने छोरी ल जाम हिँड
12: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
14: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
12: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
14: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
15: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै
16: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै बाहिर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
16: त्यसो भए कहाँ जाने त कान्छा
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
16: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
17: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
14: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा निवासमा
18: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
19: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
12: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0065905065 मोबाइल 9816634372
14: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
21: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
14: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
14: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
21: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
14: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
22: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
14: हिन्दू
0: नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले सारले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज भने आइतबारको एपिसोडमा रहेर हामी अन्ताक्षरीको साथमा जोडिरहेका छौं र अन्ताक्षरीमा चाहिँ सहभागिता जनाउनको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0625414200 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ र अब आउने पालो चाहिँ परेको छ रबाट कुनै गीत संगीतहरू आउँछ भने एकदमै मजाले कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ। अहिलेको लागि भन्ने हो त रमाइलो गीत पनि सुनौ, माया बिरानी बोलको गीत रहेको छ, महेश काफ्लेको आवाजमा सोझेको यो गीतमा, साथमा मेलिना राईको पनि आवाज रहेको छ, स्वीकार्नु होला है त।
2: तेरो भयो फलो नि

0: त्यो यार आफैलाई पटाएर सिक्किया सधैँ यस्तै गर्छौ नि
1: ल ब्रो त्यस्तो होइन कि त्यो लागि पठाएको होइन मैले
0: ए यो ब्रो सो थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई
1: ल होइन कि ब्रो त्यो लागि पठाएको

0: हजुर, माया बिरानी बोलको यो रमाइलो गीत थियो। तपाईँ मात कार्यक्रममा स्थान दिइसकेको छु र यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा रहिराख्दा कता कता साथीहरू चाहिँ जोडिराख्नु भएको छ अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता चाहिँ जनाउँदै गर्नुहोला। अहिलेको लागि भने कता कता साथी लाइनमा चाहिँ हुनुहुन्छ, एउटा मिठो गीत सुनाउने कोसिसमा चाहिँ थिए। ठिकै छ, केहीक्षणमा हामी सुन्छौँ। अहिले भने साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
1: हेलो हजुर, दर्शन नमस्ते। नमस्ते
0: हजुर। दर्शन नमस्कार झोले हजुर, धेरै धेरै स्वागत छ है। धेरै धेरै स्वागत छ है हाम्रो खगीमायाजीलाई।
1: हजुर, धन्यवाद है। म पनि धेरै समय पछि
0: आएको हजुरलाई पनि धेरै धेरै धन्यवाद है। अनि के छ पिरुङतिरको अनि हाम्रो खगीमायाजीको नयाँ नौला खबर सुनाइदिनुहोस् न त।
1: यतातिरको खबर भन्नुपर्छ, आजसम्म चाहिँ ठिकै छ है। एकदम अलि मधुर घाम लागिराखेको छ, तर ठिक्क पर्या छ।
0: हजुर हजुर,
1: मौसमको समय भन्नु पर्दा पानी पर्या छैन। हिजो त्यो डुडेवाडाबाट परेको देखाएको
0: थियो। हजुर हजुर, हाम्रोतिर चाहिँ अब चाहिए जति भए भरको पानी चाहिँ यतै परेको थियो भनेपछि उतातिर पिरुङतिर चाहिँ पुगेन है यो पानी।
1: हजुर, यतातिर पुगेन, अब घाम गरौँ भनेर त आएको थियो, पानी परेन है।
0: ठिकै छ, अब मौसम परिवर्तनको समय पनि छ।
1: मेरो काम कारण अब बिजी जस्तो भने के गोर्नेमा बिजी कहिले यता धक्किने कसलाई उता धक्किने गरेर छुटाइ मेरो
0: भनेपछि दिनचर्या चाहिँ अब फुर्सद पनि छैन, काम पनि छैन जस्तो छ हो। ल ठिकै छ, त्यही त परो परो अब दिन काम कार्य सँगसँगै नै अगाडि पनि बढ्नै पर्यो है। मिलेसम्म सुनेर साथ दिनुहोला अनि यसरी नै माया नमार्दै हामीसँग सहभागिता जनाउँदै गर्नुहोला।
1: अनि
0: त्यही त, माया त मार्नु भएन नि त है। अनि आज
1: रेडियो
0: ल यस्तो मिठा आवाजहरू चाहिँ हामी सुनिराख्न पाऊ भन्दै अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन त।
1: धारामा
0: ए हजुर हजुर, ए ल ठिकै छ। हाम्रो खगीमाजी चाहिँ अब तेस्रो सहभागी साथी हुनुहुन्छ, दलमाया दिजुर हाम्रो श्रीराम दाहालजीले चाहिँ अन्ताक्षरी गाएर गइसक्नु भएको छ र अब पालो चाहिँ रबाट परेको छ कि। ल हस् हुन्छ, ल रबाट एउटा आज चाहिँ रबाट वास्तवमै भन्नु पर्दा गीत चाहिँ अब थोरै मात्र गाएको छ, अब गाएकै छैन भन्दा पनि हुन्छ है, जुनै गाउनु भए पनि हुन्छ।
1: हजुर ल, उसो भए त्यो चर्चिलाको गीत पुरानो त्यो फिल्मको गीत राख्छ त म दसैँ पनि आएको छ। रात टिका निधारमा तल कतल्कियो, छातीभित्र मायाको आगो चल्कियो, बिजुलीको तार तार तार फुर्सुत भए ए हजुर भेट्छौ शनिबार।
0: त्यही त, रबाट नै पालो पर्यो तर ठ्याक्कै अहिले चाहिँ सम्झना आयो है, यो रातो टिका मात्रै रबाट गएको छ कि, आज यो गीत बाहेक अरू चाहिँ गएको छैन कि, अर्को रातो टिका गाइदिनु पर्यो। हजुर, ल सुन्छ, पालो तपाईँको हो, मजाले गुनगुनाइदिनुहोस् ल।
1: रात रानी फुले जय माझामा
0: पाझामा
1: जय साझामा, ती फुल्यो कले जी माझामा, मनको रहर कान्छी लुमाउने काठमाडौँ सहर। र बातै परेन,
0: हो रबा त पालो पर्यो भनेर फेरि रबा नै पुगेको हो।
1: हजुर।

0: ल फेरि र बाटै पालो पर्यो नि त होइन अरूको हजुर म त हजुरको होइन अरूको भनिराख्दा कबाट पालो पर्यो है अहिले भने
1: हजुर
0: कबाट खिचै गाउने होला त

0: la fai di sì, no vada.
1: Moi parni gharra guru ma dhani ma ghiu Batu ki mandai rakhi ghotu ghotu piyu Ghotu ghotu piyu
0: U kali orali dhayo maya payo Abata ke chayo La yo bata hai
1: Yo bata
0: hai? Ajur
1: Yo bata Nepali kira tara, sanchara masa narpesa, jano kiri jai jati bali, andari masa kinta. Sabata parila.
0: छ बात छ के चाहिँ गाउने होला त त्यही त यस्तो मिठो गीत गाउनु भएको छ म चाहिँ अब तपाईँको गीत सुन्नतर्फ लाग्यो अनि मेरो पालो त अब छ बात आएको त के भन्छ पत्तै पाएन थाहै भएन भने जस्तै नै भयो कि
1: ल
0: छ बात छ

0: ल रवा चाहिँ पर्यो है फेरि पालो आज रले चाहिँ नछोड्ने भयो कि त्यही त हुन्छ सुरु गरिदिनुहोस् नदीहरूमा तिमी पवित्र गङ्गा हौ ल हौबाट चाहिँ अब एकचोटि म हबाट गाउँछु अनि तपाईँको पाली अनि हामी चाहिँ विश्राममा जानुपर्छ है हबाट हिमालयलाई ढाक्यो कान्छा हो हिउँको पछ्यौरीले पिरतीको भाका बोल्छ फुल मन्जरीले ल अन्तिम चोटि लबाट गुनगुनाइदिनु पर्यो अब
1: लगी लगी तो माया तिम्रै लागि नगी नगी मेरो यो तोखो माया तिम्रै लागि
0: ल गबाट चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौ अनि धेरै दिन पछि कुराकानी भएको छ आज सम्झना राख्न नपाए तापनि साथीहरूलाई दिनुपर्ने केही सन्देश छ भने राख्नुहोस् अनि हामी छुट्टिनु पर्छ है
1: हजुर सम्झना सन्देशहरू राख्नु त अब गरेको विजय दशमी तथा शुभ दीपावलीको छठ पर्वको धेरै धेरै शुभकामना अब पछि भन्ने कुरो कहिले समय मिल्दैन होला
0: अहिले
1: हाम्रो यहाँमा कतै सम्पूर्णलाई शुभकामना दिँदै बिदा हुन्छु नमस्ते बाई
0: नमस्ते शुभ दिन उहाँ हुनुहुन्थ्यो खगीमा थापा जी पिरुङदेखि र साथीहरूसँग जोडिन मन थियो तर विश्राममा जानुपर्ने बेला भइसकेको छ विश्राम लगतै पुनः उपस्थित हुन्छौ हामी सँगै रहनु होला है त
2: This is Radio Dhorbarahi 103.8 MHz.
3: Chari rari rari rai, chari rari rari rai.
4: Chari rari rari rari rai.
5: पढादशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
6: मिति यही असोज 12 गते देखि 22 गते सम्म
5: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
6: स्थान शुक्ला गण्डकी चार दुलेगौंडा कस्तरी खेल मैदान
5: महोत्सवका मुख्य आकर्षणहरू
6: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
5: बालुद्यान एवं रमाइलो मेला
6: दशैं तिहार सस्तो बजार
5: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
6: स्थानीय कला संस्कृतिको प्रदर्शनी
5: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
6: साथमा लाइभ कन्सर्ट
5: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
6: एपी स्टोर दुलेगौंडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
7: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
7: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
6: फोन नम्बर 0065414321
7: मोबाइल 9865678634 र 9781107090
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौंडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सूर्येन्द्र सापकोटा र शनिबार 24 गते
9: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: वरिष्ठ हडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
9: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
8: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
6: समय स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
12: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एकपटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
2: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। आज आइतबारको एपिसोडमा रहेर चाहिँ हामीले अन्ताक्षरीको साथमा जोडिए सँगसँगै अब भन्ने हामी समयको अन्ततर्फ पनि छौं। साथीलाई चाहिँ सहभागी गराउन सकिँदैन, जति पनि साथीहरू चाहिँ आज छुट्नु भएको छ। अब नेक्स्ट अर्को हप्ताको चाहिँ हामी आइतबार यसरी नै अन्ताक्षरीको साथमा जोडिन्छौं। भोलि सोमबार भने यहाँको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिँदै यहाँमाझ रहन्छौं। भोलिका दिनहरूमा चाहिँ आफूलाई मन परेको गीत संगीत रोजामा पार्नको लागि सहभागिता जनाउन सक्नुहुन्छ भन्दै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। पुलचोकदेखि हुनुहुन्थ्यो दलमा दिजु, भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहारजी, अनि खगी माया थापाजी हुनुहुन्थ्यो पेरुङदेखि भने सम्पूर्ण सहभागी साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै अन्तिममा जाँदा जाँदै हामी एकजना साथीलाई विजय पनि गराउँछौ। र आजको विजय साथी चाहिँ हुनुहुन्छ दोस्रो सहभागी साथी श्रीराम दाहारजी हुनुहुन्छ भक्तपुरदेखि। र जाँदा जाँदै भने हामी एउटा गीतको साथमा छुट्टिँदैछौ। माया जदौ रिदिमा काली मिसाको सुमधुर गीत रहेको छ। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सूचना सूचना सूचना श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403505।

0: डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मुनी लगाएर हो
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
5: स्टुडियो साइन्चेक
6: अहिले मध्याह्नको 12 बज्यो
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु पुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन आज दिउँसो 2 बजे उद्घाटन हुने, पूर्व सभापति देउबा सहभागी नहुने निश्चित।
0: जनमत पार्टीको अध्यक्षमा सिके राउत पुननिर्वाचित, महासचिवमा सिंह पराजित, एमाले संसदीय दलको बैठक बस्दै।
1: बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित, सबैभन्दा ठूलो क्षति जलजलामा 171 परिवार घरबार विहीन।
0: साउदी अरेबियाको रियाद स्थित एक तेल केन्द्रमा हुती समूहको आक्रमण, हुर्मुज जलमार्गमा 2 ट्याङ्कर विस्फोट।
1: र विश्व एसियाली खेलकुद सम्पन्न, 169 स्वर्ण सहित चीन पहिलो स्थानमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन आज काठमाडौँमा शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन शुरू हुन लागेको हो। महाधिवेशनको दिउँसो 2 बजे खुल्ला मंचमा सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन कार्यक्रममा कंग्रेसका शीर्ष नेताका साथै देशका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन्। प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन करिब सबै काठमाडौँ आइसकेका छन्। यसपटक झण्डै 7,500 प्रतिनिधि सहभागी हुनेछन्। हिजदेखि पार्टी केन्द्रीय कार्यालय सानिपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। महाधिवेशन अन्तर्गत भोलि विधान लगायतका विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। प्रवक्ता चालिसेले उद्घाटन सत्रपछि शुरू हुने बन्द सत्रमा पार्टीको आगामी नीति कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरी पारित गरिने जानकारी दिनुभयो। त्यसपछि नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ। निर्वाचन समितिले भोलि 2 बजेदेखि 6 बजेसम्म उम्मेद्वारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ। पर्सि र निपर्सि नेतृत्व चयन प्रक्रिया हुनेछ।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट शुरू हुने 15 महाधिवेशनमा नजानु हुने भएको छ। कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो। 15 महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो औपचारिक निम्ता दिइएको थियो। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षर सहितको निमन्त्रणा पत्र लिएर हिजो सहमहामन्त्री योगेन्द्र चौधरी लगायत नेताहरू देउवा निवास महाराजगंज पुगेका थिए। पार्टी सभापति गगन थापाले पठाएको निमन्त्रणा देउवाकोमा पुगे पनि उहाँ महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता प्रकाशरण महतले जानकारी दिनुभयो। समानान्तर गतिविधि बढ़ाइरहेको देउबा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन। विगतमा देउबाकै पक्षमा रहेका अधिकांश नेता अहिले गगन थापा संस्थापन पक्षले गरेको 15 महाधिवेशनमा सहभागी भएका छन्। तर देउबा पक्षका नेता मानिने कृष्ण सिटौला, प्रकाश मान सिंह, रमेश लेखक, विमलेन्द्र निधि लगायत देउबासँगै छन्। देउबा पक्षले पनि यही असोज 15 गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढ़ाएको छ। केन्द्रीय महाधिवेशन मंगिरमा गर्ने तय गरिएको छ।
0: नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाइएको हो। संसदको वर्षीय अधिवेशन अन्त्य भइसकेको अवस्थामा यो अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाबारे समीक्षा गर्न बैठक बस्न लागेको बताइएको छ। एमाले सामान्यतया संसद अधिवेशन शुरू हुनु अघि र सम्पन्न भइसकेपछि दलको बैठक बसेर अधिवेशन अवधिभर भएका काम कार्यवाही तथा भूमिकाबारे समीक्षा गर्दै आएको छ। आजको बैठकमा हालै अन्त्य गरिएको अधिवेशनमा पार्टीका तर्फबाट खेलिएको भूमिकाको समग्र समीक्षा गरिनेछ। साथै आगामी दिनमा सांसद र पार्टीका नेताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ।
1: जनमत पार्टीको अध्यक्षमा पुनः डाक्टर सीके राउत चयन हुनुभएको छ। आज बिहान सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा राउत निर्वाचित हुनुभएको हो। अध्यक्ष पदमा सीके राउतको मात्र उम्मेद्वारी परेको थियो, तर 20% भन्दा बढ़ी मत ल्याउनु पर्ने प्रावधानका कारण अध्यक्ष पदमा पनि मतदान भएको थियो। उहाँले 20% भन्दा धेरै बढ़ी मत ल्याउनु भएको छ। अन्तिम मत परिणाम भने सार्वजनिक भएको छैन। यस्तै महासचिवमा संजय यादव चयन हुनुभएको छ। महासचिवमा ममता झा, चन्दन कुमार सिंह र संजय कुमार यादव प्रतिस्पर्धामा थिए। यादवले यसअघि महासचिव रहेका चन्दन सिंहलाई पराजित गर्नुभएको हो। सातजना उपाध्यक्षको लागि 14 जनाले उम्मेद्वारी दिएका छन् भने एकजना उपमहासचिवका लागि 2 जनाको उम्मेद्वारी परेको छ। 7 जना सचिवका लागि 10 जनाको उम्मेद्वारी परेको छ। यी पदहरूको मत परिणाम सार्वजनिक भएको छैन। नयाँ नेतृत्व चयनको लागि 1155 जनाले मतदानमा भाग लिएका थिए।
0: बाढ़ी पहिरोबाट पर्वत जिल्लाका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 131 घरमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिकामध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिकामा 113 घरमा क्षति पुगेको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा परेका छन्। जलजलाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, बियादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीले जानकारी दिनुभयो। बाढ़ी पहिरोले 5 विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ। पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल, मध्यपाड़ी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति पुगेको छ। जिल्लाका ग्रामीण सड़क अझै अवरूद्ध छन्। कालीगण्डकी लोकमार्ग अन्तर्गत फलिवास पियादी र चुलुङ देउराली हुवास सड़क सञ्चालन गर्न अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थाले त्रिपाल, खाद्यान्न, भाँडा बर्तन, ओढ़ने ओछ्याउने, सरसफाई र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन्।
1: रूपन्देही प्रहरीले गोली प्रहार गरेर एक अपहरणकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलोतमा नगरपालिका 17 का 27 वर्षीय विशाल भनिने युवराज थारू रहेका छन्। 10 वर्षीय बालिका अपहरण गरेर जंगलमा लुकाएको आरोपमा प्रहरीले उनलाई गोली प्रहार गरेर पक्राउ गरेको हो। उनलाई तिलोतमाकै कान्छी बजार स्थित जंगलमा गोली हानेर पक्राउ गरिएको प्रहरीले बताएको छ। उनलाई पक्राउ गरेसँगै 37 घण्टापछि बालिकालाई पनि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिनुभयो। थारूले बुधबार राति तिलोतमाकी 10 वर्षीय बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको प्रहरीले जनाएको छ। राति करिब 2 बजेतिर बालिकालाई कपड़ा उड़ाइदिन उनकी हजुरआमाले खोज्दा नभेटाएपछि हल्ला खल्ला भएको थियो। परिवारमा हल्ला भएपछि छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नवलपरासी बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका 4 पिंधारी स्थित होङसी दुम्की बास भित्री सड़क खण्डमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पन्धेरीबाट दुम्की बासतर्फ आउँदै गरेको लु 4 त 5505 नम्बरको ट्रयाक्टर चालक स्थानीय 54 वर्षीय ओमबहादुर पल्ली मगरको मृत्यु भएको हो। दुर्घटनामा घाइते मगरलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। ट्रयाक्टर सड़कबाट करिब 50 मिटर तल खेतमा पुगेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार. यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको राजधानी रियाद स्थित अरामकोको तेल कम्पनीमा आक्रमण गरेको छ. बीबीसीका अनुसार हुथी समूहले ब्यालिस्टिक मिसाइल तथा ड्रोनबाट आक्रमण गरेको हो. साउदी अरेबियाका तर्फबाट सना र यमनका अन्य क्षेत्रहरूमा गरिएको आक्रमणको जवाफमा यो आक्रमण गरिएको हुथी समूहको दावी छ. यसअघि एक प्रत्यक्षदर्शीले रोइटर्स समाचार एजेन्सीलाई रियादमा रहेको अरामकोको तेल केन्द्र नजिकै शनिबार बिहान सबैले धुवा र आगो देखिएको बताएका थिए. साउदी अरेबियाका अधिकारीहरूले हालसम्म अरामकोको तेल केन्द्रमा भएको आक्रमणको पुष्टि गरेका छैनन्. कोकोले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन. यसैबीच हर्मुज जलमार्गमा दुईवटा ठूला तेल ट्याङ्कर विस्फोट भएका छन्. बेलायती सामुद्रिक व्यापार संचालन निकायका अनुसार अज्ञात वस्तु वा क्षेप्यास्त्र प्रहारका कारण ट्याङ्करहरूमा क्षति पुगेको हो. पश्चिम एसियामा जारी तनाव र अमेरिका इरान बीचको बढ़दो तिक्तताका बीच भएको यो घटनाले इन्धन आपूर्तिमा थप असहजता हुने देखिएको गल्फ न्यूजले जनाएको छ.
1: र अब खेल समाचार. विश्व एसियाली खेलकुद एसियाड सम्पन्न भएको छ. जापानको आइची र नायोगामा सम्पन्न एसियाडमा चीन सर्वाधिक पदक जित्दै पहिलो बन्यो. उसले 169 स्वर्ण 90 रजत र 83 काँस्य सहित कुल 341 पदक जितेको छ. दोस्रो बनेको आयोजक जापानले 83 स्वर्ण 95 रजत र 91 काँस्य पदक जितेको छ. 39 स्वर्ण 43 रजत र 68 काँस्य जित्दै दक्षिण कोरिया तेस्रो स्थानमा रहँदा 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित दक्षिण एसियाली राष्ट्र भारत चौथो बन्यो. 21 स्वर्ण 25 रजत र 24 काँस्य सहित पदक 70 जितेको उज्बेकिस्तान पाँचौं तथा 19 स्वर्ण 18 रजत र 15 काँस्य सहित 52 पदक जितेको इरान छैटौं स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेको छ. 45 देश सहभागी भएको यो प्रतियोगितामा नेपाल 2 पदक जित्दै 36 स्थानमा रह्यो. नेपालले कबड्डी र कराँतेमा 1-1 काँस्य पदक जितेको छ. यसपटक कम्तीमा एउटा स्वर्ण पदक र दोहोरो अंकमा अन्य पदक जित्ने लक्ष्यसहित जापान यात्रामा रहेको नेपाल विगतको भन्दा पनि निराशजनक प्रदर्शन गरेर फर्किएको छ. सेप्टेम्बर 19 शुरू भएको प्रतियोगितामा 469 प्रतिस्पर्धाका लागि एसिया महादेशका 11,000 भन्दा बढ़ी खेलाड़ी सहभागी भएका थिए.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: नेपाली कांग्रेसको 15 महाधिवेशन आज दिउँसो 2 बजे उद्घाटन हुने. पूर्व सभापति देउबा सहभागी नहुने निश्चित.
0: जनमत पार्टीको अध्यक्षमा सिंह राउत पुननिर्वाचित. महासचिवमा सिंह पराजित. एमाले संसदीय दलको बैठक बस्दै.
1: बाढ़ी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित. सबैभन्दा ठूलो क्षति जलजलामा 171 परिवार घरबार विहीन.
0: साउदी अरेबियाको रियाद स्थित एक तेल केन्द्रमा हुती समूहको आक्रमण. होर्मुज जलमार्गमा 2 ट्याङ्कर विस्फोट.
1: र विश्व एसियाली खेलकुद सम्पन्न. 169 स्वर्णसहित चीन पहिलो स्थानमा.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र रविन्द्र विदा हुन्छौ. नमस्कार.
5: थाहा संचार नेटवर्कबाट प्रसारित
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज.

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807162
6: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाऊ न
6: दीक्षा ब्युटी पार्लर रे
7: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
6: हो र त्यस्तो के हुन्छ र त्यहाँ
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
6: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
7: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
6: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
7: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
8: जाम न ढिला भइसक्यो
9: एकैछिन पख न के को भिडियो सुनौ
10: घर बनाउँदै हुनुहुन्छ
11: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है
12: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
9: नबोल न सुन त
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9946086265 र 9901412888
6: तिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
15: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
16: कति बन्यो घर? अनि ढलान भयो त?
17: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
16: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
17: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950630 र 9746680681।
18: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
19: जाना

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 98171656
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373710 र 98261553507
8: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
4: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
8: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं
9: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारा थिए अर्जुनको दाइना भएर भगवान रहनुभयो जब
4: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
3: मोबाइल 9805535533 र 9806615899।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
10: भाई साहब संजोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
11: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

ਬਸ ਲੋਕ ਬਸ ਗ੍ਰੇ ਤੈਨੂੰ ਹੀ ਕਦਮ।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 97081107090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, धुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, धुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा, तनहुँ।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तिमीलाई नेल र धनीलाई तेल दिएको छु भने थक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो गुड आफ्टरनून दर्शन नमस्ते नमस्कार वेलकम छ प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पनि म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु यहाँहरूसँग ठिक एक बजेदेखि दुई बजेको टाइम चेकसम्म साथमा रहनेछु भने तपाईँले हामीलाई रेडियो ठोबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर यहाँले सुन्न सक्नुहुनेछ र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको छ दिन यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ फरक फरक श्रृंखलाको साथमा रमाइलो एपिसोडको साथमा हामीहरू यहाँहरूसँग जोडिनेछौ भने आजको एपिसोडमा रहेर सन्डेको एपिसोडमा रहेर फिल्मी इन्फर्मेशन अनि सङहरूलाई प्रोग्राम स्थान दिनेछौ र त्यसै गरी प्रोग्रामको ओपनिङमा यहाँहरूको लागि एउटा मिठो सङ राख्नतर्फतिर लागिरहेको छु गीतको टाइटल रहेको छ औठी चिनो जेरियन्त मुईबाट रहेको छ स्वीकार्नुहोला यो मिठो सङ है त

हजुर श्रोता साथी रेडियो अन्तर मूलबाट रहेको औटिजिनो टाइटलमा रहेको मिठो सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। यस्तै योगीको आवाजमा सजिएको सुमधुर सङ्ग रहेको थियो, प्रोग्रामको ओपनिङमा यहाँहरूको लागि राखिएको थियो भने त्यसै गरी श्रोता साथी अहिलेको लागि भने यहाँहरूको लागि उनको स्विटर मूलबाट रहेको फुल टाइटलमा रहेको मिठो सङ्ग राख्नतर्फतिर लागिरहेको छु। जसमा आवाज रहेको छ सुजन चापक गाईको भने स्वीकार्नुहोला उहाँको सुमधुर आवाज मिठो गीत हैता।

हजुर साथी फुलहरू मुस्कुराउँछन् यो सुमधुर संलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु उनको स्विजर मूलबाट रहेको भने अघि पनि यहाँहरू सबैजना श्रोत साथीहरूले यो सुमधुर संलाई स्वीकार्नु भयो होला र त्यसै गरी श्रोत साथी आजको एपिसोडमा त हामीहरू मुभी इन्फर्मेसनहरूलाई अनि सँगसँगै सुमधुर संहरूलाई नै कार्यक्रममा स्थान दिइनेछौ र अहिलेको लागि भने एउटा छोटो मिठो मुभी सम्बन्धी केही इन्फर्मेसनहरू दिनतर्फतिर लागिरहेको छु. हजुर श्रोत साथी, गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बा एक योद्धाको व्यापारमा चाहिँ वर्ड अफ माउसको प्रभाव देखिन चाहिँ थालेको छ. प्रदर्शनको तीन दिन निरन्तरको झरीले चाहिँ व्यापारमा ठूलो असर गरेको भए पनि मंगलबारदेखि चाहिँ हलहरूमा चाहिँ दर्शकको चाप चाहिँ बढ़ेको हामीले देख्न सक्छौ र त्यसै गरी मंगलबार डिल डे अर्थात 50% छूटमा फिल्मले चाहिँ देशव्यापी 70%माथि चाहिँ हासिल गरेको थियो र बुधबार पनि फिल्मको विश्वव्यापी देशव्यापी सुखद देखिएको छ भने फिल्ममा दर्शकको चाप बढेसँगै मल्टी कम्प्लेक्सहरूले चाहिँ शोमा पनि वृद्धि गरेका छन् र त्यसै गरी देशव्यापी 60 शोबाट चाहिँ प्रदर्शनहरू गरेको फिल्मले बुधबार 100 भन्दा बढी शो पाएको चाहिँ वितरक आशिष तामाङले जानकारी दिनुभएको छ र त्यसै गरी उहाँले चाहिँ बुधबारको प्रदर्शन यताकै चाहिँ उच्च रहेकाले चाहिँ बिहिबारदेखि फिल्मले देशभर 150 भन्दा बढी शो चाहिँ पाउन सक्ने उहाँले चाहिँ बताउनु भएको छ भने त्यसै गरी यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले सिनेमा हलहरूमा गएर पनि यो मुभी अझै पनि देख्न सक्नुहुनेछ. रिलिज भइसकेको छ. बा एक योद्धा मुभीको चाहिँ टाइटल रहेको छ भने यहाँहरूले सिनेमा हलहरूमा गएर पनि यो मुभी देख्न सक्नुहुनेछ प्रत्यक्ष. र त्यसै गरी श्रोता साथीहरूको लागि भने हामी प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानु पर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्रामपछि चाहिँ यहाँहरूसँग फेरि पनि हाम्रो पुनः भेट त हुने नै छ र विश्राम पूर्व जानु अघि प्रोग्राममा परा नै दिन्छु टाइटलमा रहेको मिठो सङ राख्दैछु. यो सुमधुर सङलाई राख्दै जाँदैछु प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ. त्यति बेलासम्म पनि हामीलाई सुन्दै गर्नुहोला है त.

0: This is Radio Dhorbarahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
6: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
8: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9861633101 र 9868385022
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी केही छिनको विश्राम लगतै यहाँहरू सम्पूर्ण साथीहरू माझ फेरि पनि उपस्थित भइसकेकी छु प्रोग्राम फिल्मी संसार लिएर भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी आजको एपिसोडमा हामीहरू फिल्मी इन्फर्मेसन अनि रमाइलो गफकार सँगसँगै मिठो मिठो सङ्गहरूलाई पनि प्रोग्राममा स्थान दिइनेछौँ र ढिला नगरिकन यहाँहरूको लागि एउटा निकै नै पुरानो सङ्ग राख्नतर्फतिर लागिरहेको छु। कोहिनुर मूलबाट रहेको के म तिम्रो हैन र टाइटलमा रहेको सुमधुर सङ्ग रहेको छ स्वीकार्नुहोला।

हजुर श्रोता साथी, माथि गयो गण्डकी अनिकी नै सुमधुर सङ रहेको छ पेन्सन पट्टा मूलबाट रहेको भने आवाज रहेको छ शिव बराली अनि सुरक्षा सेन्चुरीको भने सुमधुर सङ रहेको थियो। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि सुन्नुभयो होला। र त्यसै गरी अहिलेको लागि भने फेरि पनि श्रोता साथी हामी विज्ञापनतर्फ जानुपर्ने बेला चाहिँ भइसकेको छ। र आजको एपिसोडमा हामीहरू मिठो मिठो सङहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने अहिलेको लागि भने विज्ञापन पूर्व जानु अघि कार्यक्रममा माया गर्नु ल टाइटलमा रहेको सङ राखिरहेको छु। सिकार्नुहोला।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: लर्नो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: सूचना श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ अनुरोधक श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Kone Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora. What in Department Bowen Sunday? Mobile Antanabe Pasati, Bottis Charsi, Tiranabe, or Antanabe Pasati, Ortis Junior Tirata.
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदैछ त बन्केवा चोक पारिपट्टि छ नि
3: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा
2: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको
3: ल फोन नम्बर टिप्नुहोस् त 97155655 र 97156566 स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहीबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: वरिष्ठ हडजोडनी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
7: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
7: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएसको सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
7: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
7: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
7: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन
4: शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
3: प्रोपाइटर रबिन थापा संपर्क 9856033398 र 9845610950।
10: This is Radio Dhorbarahi 103.8 MHz।

हजुर श्रोता साथी, एकछिनको विश्राम लगतै फेरि पनि प्रोग्राममा पुनः उपस्थित भइसकेकी छु भन्दै श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरबाराही 93.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com तर्फबाट लगइन गरेर विश्वभरिको साथ सुन्न सक्नुहुनेछ। र कार्यक्रम फिल्मी संसारमा हामीहरू सन्डेको एपिसोडमा रहेर फिल्म इन्फर्मेसन अनि सङ्गहरूलाई प्रोग्राममा स्थान दिन्छौँ र मन्डे हिट आइटम नेपाली मुभी सङ सँगसँगै मोस्ट भ्युज सङलाई पनि प्रोग्राममा स्थान दिन्छौँ भने ट्युजडेको एपिसोडमा रहेर न्यू मुभी ट्रेलर अनि ट्रिजरहरूलाई कार्यक्रममा स्थान दिनेछौँ र त्यसै गरी श्रोता साथी वेनस्डेको एपिसोडमा रहेर न्यू नेपाली मुभी सङलाई स्थान दिन्छौँ भने थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङ र अन्तिममा फ्राइडेको एपिसोडमा रहेर फिल्मी क्वेसन एण्ड सम इन्फर्मेसन एबाउट मुभी चाहिँ कार्यक्रममा स्थान दिनेछौँ। फिल्मी जानकारीहरू अघि इन्फर्मेसनहरू छोटो मिठो गीतहरू पनि कार्यक्रममा स्थान दिन्छौँ भने हामी यसै गरी नै आउने गर्दछौँ हप्ताको छ दिन फरक पार फरक श्रृङ्खलाको साथमा यहाँहरूमा हरेक दिन इन्टरटेन गर्नको लागि उपस्थित हुने गर्दछौँ। र त्यसै गरी आजको एपिसोडमा हामीहरूले फिल्म इन्फर्मेसन अनि सङलाई प्रोग्राममा स्थान दियो भने बाहेक एउटा मुभीको छोटो मिठो इन्फर्मेसन चाहिँ मैले प्रोग्राममा दिइसकेको छु। अर्को हप्ताको सन्डे फेरि पनि यहाँहरूसँग यसै गरी हामी जोडिनेछौँ सन्डेको एपिसोडमा अर्को नयाँ मुभी सम्बन्धी जे केही इन्फर्मेसनहरू लिएर भने अहिलेको लागि भने हामी छुटिनुपर्ने बेला भइसकेको छ। कार्यक्रमको हाम्रो निश्चित समय सकिने बेला भइसकेको छ भने जाँदा जाँदै प्रोग्राममा मायाले बोलेको टाइटलमा रहेको कारखाना मुभीबाट रहेको सङ राखिरहेको छु। यो मिठो सङलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ यार माझबाट मैले फेरि पनि रमाइलो श्रृङ्खलाको साथमा भेटिने बाचा गर्दै छुटिने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, ह्याभ अ गुड डे हैता।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट

0: साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर शोरूम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 9846061268 र 9850607268।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
0: सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
0: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061996 छ।
5: जाम न, ढिला भइसक्यो।
6: एकैछिन पख न, के को भिडियो सुनौ।
7: घर बनाउँदै हुनुहुन्छ?
8: पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नु है? सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है?
9: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
6: नबोल न, सुन त,
7: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय छ, सबैलाई थाहा छ।
5: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
3: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9801412888।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइयो त है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई, म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9850602891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौंडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौंडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 9841661220।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौंडा हेल्पोस चोक।

0: राष्ट्रपति भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
4: नमस्कार रेडियो ढोरपाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबराई हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धार समेत स्पष्ट पार्ने बहस अघि बढ़ेको छ। बदलितो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षा सहितको आर्थिक विकासलाई आफ्नो नीतिको आधार बनाउने संकेत गरेको छ। कांग्रेस भित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समय अनुकूल पुनः व्याख्या गर्दै सामाजिक लोकतन्त्रको अवधारणासँग जोड्ने बहस चलिरहेको छ। यही क्रममा निजी क्षेत्रको भूमिका लगानी सुरक्षा कर स्थायित्व र राज्यको भूमिकालाई समेत नयाँ ढंगले परिभाषित गर्न खोजिएको कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बताउनु भएको छ। कांग्रेसले निजी क्षेत्रलाई उत्पादन रोजगारी र राजस्वको प्रमुख संवाहकका रूपमा अघि बढ़ाउने नीति लिएको छ। व्यवसाय संचालनमा देखिएका कानूनी तथा प्रशासनिक झन्झट खटाउने उत्तम मैत्री कानून निर्माण गर्ने कर नीति स्थिर र पूर्वानुमान योग्य बनाउने तथा लगानीको सुरक्षा सुनिश्चित गर्ने विषयलाई आर्थिक नीतिको महत्वपूर्ण आधार बनाएको श्रेष्ठले बताउनु भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौडा थौकेवर 400 केवी सब स्टेशनको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सब स्टेशनमा निर्माणधीन हेटौडा थौकेवर 400 केवी प्रसारण लाइनका दुईवटा मल्टीसर्टिक टावर बारे वहाँले जानकारी लिनुभएको छ। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभएको हो। यो प्रसारणलाई निर्माण 12 वर्ष अघि प्रारम्भ भए पनि विविध कारणले काम अवरोध भएको थियो। गृहमन्त्री सुजन गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुग्नु भएको छ। सभापतिको निवास बुढा निलखण्ड वहाँ पुगेर भेटवार्ता जारी रहेको बताएको छ। गृहमन्त्रीका एक सचिवालय सदस्यका अनुसार समसामयिक राजनैतिक विषयमा दुई नेताहरूबीच कुराकानी हुन लागेको हो। सचिवालयले यसको दावी गरे पनि पछिल्लो समय पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउको विषयमा रवि लामिछाने असन्तुष्ट रहनु भएको थियो। त्यसै सन्दर्भमा कुराकानी गर्न र पछिल्लो समय देखिएका गतिविधिको विषयमा छलफल गर्न गुरूङलाई भेट्न बोलाएको जानकारी दिएको छ। गृहमन्त्रीबारे तीव्र असन्तुष्ट पैदा भएपछि नेताहरूले रविलाई गृहमन्त्री भेटेर सम्झाउन आग्रह गरेका थिए। त्यसैको सिलसिला स्वरूप गृहमन्त्रीलाई सभापतिले भेटेको जानकारी प्राप्त भएको छ। अर्थमन्त्री डाक्टर सोनिम बागले दुई सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गई राती अमेरिका पुग्नु भएको छ। वहाँलाई वाशिङटन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूको स्वागत गरेका थिए। भ्रमणका क्रममा मन्त्री वागले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री स्टक वेस्टलैण्ड र विश्व बैंक समूहका अध्यक्ष अजय वंगासँग भेटवार्ता गर्ने मन्त्री वागलेको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि पुनः निर्माण एफएटीएफले ग्रे लिस्टबाट बहिर्गमन तथा वृहत आर्थिक सुधारका विविध विषयमा छलफल हुने जनाएको छ। छलफल र भेटवार्ताका क्रममा हालै भोटेखुसी क्षेत्रमा आएको बाढ़ीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनःनिर्माण र उद्यमशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ। साथै सड़क विद्युत प्रसारण लाइन लगायतका महत्वपूर्ण पूर्वाधार मार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सृजना गर्न विकास साझेदारी एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रूपन्देही कपिल वस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिको जानकारी लिनुभएको छ। मन्त्री चौधरीले कृषि उपकेन्द्र मल वितरण केन्द्र कृषि उत्पादन मल खाद सिंचाई विद्युतीकरण कृषि सड़क बीमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिनुभएको हो। उहाँले आज मर्चबारीमाई समरीमाई र कोटहीमाई गाउँपालिकाको कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको हो। मन्त्री चौधरीलाई किसानले हालै जिल्लाका विभिन्न भागमा हुरीले बालीमा पुर्याएको क्षतिबारे जानकारी दिँदै आफ्नो उत्पादनको उचित मूल्य नपाएको केराको बजारीकरणमा समस्या भएको तथा कृषि बीमाको दावी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए। मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि वर्तमान सरकार स्थानीय तह कृषक र सरकारवाला भएका निकायबीच सहकार्य आवश्यक भएको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाढ़ी पहिरोले अवरोध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबै जसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जोड्ने गल्छी बेद्रावती स्याक्रुबेसी रसुवा गरी टिमुरी सड़क बन्द भएको थियो। अस्ति शुक्रबारदेखि गल्छीदेखि बेद्रावतीसम्म गाड़ी चल्न थालेका छन्। रसुवातर्फ स्याक्रुबेसी रसुवा गरी तथा टिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या रहेको छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेद्रावती स्याक्रुबेसी रसुवा गढी टिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको छ। त्यस्तै म्याग्देको बेनी मुस्ताङको जोमसोम सड़क खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ। यही असोज 9 गतेदेखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कचानबाट अवरूद्ध बेनी जोमसोम सड़क सञ्चालनका लागि अझै एक हप्ता लाग्ने अनुमान गरिएको छ। लमजुङको बेसी शहर हुँदै खाङसारसम्म जाने सड़क एकतर्फी खोलेको छ। नवलपरासी पूर्व बुलिङटार 6 घुमाउरी खाटमा काली गण्डकी करिडोर एकतर्फी खोलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ।

0: जनता समाजवादी पार्टी जसोफा नेपालका पूर्व संघीय सांसद सहित चार नेताले पार्टीका सबै जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्। इन्दु कुमारी शर्मा, मो युसुफ साफी, घनश्याम शर्मा र पुष्पराज चमनले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। शर्मा जसोफा नेपालकी सदस्य तथा पूर्व संघीय सांसद पूर्व संघीय सांसद हुन्। साफी केन्द्रीय सल्लाहकार सदस्य, घनश्याम शर्मा केन्द्रीय निर्वाचन आयोग तथा कानून विभागका सदस्य र चमन जसोफा नेपालका नेता थिए। उनीहरूले पार्टीमा रहँदा सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। साथै अब हुंकार मधेस नामक अभियान मार्फत आफ्नो राजनीतिक यात्रा अघि बढ़ाउने उनीहरूले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 2900 रूपियाँले घटेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 2,91,900 रूपियाँमा छरेको हो। त्यस्तै चाँदीको भाव आज तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँमा रोहेको चाँदी आज तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन्। केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरोध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न शत्रु ग्यास प्रयोग गरेका छन्। सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ। सरकारले वामपन्थी राजनीतिक समूहले आन्दोलनलाई थप उक्साएको आरोप समेत लगाएको छ। विपक्षी पक्षले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ। गृह मन्त्रालयका अनुसार सोमबारदेखि 5,000 भन्दा बढ़ी व्यक्ति पक्राउ परेका छन्। शिक्षा मन्त्रालयका अनुसार शुक्रबार मात्रै करिब 735 शैक्षिक संस्था प्रदर्शनबाट प्रभावित भएका थिए। आगामी मंगलबार थप ठूलो प्रदर्शनको तयारी भइरहेको बताएको छ। प्रदर्शनमा मुख्यत 15 देखि 18 वर्ष उमेर समूहका विद्यार्थी सहभागी रहेका छन्। उनीहरूले शिक्षकको अभाव, कक्षा कोठाको अवस्था, अत्याधिक अध्ययन तालिका तथा लामो विद्यालय समय जस्ता विषय उठाएका छन्। समाजशास्त्री भ्यालेरी बेकेका अनुसार विशेष गरी कम आय भएका परिवारका विद्यार्थीले आफूहरूले समान स्तरको शिक्षा प्राप्त गर्न नसकेको महसुस गरेका छन्। सेप्टेम्बर 17 पेरिस नजिकको एक विद्यालयबाट शुरू भएको प्रदर्शन पछिल्लो एक सातामा देशका विभिन्न क्षेत्रमा फैलिएको बताएको छ। शिक्षकको संख्या र स्रोत साधनको अभावको विषयलाई लिएर शुरू भएको प्रदर्शनमा सामाजिक सञ्जालको पनि महत्वपूर्ण भूमिका देखिएको छ। यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेपास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका थिए। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाब स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीले बताएका छन्। हिजो अरामको तेल प्रशोधन केन्द्र नजिकै धुवा र आगो मुस्लो देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म अधिकारीहरूका रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको अरामको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनीहरूमध्ये एक हो। 1200 किलोमिटर लामो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यात गर्दा साउदी अरबलाई हर्मुज जलमार्ग प्रयोग नगरिकनै आपूर्ति गर्न मद्दत पुर्याउँदै आएको छ। दिउँसो 2 बजेको ठोबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दुर्बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807172।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
9: सधैं पसलबाट बुरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
9: ए हो र ल त ल
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98560 2192
10: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड भित्ते लेखन तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड भित्ते लेखन तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौड़ा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइव कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
1: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
2: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62 029
6: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
7: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
6: हो र कहाँ छ र त्यस्तो
7: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
8: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560 62 028 र 9901479 7 16
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
6: कति राम्रो देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो
7: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
8: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी चार दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9850 57 7 31 98067 57 7 31
10: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै
11: कता हिँड्नु नि मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
11: त्यसो भए कहाँ जाने त कान्छा
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
11: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
12: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौडा आफ्नै
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98560 11 445 र 98560 20 445
13: हेलो
14: बा कति बन्यो घर अनि ढलान भयो त
15: बाबु ढलान त भयो अब घर भित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
14: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
15: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
16: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
16: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746780681
17: होइन धुवामा के गरिराखेको छौ भने तिमी
18: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
17: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै स्वभाव गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
18: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
17: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
19: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
20: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9891156606
21: मम्मी भोक लाग्यो खाजा खाऊ न
22: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
21: हस् मम्मी
11: मैले सुने छोरी ल जाम हिँड
22: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
0: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
22: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9908281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
0: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98562311 98462414726।
1: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065 मोबाइल 98166343072।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
6: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
5: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
6: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
5: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
6: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
5: पार्वती रिमाल दुलेगौडा रु 10,100,
6: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
5: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
6: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
5: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
6: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
5: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
6: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
5: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
2: सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
7: X103.8 अन्तर्मन को आवाज।
8: स्टेशन 1 स्टुडियो टाइम
9: अहिले दिउँसोको 3 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी गर गहना र राशि अनुसार

0: पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो घर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
1: नमस्कार।
2: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: कांग्रेसको
2: 15 महाधिवेशन आजदेखि, प्रतिनिधिहरू आउने क्रम जारी, उपत्यकाको सुरक्षा व्यवस्था कड़ा, 700 प्रहरी परिचालन,
1: कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनिया राजदूत मुस्ताङमा, ऊर्जा मन्त्री श्रेष्ठद्वारा हेटौड़ा ढल्केबर 400 केवी प्रसारण लाइनको निरीक्षण, टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड़।
2: सभामुख अर्याल आज तान्जिनिया जाँदै एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूद्वारा पुनः आमरण अनशनको घोषणा।
1: रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेस्कीको धम्की, विदेशी नागरिकलाई तत्काल किब छाड्न रूसको चेतावनी।
2: र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन आजदेखि शुरू भएको छ। केही बेर अघि काठमाडौँको खुला मंचमा उद्घाटन सत्र शुरू भएको हो। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन शुरू भएको हो। महाधिवेशनमा सभापति गगन थापाले केही बेरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। महाधिवेशन स्थलमा प्रतिनिधिहरू आउने क्रम पनि जारी रहेको छ। उम्मेद्वारी घोषणा गरेकाको समर्थक तथा प्रतिनिधिले भोट समेत मागिरहेका छन्। उद्घाटन कार्यक्रममा कंग्रेसका शीर्ष नेताका साथै देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले समेत सम्बोधन गर्नेछन्। यसपटक झण्डै 7500 महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। हिजैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको थियो। महाधिवेशन अन्तर्गत भोलि विधान लगायतका विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। प्रवक्ता देवराज चालिसेले उद्घाटन सत्रपछि शुरू हुने बन्द सत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेश गरी पारित गरिने जानकारी दिनुभयो। त्यसपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ। यसैबीच पूर्व सभापति शेरबहादुर देउबा संस्थापन पक्षको महाधिवेशनमा नजाने हुनुभएको छ। महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउबालाई हिजो औपचारिक निम्ता दिइएको भए पनि उहाँले अस्वीकार गर्नुभएको छ।
2: यसैबीच महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कड़ा पारिएको छ। महाधिवेशन स्थल सहित विभिन्न ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार 700 प्रहरी परिचालन गरेर सुरक्षा प्रदान गरिएको छ, जहाँ सादा पोशाकका प्रहरीदेखि युनिफर्म प्रहरीसम्म परिचालन भएका हुन्। त्यसै गरी ड्रोनबाट समेत निगरानी गरिएको उहाँले बताउनु भएको छ। यसका साथै प्रहरीका तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ। डग स्निफिङ मार्फत निगरानी गर्ने काम पनि भएको छ। नगर प्रहरीको कमाण्डमा कमाण्ड पोस्ट नै स्थापना गरेर सुरक्षा प्रदान गरिएको छ। ट्राफिकसँग समन्वय गरेर ट्राफिक व्यवस्थापनको काम पनि गरिएको प्रहरीले बताएको छ। आयोजकहरूले पनि शान्तिपूर्ण तरिकाले बिना तड़क भड़क महाधिवेशन सम्पन्न गर्ने बताएका छन्। प्रतिनिधि बसेका होटल, शीर्ष तहका नेताहरूको आउजाऊ हुने स्थानहरूमा विशेष सुरक्षा योजना लागू गरिएको बताइएको छ। काठमाडौँका विभिन्न चेकपोस्ट, सुन्धारा, बागबजार, ठमेल र दरबार मार्गमा अतिरिक्त प्रहरी परिचालित रहेका छन्।
1: नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शुरू भएको बैठकमा एमालेका सांसदहरूको उपस्थिति रहेको छ। बैठकमा गएको संसद अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षा गरिनुका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको एमाले बताएको छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी दिनमा सांसद तथा पार्टीका नेताले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विशेष निर्देशन दिने कार्यक्रम छ।
2: त्रिदेशीय व्यापारका दृष्टिले भारत र चीन जोड्ने सबैभन्दा छोटो मानिएको उत्तरी कोरला नाकाको भौतिक पूर्वाधार तथा वस्तुस्थिति बुझ्न नेपालका लागि चीनिया राजदूत चाङ माओमिङ सहितको टोली मुस्ताङ पुगेको छ। लासाबाट आएको राजदूत माओमिङ नेतृत्वको पाँच चीनिया र दुई नेपाली प्रतिनिधि सम्मिलित टोलीले 24 नम्बर सीमा स्तम्भ हुँदै नेसुङ मुस्ताङ भन्सार कार्यालय र 10 गजा क्षेत्रको स्थलगत निरीक्षण गरेको हो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चीनिया टोलीसँग जोमसोममा अनौपचारिक भेटघाट एवं छलफल हुनेछ। भटेकोसीको बाढ़ीका कारण तातोपानी र केरूङ नाका प्रभावित भएसँगै विकल्पका रूपमा कोरला नाका सञ्चालनको माग भइरहेको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले हेटौडा ढल्केवर 400 केवी सबस्टेशनको निरीक्षण गर्नुभएको छ। सबस्टेशनमा निर्माणाधीन हेटौडा ढल्केवर 400 केवी प्रसारण लाइनका दुईवटा मल्टी सर्किट टावर बारे उहाँले जानकारी लिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। यो प्रसारण लाइन निर्माण 12 वर्ष अघि प्रारम्भ भए पनि विविध कारणले काम अवरूद्ध भएको थियो।
2: अन्तर व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ तान्जानिया जाँदै हुनुहुन्छ। भोलिदेखि असोज 23 गतेसम्म तान्जानियाको अरूसा शहरमा सञ्चालन हुने महासभाका क्रममा नेपालले हिमालयन तथा जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु सम्बन्धी विपदको सामना र उत्थानशीलता सुदृढीकरण सम्बन्धी विषयमा विशेष प्रस्ताव पेश गर्ने तयारी गरेको छ। साँझ 7 बजे कतारी एयरवेज उडानबाट दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्ने 9 सदस्यीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू तथा संसद सचिवालयका पदाधिकारी सहभागी हुनुहुन्छ। महासभा सम्पन्न भएपछि केन्याको सभामुखको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले केन्याको औपचारिक भ्रमण गर्नेछ। टोली असोज 27 गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन घरको।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। तनहुको भानु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका 45 वर्षीय मोटरसाइकल चालक शंकर पाण्डे र पछाडि सवार 65 वर्षीय टंक नीति पाण्डे रहेका छन्। गम्भीर घाइते भएका शंकरको पुरानो मेडिकल कलेज भरतपुर र टंक नीतिको प्रदेश अस्पताल बेसी शहरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हटियाबाट चिसा पानीतर्फ जाँदै गरेको G19P8065 नम्बरको मोटरसाइकल भानु नगरपालिका 10 तल्लो मैदानमा आज अनियन्त्रित भई सड़कबाट करिब 10 मिटर तल खसेको थियो।
1: सरकारले आफूहरूसँग गरेको सम्झौता पूरा नगरेको भन्दै इन्टर्न चिकित्सकहरूले पुनः आन्दोलन गर्ने भएका छन्। सरकारसँग भएको 5 बुदे सहमति कार्यान्वयन नभएको भन्दै एमबीबीएस र बीडीएसका इन्टर्न चिकित्सकहरूले पुनः दोस्रो पटक आमरण अनसन शुरू गर्ने भएका हुन्। गत साउन 22 गते भएको 5 बुदे सहमति कार्यान्वयन हुने अपेक्षा सहित निरन्तर सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सम्वाद गरिएको भए पनि दुई महीना बितिसक्दा समय ठोस निर्णय हुन नसकेको उनीहरूको दुखेसो छ। पटक पटक ध्यानकर्षण गराउँदा समेत गम्भीर पहल तथा निर्णय नभएकाले आफ्ना जायज मागहरूको सुनवाई र कार्यान्वयनका लागि पुनः आमरण अनसन शुरू गर्न बाध्य भएको एमबीबीएस बीडीएस इन्टर्न निर्वाह भत्ता आन्दोलन नेपालका संयोजक तथा अनसनरत दिल्ली हरिजनले जानकारी दिनुभयो। आफ्ना अभियान कुनै व्यक्ति वा संस्था विरूद्ध नभई इन्टर्न चिकित्सकहरूको जायज अधिकार तथा पाँच विधि सहमति कार्यान्वयनमा केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ। समस्याको समाधान संवाद र निर्णय मार्फत होस् भन्ने अपेक्षा राखिएको उनीहरूले बताएका छन्।
2: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनी शहर तथा नागरिक पूर्वाधारमाथि हवाई आक्रमणको नयाँ नीति अप्नाएको भन्दै त्यसको जवाफमा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण तीव्र बनाउने धम्की दिनुभएको छ। एक अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडो अघि नागरिक पूर्वाधारलाई व्यापक रूपमा लक्षित गर्ने नयाँ सैन्य नीति जारी गरेको देखाउने दस्तावेज प्राप्त गरेको दावी गर्नुभएको हो। रोइटर्सका अनुसार उक्त नीति अन्तर्गत पूर्वाधार ढुवानी तथा रसिद प्रणाली सड़क विद्यालय र अस्पताल सहित शहर तथा गाउँका विभिन्न क्षेत्रलाई लक्षित गर्ने योजना छ। युक्रेनबाट मानिसलाई राजधानी किव तथा अन्य शहर छार्न बाध्य पार्नु रूसको उद्देश्य रहेको जेलेन्स्कीको दावी छ। रूसले भने युक्रेनको राजधानी किवमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ। साथै किवका स्थानीय वासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो। रूसी विदेश मन्त्रालयले किव सहित अन्य युक्रेनी शहरमा रहेका सैन्य पूर्वाधारले लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ।
1: अब खेल समाचार। सन्न 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा जारी छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सह आयोजनामा बैठक बसेको हो। बैठकमा मन्त्री पोखरेल सँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, सम्बन्धित सरकारी निकायका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी छन्। आगामी मंगिर 16 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकमा तयारी तथा व्यवस्थापनका विविध पक्षबारे छलफल हुँदैछ। प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तथा निर्माण तथा व्यवस्थापन, खेलाड़ीको सहभागिता, खेल सञ्चालन को योजना र अन्य आवश्यक तयारीका विषय बैठकका मुख्य एजेण्डा रहेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: कांग्रेसको 15 महाधिवेशन आजदेखि, प्रतिनिधिहरू आउने क्रम जारी। उपत्यकाको सुरक्षा व्यवस्था कड़ा, 700 प्रहरी परिचालन।
1: कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनिया राजदूत मुस्ताङमा। ऊर्जा मन्त्री श्रेष्ठद्वारा हेटौडा ढल्केबर 400 केवी प्रसारण लाइनको निरीक्षण। टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड़।
2: सभामुख अर्जेल आज तान्जिनिया जाँदै एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकद्वारा पुनः आमरण अनसनको घोषणा।
1: रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेन्स्कीको धम्की। विदेशी नागरिकलाई तत्काल किव छाड्न रूसको चेतावनी।
2: र 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रम
8: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुंगाना जानकी ढुंगाना मोबाइल 9856066136 र 9811566136।
13: सूचना श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बहेरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहुँ।
14: दुलेगौड़ा बजार में कति फोटो स्टूडियो खुल्यो, कति बंद भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टूडियो को सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टूडियो भनेपछि त कीर्ति बाहेक अरुको त नामै आउँदैन।
15: ए मलाई मात्र हो कि भनेको, तपाईलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौड़ा, प्रोप्राइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9811032475।
17: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
17: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
18: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके, ल डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
21: सुन शुद्धताको प्रतीक,
0: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
23: मोबाइल 9808535537 र 9806615899।
24: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
0: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 MHz मा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800535537।
0: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवश्यक लोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूसँग जोडिएको छु। आज भने श्रोत साथी यस कार्यक्रमलाई प्रायोजित गरिएको छ ओम प्रश्न आवश्यक सुनसादी पसलले र यो पसल तुलेगौडाको फेत्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सात दिन फरक बार फरक श्रृंखलाको साथमा भने आजको श्रृंखलामा रहेर श्रोत साथीहरूको रोजाईको गीत संगीत कार्यक्रम स्थान दिन्छौ भने शून्य प्रसिद्ध 41 शून्य शून्यको टेलिफोन लाइन भएर कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकदोहोरी भाकाहरू कार्यक्रममा सुन्न सक्नुहुनेछ भने कार्यक्रमको दैलो उगार्दै पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि रेशम गीतको बोल राखिरहेको छु। जसमा आवाज रहेको छ प्रकाश सुधराज अनि मेरी नारवाईको भने स्वीकार्नुहोला यो मिठो भाका हाइता।

हजुर श्रोता साथी रेशम गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। प्रकाश दुधराज अनि मेलिना राईको आवाजमा सजिएको निकै नै असमधु भाका रहेको थियो यहाँको लागि। कार्यक्रमको पहिलो सांगीतिक कोशिली स्वरूप पनि मैले कार्यक्रम स्थान दिइसकेको छु भने श्रोता साथी आजको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भनेको साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार चन्द्रजी बोल्दै हुनुहुन्छ हजुर। यहाँलाई धेरै धेरै स्वागत छ चन्द्रजी। अनि यहाँ सन्ची आरामै हुनुहुन्छ त? हजुर एकदम ठिकठाक नै छु। अनि भनेपछि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? के भन्नुभयो अरे? बच्च बच्च खुमान अधिकारीको गीतको बोल चाहिँ भनिदिनुहोस् त। फेरि आयो दशैं र तिहार गीतको बोल सुन्न चाहनुहुन्छ? सुन्छ यहाँको रोजदाईको गीतलाई केही क्षणमा स्थान दिन्छु भने अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। सुन्छ नमस्ते नमस्कार हजुर श्रोता साथी। उहाँ बोल्दै हुनुहुन्थ्यो चन्द्रजी बोल्दै हुनुहुन्थ्यो भान्द्रेदेखि। दशैं तिहारको भाका चाहिँ उहाँले भन्नुभयो। पक्कै पनि यहाँको रोजाईको गीतलाई त म कार्यक्रम स्थान दिनेछु भने श्रोता साथी केही क्षणमा यहाँको रोजाईको गीत संगीतलाई स्थान दिन्छु र अहिलेको लागि भने चाहिँ भाका शरीर गीतको बोल सुन्नेछौ। स्वीकार्नुहोला है त।

0: हजुर श्रोता साथी, आँखा मारेर भाका सारेर हनिगेन सुमधुर भाका रहेको छ। भाका सरेर गीतको बोलमा सजिएको भन्यो। गीतमा आवाज रहेको छ मीना लामा अनि खेम सेन्चुरीको। पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र श्रोता साथी, आजको श्रृङ्खलामा हामीहरू यहाँको रोजाइको गीत संगीतलाई स्थान दिइनेछौ। र अहिलेको लागि भने फेरि पनि कोही साथी लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते हजुर।
1: दर्शन,
0: नमस्ते। नमस्कार, जित बहादुर जी बोल्दै हुनुहुन्छ? अनि हजुर सन्चै आरामै हुनुहुन्छ त जित बहादुर जी? ठिकै हुनुहुन्छ। अनि कार्यक्रमलाई सुन्नु भएको छ कि छैन त नि? म त हजुर गाउँले नै रोज्नुहुन्छ है? सुन्छ, यहाँको रोजाइको गीतलाई पनि केही छिनमै स्थान दिनेछु। अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। सुन्छ, नमस्ते। हजुर श्रोता साथी, उहाँ बोल्दै हुनुहुन्थ्यो जित बहादुर जी। सन्चै आरामै छु जे उहाँले बताउनु भइसकेको छ। र सदा चाहिँ आज पनि उहाँलाई एकदमै मनपर्ने भागा म त हजुर घामले गीतको बोल नै रोज्नु भएको छ। पक्कै पनि श्रोता साथी, यहाँको रोजाइको गीतलाई त म केही छिन्मै स्थान दिनेछु। र अहिलेको लागि भने पालो हाम्रो चन्द्रजीको रोजाइको गीतलाई स्थान दिने बेला भएको छ। उहाँको रोजाइको गीत रहेको छ फेरि आयो दशैं र तिहार। त्यसै गरी कुमार नदी अधिकारी विष्णु माझी अझै सुन्दरमणि अधिकारीको आवाजमा सजिएको सुमधुर भाका रहेको छ फेरि आयो दशैं र तिहार गीतको बोलमा सजिएको भने यहाँको रोजाइको गीतलाई राखिरहेको छु। सिकार्नु होला है त।

हजुर श्रोता साथी फेरि आयो दशैं तिहार र गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। चन्द्रजीको रोजाईको गीत रहेको थियो भने पक्कै पनि यहाँहरू सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला उहाँको रोजाईको गीतलाई, र यहाँले पनि सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो नै होला आफ्नो रोजाईको गीतलाई सुनेर। र त्यसै गरी श्रोता साथी दशैं तिहार पनि नजिकै छ, चाडपर्व नजिकै छ, र त्यसै अन्तर्गत अहिलेको लागि भने चाहिँ फेरि पनि अर्को श्रोता साथीको रोजाईको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। देखि बोल्दै हुनुहुन्थ्यो जित बहादुरजी, उहाँले सुधा चाहिँ आज पनि म त हजुर गामले गीतको बोल्ने रोज्नु भएको छ, स्वीकार्नुहोला उहाँको रोजाईको गीतलाई। हैता

हजुर श्रोता साथी, म त हजुर गामले गीतको बोल्दा पनि कार्यक्रम स्थान दिइसकेको छु। शंकर पन्त अनि सुनिता बुद्धा छेत्रीको आवाजमा सजिएको मिठो भाका रहेको थियो, गाउँले जीवन सम्बन्धी सुमधु भाका रहेको थियो। किसानहरूको दुःख चाहिँ यो गीतमा प्रस्तुत गरिएको छ, व्यक्त गरिएको छ। यहाँले सुन्दै गर्नुहोला मजाले भन्दै जितबहादुरजीको रोजाईको भाका रहेको छ। यहाँहरू सम्पूर्ण साथीहरूले पके पनि सुन्नुभयो होला उहाँको रोजाईको गीतलाई भन्दै। श्रोता साथी, अब भने हाम्रो श्रोता साथीहरूलाई चाहिँ लाइनमा लिन सक्दैनौ, किनकि हाम्रो कार्यक्रमको निश्चित समय पनि सकिने बेला चाहिँ हुन लागिसकेको छ। र कार्यक्रम सम्बन्धी अहिलेको लागि भने एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु। हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। आइतबारको दिनमा रहेर रोजाईका गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ, लोकदोहोरी गीत संगीतलाई स्थान दिन्छौ भने सोमबारको दिनमा रहेर नयाँ लोक भाकालाई, मंगलबारको श्रृंखलामा रहेर गायन कलालाई कार्यक्रम स्थान दिन्छौ र त्यसै गरी बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका सलाइजो मौलिक भाकालाई कार्यक्रम स्थान दिनेछौ र श्रोत साथी बिहिबारको श्रृंखलामा रहेर अफलाइन मार्फत यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। त्यसै गरी शुक्रबारको दिनमा रहेर फेसबुक मेसेजलाई भने श्रोता साथी यहाँले सम्झना स्वरूपेदी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश अथवा आफ्नो रोजाईको गीत संगीतहरू सुन्न छ भने कार्यक्रममा हाम्रो रेडियो ठरबाराही 103.5 मेगाहर्जको पेजमा गई त्यहाँ चाहिँ हामीले स्टाटस राखेका हुनेछौँ। त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ। र अन्तिममा शनिबारको दिनमा रहेर पुरानो लोक भाकालाई कार्यक्रम स्थान दिनेछौ। हामी यसै गर्ने आउने गर्दछौ हप्ताको फरक पार फरक श्रृंखलाको साथमा सधैँ दिनहरूमा उपस्थित हुने गर्दछौ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचारी पसलले। र यो पसल तुलेगोडाको भित्री बजारमा रहेको छ। सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा, नयाँ नयाँ डिजाइनको गरगनाहरू पनि खरिद बिक्री गर्नु परेमा त्यसपछि बाजा पनि खरिद बिक्री गर्न सक्नुहुनेछ। र यो पसल तुलेगोडाको भित्री बजारमा रहेको छ। यहाँहरूले चाहिँ चाडपर्व पनि नजिकै छ श्रोता साथीहरू, त्यहाँ गएर चाहिँ यहाँलाई मनपर्ने आफ्नो रोजाईको गरगनाहरू किनबेच गर्न सक्नुहुनेछ। र श्रोता साथी, आजको श्रृंखलामा रहेर त हामीले हाम्रो श्रोता साथीको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दियो, कार्यक्रममा सहभागिता पनि जनाइदिनु भएको थियो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद भन्दै अहिलेको लागि भने हामी छुटिनुपर्ने बेला भइसकेको छ। किनकि समयलाई पनि हामीले धेरै ध्यानमा राख्नुपर्ने हुनेछ, समयले त हामीलाई पर्खिँदैन र त्यसै कारणले गर्दा चाहिँ श्रोता साथी अहिलेको लागि भने छुटिनुपर्छ। र छुटिनु पूर्व चाहिँ कार्यक्रममा नरिसाउन सानो कुरामा गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ भूमिका गिरी अनि विप्लव खतीको भने सुमधु भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
5: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
8: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
7: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कंपनी का मोबाइल फोन किन्न, मरमत गर्न र एसेसरीज का सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, सांग्रीला बैंक को ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
11: ओके, यो झुम्का हेर न है, कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
1: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59122, 98058 28008 र 98460 69246।
14: आहा, कति स्वादिष्ट मासु हो, एक
12: रोपाती गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
15: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98164 34372
16: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछेपानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 0615524,95,552,494,582,778।
4: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
5: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
4: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल, फोन नम्बर टिप्नुहोस् त 9715506555 र 9715606566। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक, यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
6: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
5: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
12: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
11: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
13: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
12: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9855557731 9806757731
3: हेलो
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ

0: अब घरभित्रको काम गर्नुपर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
0: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746680681।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162, 590-163।
8: ₹103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो साइन्चेक अहिले साँझको 5 बज्यो।
10: साइन्चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
12: धोरबाराही हाइलाइट्स को साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
14: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर 3 को क्षेत्रीय सभापतिमा प्रकाश बराल निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेशसभा सदस्य समेत रहेका बरालले प्रतिस्पर्धी विष्णु बहादुर छेत्रीलाई पराजित गर्दै सभापति पद जित्नु भएको हो। सोही क्षेत्रको क्षेत्रीय

हस्तक्षेपमा शीतल अधिकारी र सहसचिव महिलातर्फ सरिता केसी भट्टराई चुनिनु भएको छ। यसअघि कास्कीका अन्य दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर एकको सभापतिमा सरोज केसी र क्षेत्र नम्बर दुईको सभापतिमा नवीन राज बराल निर्वाचित भइसक्नु भएको छ। कास्की टीम कको सभापतिमा मेघलाल तामाङ र खको सभापतिमा विजय गुरूङ निर्वाचित हुनुभएको छ। क्षेत्र नम्बर तीनबाट माधिवेशन प्रतिनिधि महिलातर्फ सीता अधिकारी हिरा भट्टराई, पुनम भट्ट भट्टराई र पवित्र थापा निर्वाचित हुनुभएको हो। आज सार्वजनिक मतपरिणाम अनुसार महिलातर्फ नै सीता गुरूङ र शर्मिला तामाङ पनि विजयी हुनुभएको छ। त्यसै गरी खस आर्य महिलातर्फ अधिवक्ता सरिता तिमसिना पंगिनी र विजयालक्ष्मी कोइराला माधिवेशन प्रतिनिधिमा चुनिनु भएको छ। खुला दशजना माधिवेशन प्रतिनिधिमा मनोज गुरूङ, युवराज कुवर, हिमलाल बासतोला, आइन्दल गुरूङ, मीनबहादुर गुरूङ, शंकर ढुङ्गना, शुक्र राज शर्मा, डाक्टर कृष्ण प्रसाद पौडेल, भरत बहादुर अधिकारी र वीरेन्द्र गुरूङ विजयी हुनुभएको हो। वीरेन्द्र गुरूङसँग बराबर 370 मत ल्याएका जीवननाथ पौडेल भन्ने गोला प्रथाबाट बाहिरिनु भएको हो। खस आर्य खोलातर्फ राजाराम पौडेल र पशुपति भट्टराई चुनिनु भएको छ। त्यसै गरी विभिन्न समावेशी तथा क्षेत्रगत कोटाबाट पनि माधिवेशन प्रतिनिधिहरू चयन भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा तनहुँको भानु नगरपालिका जिल्लामै पहिलो भएको छ। म्याग्दी गाउँपालिका दोस्रो स्थानमा परेको छ। आयोगका 17 सूचकका आधारमा गरिएको मूल्यांकनमा भानु नगरपालिकाले 66.61 अंक प्राप्त गरेको छ। म्याग्दी गाउँपालिकाले 66.54 अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो। आबुखरिनी गाउँपालिका 62.10 अंक सहित तेस्रो भएको छ। त्यस्तै रिसिङ गाउँपालिका 56.95 अंक सहित चौथो र बन्दीपुर गाउँपालिका पाँचौं स्थानमा रहेका छन्। सुकलागण्डकी नगरपालिकाले 54.50, देवघाट गाउँपालिकाले 53.75, घिरिङ गाउँपालिकाले 52.87 र भीमात नगरपालिकाले 52.34 अंक प्राप्त गरेका छन्। जिल्लाका 10 स्थानीय तहमध्ये ब्यास नगरपालिका 45.35 अंक सहित अन्तिम स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मूल्यांकनमा बजेट कार्यान्वयन, वित्तीय अनुशासन, सार्वजनिक स्रोत परिचालन तथा सेवा प्रवाह लगायतका विभिन्न पक्षलाई आधार बनाएको छ। मूल्यांकनको नतिजा अनुसार तनहुँमा भानु नगरपालिका कार्य सम्पादनमा पहिलो हुँदा म्याग्दी गाउँपालिका दोस्रो र आबुखरिनी गाउँपालिका तेस्रो स्थानमा रहेका छन्। जिल्ला सदरमुकाम समेत रहेको ब्यास नगरपालिका भने 10 स्थानीय तहमध्ये अन्तिममा परेको छ। जलवायु मैत्री खेती गरौ, स्थानीय उत्पादन बजाऊ, स्वास्थ्य परिवार समृद्ध किसान र दिगो समाज बनाऊ भन्ने मूल नाराका साथ तनहुँको म्याग्दी गाउँपालिका साथ हर्षपुरमा आयोजित स्थानीय कृषि प्रदर्शनी तथा खाद्य मेला सम्पन्न भएको छ। जलवायु उत्थानशील किसान समूह हर्षपुर क्षेत्र जलवायु उत्थानशील किसान समूह कुर्लेचौर र महिला उद्यमी समूह म्याग्दीको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो। म्याग्दी गाउँपालिकाको समन्वय तथा डिभ डेनमार्क र चिल्ड्रेन नेपालद्वारा सञ्चालित जलवायु उत्थानशील समाज विकास परियोजनाको सहयोगमा मेला सम्पन्न भएको हो। मेलामा स्थानीय कृषि उत्पादन, विभिन्न खाद्य परिकार तथा कृषकका गतिविधि प्रदर्शन गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्धन, जलवायु मैत्री कृषि अभ्यासको विस्तार तथा किसानलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रम शुरू हुन अघि सहभागीहरूले प्ले कार्ड सहित जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी नारा सहित सचेतनामूलक र्याली समेत निकालेका थिए। मेलाका क्रममा जलवायु परिवर्तन सम्बन्धी 30 गीत प्रतियोगिता, नाटक तथा विद्यार्थी र विद्यालयको सहभागितामा विभिन्न प्रदर्शनी समेत गरिएको थियो।
कार्यक्रममा म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, चिल्ड्रेन नेपालका अध्यक्ष शान्ता पौडेल, कार्यकारी निर्देशक दिल्ली प्रसाद शर्मा लगायत वडाध्यक्ष, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा आमा समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले स्थानीय कृषकले गर्दै आएको प्रयासको प्रशंसा गर्दै कृषि उत्पादनलाई बढ़ाउँदै व्यावसायिकतातर्फ अघि बढ़न किसानलाई प्रोत्साहन गरेका हुन्। पोखरा स्थित धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा रुद्रकुमारी गुरूङ मैना पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न संस्थाको 11 वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले गुरूङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। शुरूमा अध्यक्ष पदका लागि रुद्रकुमारी गुरूङ र राजबहादुर गुरूङको उम्मेद्वारी परेको थियो। राजबहादुरले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो। त्यसपछि रुद्रकुमारी निर्विरोध चुनिनु भएको हो। वहाँ विक्रम सम्बत 2072 लगातार संस्थाको अध्यक्ष पदमा रहनु भएको छ। नयाँ कार्य समितिको उपाध्यक्षमा भरत राज साख्य, सचिवमा पूर्ण लामा, सहसचिवमा होम बहादुर गुरूङ र कोषाध्यक्षमा श्याम साख्य चुनिनु भएको छ। त्यसै गरी सदस्यहरूमा मेजर लक्ष्मी प्रसाद गुरूङ, पञ्चकुमारी गुरूङ र नरेन्द्र मान लालचन्द लगायत चयन हुनुभएको छ। निर्वाचन समितिका संयोजक तथा संस्थाका सल्लाहकार शंकर गुरूङले यसबारे जानकारी दिनुभएको हो। अधिवेशनमा प्रस्तुत वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ। सचिव पूर्ण लामाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी कोषाध्यक्ष श्याम साक्य र सचिव पूर्ण लामाले पेश गरेको विधान संशोधन प्रस्तावलाई सभाले स्वीकृत गरेको छ। संस्थाले पोखरा महानगरपालिका वडा नम्बर 11 स्थित काहुँ डाँडामा बुद्ध मण्डला निर्माणको अभियान सञ्चालन गरिरहेको छ। यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। पर्वतको जलजला गाउँपालिकाभित्रका विभिन्न बस्तीमा विपदका कारण प्रभावित भएका 30 परिवारलाई गैरावासीय नेपाली संघ एनआरएनए राहत सामग्री उपलब्ध गराएको छ। एनआरएनएले विपद प्रभावित परिवारलाई लक्षित गरी उपलब्ध गराएको राहत सामग्री मध्ये 17 परिवारलाई सम्बन्धित व्यक्तिहरूलाई नै प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको हो। बाँकी 13 परिवारका लागि भने राहत सामग्री गाउँपालिका मार्फत पीड़ित परिवारसम्म पुर्याउने व्यवस्था गरिएको छ। बाँकी राहत सामग्री गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको छ। गाउँपालिकाले सम्बन्धित वडा संघको समन्वयमा उक्त सामग्री विपद प्रभावित परिवारसम्म पुर्याउने जनाएको छ। हालैको विपदका कारण जलजला गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका छन्। बाढ़ी पहिरो तथा अविरल वर्षाका कारण प्रभावित बनेका परिवारलाई तत्काल राहत तथा सहयोगको आवश्यकता रहेको अवस्थामा एनआरएनए को सहयोगले प्रभावित परिवारलाई केही मात्रामा भए पनि राहत पुग्ने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनु भएको छ। विपदको कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग पुर्याएकोमा जलजला गाउँपालिकाले गैरावासीय नेपाली संघप्रति आभार व्यक्त गरेको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा जलजला गाउँपालिकाको समन्वयमा राहत सामग्री सहित संयुक्त टोलीहरूले पनि काम गरिरहेका छन्। लगातारको वर्षाका कारण पहिरोले सड़क अवरूद्ध भएको अवस्थामा समेत गाउँपालिका र विपद व्यवस्थापन गुल्म बागलुङको संयुक्त टोलीले यसअघि नै विभिन्न स्थानमा पुगेर राहत वितरण गरिसकेको छ। सड़क अवरूद्ध भएकाले असहज परिस्थितिका बावजूद प्रभावित क्षेत्रका नागरिकसम्म शीघ्र राहत पुर्याउन संयुक्त टोली खटिरहेको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनु भएको हो।

0: मोगलिन पोखरा सड़क खण्ड अन्तर्गत ब्याज नगरपालिका पाँच सिर्दीमा सड़क भाँसिएको स्थानमा दुर्घटना न्यूनीकरणका लागि संकेत चिन्ह राखिएको छ। सड़क भाँसिएको स्थानमा सवारी चालकलाई जोखिम बारे पूर्व जानकारी गराउने उद्देश्यले सामाजिक अभियन्ता सुदीप गफार र कृष्ण प्रजापतिको सक्रियतामा संकेत चिन्ह राखिएको हो। सड़कको अवस्था कमजोर रहेको उक्त स्थानमा रातिको समयमा तथा तीव्र गतिमा गुड्ने सवारी साधनलाई थप जोखिम हुन सक्ने भएकाले चालकलाई सचेत गराउन संकेत चिन्ह राखिएको अभियन्ताहरूले बताएका छन्। भारी पहिरोको कारण सड़क एक सतादेखि अवरुद्ध विशेषकर जामे सड़क सञ्चालनमा आएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्नका साथै सड़कमा ढुङ्गा माटो थुप्रिएपछि गत सात दिन अघिदेखि सड़क अवरुद्ध भएको थियो। डुम्रीबेची शहर चामे सड़क आयोजनाले पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याएको हो। नासु गाउँपालिका तीन खोत्रो र चामे गाउँपालिका पाँच कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ी पहिरोका कारण बेसी शहर चामे सड़कका विभिन्न खण्डमा पहिरो खस्नुका साथै केही सड़कमा भाँसिएको छ। बेसी शहर चामे सड़क खुलाउन 29 ठाउँको पहिरो हटाएको र बाढ़ीले सड़कको ट्र्याक बगाएका छ ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको सड़क आयोजनाले जनाएको छ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाका अनुसार बेसी शहरदेखि चामेसम्मको सड़क शनिबारदेखि खुले पनि नयाँ बनाएको ट्र्याक कच्ची रहेकाले जोखिम कायमै रहेको छ। मनाङको नासो गाउँपालिका तीन खोत्रो र चामे गाउँपालिका पाँच कोतोमा बढ़ी समस्या देखिएको थियो। खोत्रोमै तीन ठाउँमा सड़क अवरुद्ध भएको थियो। तीमध्ये एक ठाउँमा पर्खा लगाएर सड़क सुरक्षित गरिएको र अर्को ठाउँमा ड्रिलिङ गरी दुई पटक बम ब्लास्टिङ गरेर सड़क खुलाएको थियो। विश्वका अनुसार पेसी शहरदेखि चामेसम्मको सड़क 61.5 किलोमिटर रहेको छ। यसमध्ये लमजुङतर्फ म्यार्दी खोलासम्म 34.5 किलोमिटर पर्दछ। बाढ़ी पहिरोबाट लमजुङको तुलनामा मनाङतर्फ बढ़ी क्षति पुगेको थियो। हस्त साझा पाँच बजेको ठोरबाट हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0654143121,
3: मोबाइल 9805678634 र 9701107090।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
5: मैडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन्? कारण मैडम?
4: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूचना सूचना सूचना। श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9861-53-507।
7: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, दूर ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय धुलेकौडा तनहु।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063 1595 98467 1568।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
17: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
9: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा बन्केवा चोक तनहु। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कसेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै
3: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
2: कहाँ
3: गण्डकी मेडिकल हल
4: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डी फोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0625903369 मोबाइल 9840826926
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
5: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
5: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
8: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
9: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
10: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
10: त्यसो भए कहाँ जाने त कान्छा
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
10: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
11: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स
3: काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गौंडा, आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0658143377, मोबाइल 9956044343।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
10: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: एपी स्टोर दुलेगौंडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
14: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
14: फोन नम्बर 0564143121,
4: मोबाइल 9865878634 र 9701108090।
15: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: मैडम, धुम्रपान भनेको के हो?
15: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
15: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
15: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊं।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सूचना सूचना सूचना श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठूलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 को त कहिले काहीँ समय दिनुपर्छ नि।
1: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागञ्जगी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, टुल ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
4: समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा समीक्षा मोतेसँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चुनाव अघि कुनै पनि दलसँग गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव। प्रजातन्त्र स्थापनाका लागि कंग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको नेताहरूको भनाई।
0: बाढ़ीले बगाएको मालढुंगा पुल 24 घण्टा मरमत। एक साताभित्र बेनी जोमसुम सड़क खुल्ने। भेत्रावतीको बेली ब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य।
1: स्वास्थ्य बीमा सेवालाई पारदर्शी बनाउने सरकारको नयाँ तयारी। बीमितलाई राष्ट्रिय परिचय पत्र अनिवार्य।
0: अमेरिकाद्वारा दुई ईरानी कूटनीतिज्ञ निष्कासित। अमेरिकी आदेश व्यवस्था गरेको आरोप।
1: र एसियाली खेलकुदमा 341 पदक जित्दै चीन पहिलो स्थानमा। नेपाल दुई काष्ठमा सीमित।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
4: यो हो थाहा संचार।

0: नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनका लागि तयार पारेको राजनैतिक प्रतिवेदनमा विगतका गल्तीप्रति क्षमा याचना गर्दै भावी चुनावमा कुनै पनि दलसँग पूर्व गठबन्धन नगर्ने घोषणा गर्नुभएको छ। चार वर्ष सांगठनिक वैचारिक तथा आर्थिक कार्य दिशा समेटिएको 29 बुधे प्रतिवेदनमा पछिल्ला दुई दशकमा कंग्रेसले आफ्नो मूल उद्देश्य भन्दा सत्ता पद गुटबन्दी र लेनदेनलाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। भ्रष्टाचार तथा अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले पार्टीको नैतिक धरातल कमजोर भएको प्रतिवेदनमा उल्लेख छ। समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणा अघि सारिएको प्रतिवेदनमा आगामी दिनमा चुनावी पूर्व गठबन्धन नगर्ने सरकारका कामको निगरानी गर्न छाया सरकार गठन गर्ने प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सहितका रूपान्तरणकारी प्रस्ताव गरिएको छ।
2: यसैबीच कंग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै महाधिवेशनमा पुगेका शीर्ष नेताहरूले प्रजातन्त्र स्थापनाका लागि कंग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कंग्रेस सभापति गगन थापालाई क्रमभंगतातिर लाग्न सुझाव दिनुभएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो सुझाव दिनुभएको हो। यसअघि आफूले पटक पटक क्रमभंगता गर्ने गरेको भए पनि अहिले आफूलाई अलिक गाह्रो पर्न थालेको जिकिर गर्नुभयो।
1: असोज दोस्रो साताको बाढ़ीले कटान गरी भत्काएको पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्वत र बागलुङ जोड्ने मालढुंगा मोटरेबल पुलको मरमत कार्य 24 घण्टा टोली परिचालन गरी तीव्र पारिएको छ। कालीगण्डकीको बाढ़ीले पुलको पर्वततर्फको पहुँच मार्ग भत्काएपछि विगत 10 दिनदेखि बागलुङ रूकुम र रोल्पा जाने मध्य पहाड़ी लोकमार्गको यातायात सम्पर्क विच्छेद बनेको छ। सड़क डिभिजन कार्यालय पोखराका अनुसार चाडपर्व नजिकिएका बेला बागलुङमा खाद्यान्न तथा ग्यास जस्ता अत्यावश्यक उपभोग्य सामग्रीको अभाव हुन थालेकाले दिनरात नभनी काम भइरहेको छ। दूरदराजबाट ढुंगा माटो ल्याउनु पर्ने र भौगोलिक जटिलता रहे पनि निर्माण सामग्रीको अभाव नभए आगामी 7 दिनभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
2: सिन्द्र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत क्षत विच्छत बनेको बेनी जोमसम कोरला सड़क खण्डको मरमत कार्य पनि भइरहेको छ। गएको असोज 8 देखि 11 गतेसम्मको अविरल वर्षाका कारण 55 भन्दा बढ़ी स्थानमा बाढ़ी र पहिरोले अवरूद्ध भएको उक्त सड़क आगामी 1 हप्तादेखि 10 दिनभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित उपकरण र मजदूर परिचालन गरिएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारिक विकल्प बनेको कोराला नाका सुचारू गर्न दशैं तिहारका लागि भिडाच्याङ्रा तथा स्याउ बजार पुर्याउन र पर्यटकीय मौसमलाई ध्यानमा राखेर मरमतको कामलाई उच्च प्राथमिकता राखिएको छ।
1: नेपाली सेनाको नेतृत्वमा रसुवा नुवाकोटको सीमास्थित बेतरावतीमा निर्माण भइरहेको वेली ब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ। गत भदौ 10 आएको बाढ़ीले पक्की पुल बगाएपछि अवरूद्ध बनेको पासाङलामु राजमार्ग बेली ब्रिज निर्माणसँगै पुनः सञ्चालनमा आउनेछ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्माण सामग्री सम्बन्धित ठाउँमा पुर्याइसकिएको र दशैं अघि नै सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। पुल बगेका कारण काठमाडौं नुवाकोट रसुवा जोड्ने सड़क यातायात त दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित बनेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सड़क खण्डको सिद्धबाबा नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गुल्मी छत्रकोट गाउँपालिका तीनका 47 वर्षीय नवराज पन्थको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईले जानकारी दिनुभयो। प्रहरीका अनुसार आज दिउँसो तिनाउ गाउँपालिका तीन तल्लो सिद्धबाबा क्षेत्रमा लु 74/91 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 100 मिटर तल खसेको थियो।
1: सड़कमा जथाभावी सवारी साधन पार्किङ गर्ने वा सड़क पेटीमा अनधिकृत रूपमा सामान राखेका कारण दुर्घटना भएमा अब त्यसको क्षतिपूर्ति सम्बन्धित सवारी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असूल गरिने भएको छ। संसदमा दर्ता भएको राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083मा सड़क सुरक्षालाई व्यवस्थित गर्दै दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिको दायित्व सम्बन्धित दोषी पक्षमाथि तोक्ने कड़ा प्रस्ताव गरिएको हो। सड़क दुर्घटना न्यूनीकरणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद तथा प्रदेश र स्थानीय तहमा समेत समन्वय समिति गठन गर्ने विधेयकमा व्यवस्था छ। विधेयकले सड़कको अवस्था अनुसार गति सीमा निर्धारण गर्ने, जोखिमपूर्ण सड़कको मरमत नगरी यातायात सञ्चालनमा रोक लगाउन सक्ने र दुर्घटनाका घाइतेलाई मद्दत गर्ने असल उद्धारकर्तालाई कानूनी संरक्षण दिने जस्ता व्यवस्था अघि सारेको छ।
2: स्वास्थ्य बीमा सेवालाई पारदर्शी र व्यवस्थित बनाउन आगामी पुस्तक गतेदेखि बीमा कार्यक्रममा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार 16 वर्ष उमेर पूरा गरेका नागरिकले राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य पेश गर्नुपर्नेछ भने बीमितहरूले एसआईबी प्रणालीमा आफ्नो विवरण अध्यावधि गराउनुपर्नेछ। यस व्यवस्थाले बीमितको पहिचान सुनिश्चित हुनका साथै दोहोरो आबद्धता नियन्त्रण हुने बोर्डले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पुगेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले देशबाट निष्कासन गरेको छ। महासभा सकिएपछि अमेरिकी विदेश मन्त्रालयले उनीहरूलाई अमेरिका छाड्न आदेश दिएको थियो। अमेरिकी आदेश व्यवस्था गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी अधिकारीका अनुसार न्यूयोर्क स्थित महासभामा सहभागी इरानी प्रतिनिधिमण्डलका दुई सदस्यलाई निर्धारित समयभन्दा अगावै अमेरिका छाड्न भनिएको थियो, तर आदेश पालना नगरेपछि उनीहरूलाई देश निकाला गरिएको हो। महासभा सकिएको लामो समय बित्दा सम्म पनि इरानी प्रतिनिधिमण्डलका दुई सदस्य न्यूयोर्कमै रहेकाले उनीहरूलाई निष्कासन गरिएको अमेरिकाले दावी गरेको छ।
2: अब खेल समाचार। जापानमा विश्व एसियाली खेलकुद एसियाड सकिएको छ। असोज 3 गतेदेखि शुरू भएको एसियाडमा कुल 43 खेल भएका थिए। जापानमा आज भव्य समारोह गर्दै एसियाड सकिएको हो। 21 संस्करणको एसियाड सन् 2030मा कतारको दोहामा हुनेछ। कतारले दोस्रो पटक एसियाड आयोजना गर्न लागेको हो। कतारले यसअघि सन् 2006मा एसियाड आयोजना गरेको थियो। जापानको आइची र नागोयामा भएको एसियाडमा 169 स्वर्ण 89 रज र 83 काश्य पदक गरी कुल 341 पदक जित्दै चीन पदक तालिकामा शीर्ष स्थानमा रह्यो। 83 स्वर्ण 95 रजत र 81 काश्य पदक सहित कुल 269 पदक जित्दै एसियाड आयोजक जापान दोस्रो स्थानमा रह्यो। 39 स्वर्ण 43 रजत र 68 काश्य गरी 150 पदक जित्दै कोरिया तेस्रो र 21 स्वर्ण 27 रजत र 37 काश्य गरी कुल 85 पदक जित्दै भारत पदक तालिकामा चौथो स्थानमा रह्यो। दुई काश्य पदक जितेको नेपाल भने पदक तालिकाको 36 स्थानमा रहेको छ।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: चुनाव अघि कुनै पनि दलसँग गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव। प्रजातन्त्र स्थापनाका लागि कंग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको नेताहरूको भनाई।
1: बाढ़ीले बगाएको मालढुङ्गा पुल 24 घण्टा मर्मत। एक साताभित्र बेनीजुमसम सड़क खुल्ने। भित्रावतीको बेलीब्रिज दशै अघि नै संचालनमा ल्याउने लक्ष्य।
2: स्वास्थ्य बीमा सेवालाई पारदर्शी बनाउने सरकारको नयाँ तयारी। बीमितलाई राष्ट्रिय परिचय पत्र अनिवार्य।
1: अमेरिकाद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासित। अमेरिकी आदेश बेवास्ता गरेको आरोप।
2: र एसियाली खेलकुदमा 341 पदक जित्दै चीन पहिलो स्थानमा। नेपाल दुई काश्यमा सीमित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश विदा हुन्छौ। नमस्कार।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
9: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन।
10: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
9: हिन्दू नेपालीहरूको महान पर्व विजयदशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
11: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटै साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए। तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो।
10: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर।

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक।
4: प्रोपाइटर ठान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
6: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई यहाँले विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शनिबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीहरूभित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी मिठो मिठो कफकाफ प्रस्तुत गर्दछौ। यस कार्यक्रममा निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय तथा नमुना विद्यालय ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूलमा रहेको छु। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने उनीहरूसँग मिठो मिठो कुराकानीतर्फ लागौ है त।

0: सर्वानी तिमी छिनाओ म एक कक्षामा पढ्छु मेरो घर खैरेनी तार हो म गइरहेको छु खेलाउनहरूको भोज द ट्वाइस पार्टी खेलाउनहरू खेलाउन बाकसमा बस्थे त्यहाँ टेडी र दली सिपाही र बिरालो थिए बच्चाहरू उनीहरूसँग खेलोस् भन्ने चाहन्थे तर कोही पनि बच्चाहरू आएनन् खेलाउनहरू निराश र धुलै धुलो थिए खेलाउनहरू खेल्न चाहन्थे एक रात टेडीले डलीलाई भन्यो हामी आफै खेलौ सिपाहीले बिरालोलाई भन्यो हामी आफै खेलौ टेडी उफ्रियो र डली नाच्यो सिपाहीले नाच गर्यो र बिरालो गायो जित्ती खेल्ने कोठामा आइन् उनले भनी मेरो खेलाउनहरूले हेर त दिप्ती टेडी सँगै इफ्रिन र डली सँगै नाचिन् उनले बिरालोसँग गाइन् तर सिपाहीसँग माच गरिनन् दिनिस पनि खेल्ने कोठामा आयो उसले भन्यो म नाच्दिन पनि उफ्रिन्न पनि उसले भन्यो म नाच्दिन पनि उफ्रिन्न पनि गाउदिन पनि उसले कराएर भन्यो तर म त माच गर्छु
1: हजुर धेरै धेरै धन्यवाद यो मिठो स्टोरी हामीलाई सुनाइदिनु भएकोमा भने तपाईँले चाहिँ घरमा पनि प्र्याक्टिस गर्नु भएको थियो
0: गरेको थिए
1: गर्नु भएको थियो है अनि हजुरको घर चाहिँ कता हो रे
0: मेरो घर खैरेनी टार हो
1: खैरेनी टारमा हो अनि खैरेनी टारमा त ज्ञान बगैँचा स्कुल आउँदा कति टाइम जति चाहिँ लाग्छ त नि हजुरलाई
0: 10-15 मिनट जति चाहिँ लाग्छ
1: 10-15 मिनट जति चाहिँ लाग्छ है बसमा आउने जाने गर्नुहुन्छ बसमा आउने जाने गर्नुहुन्छ अनि तपाईँको पढाइ कस्तो चलिरहेको छ त नि राम्रो चलिरहेको छ अनि आज हजुरलाई यसरी एफएममा बोलिरहँदा फेरि डर लागेको छ कि छैन त नि
0: छैन
1: डर लागेको छैन खुसी फिल भएको छ खुसी फिल भएको छ है त्यस पछाडि तपाईँले चाहिँ खानेकुरामा के कुरा मनपर्छ त नि
0: मलाई खानेकुरामा भात मनपर्छ
1: भात मनपर्छ भात मात्रै मनपर्छ
0: भात दाल तरकारी दही मनपर्छ
1: ओहो भात दाल तरकारी अनि दही चाहिँ हजुरलाई मनपर्छ है अनि तपाईँले चाहिँ घरमा के कामहरू गर्नुहुन्छ त नि
0: मैले घरमा लेख्ने काम गर्छु पढ्ने काम गर्छु
1: भनेपछि लेख्ने काम गर्नुहुन्छ पढ्ने काम गर्नुहुन्छ है स्टोरी हामीलाई सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै तपाईँले चाहिँ रेडियो सुन्नुहुन्छ कि हुँदैन त नि
0: सुन्छु
1: सुन्नुहुन्छ के सुन्नुहुन्छ त रेडियोमा
0: गीत
1: गीत अनि के सुन्नुहुन्छ अरू
0: त्यति मात्रै सुन्छु
1: भनेपछि रेडियोमा हजुरले गीत मात्रै सुन्नुहुन्छ
0: हजुर
1: किन त नि अरू कुराहरू सुन्न मन लाग्दैन हजुरलाई किन होला अबदेखि चाहिँ रेडियोमा सबै कुराहरू सुन्ने गर्नुपर्छ ल ठिक छ अनि तपाईँलाई थाहा छ कि नाइ त नि हजुरको यो हजुरले बोल्नु भएको प्रोग्राम कति बेला आउँछ भनेर हजुरलाई थाहा छ कि नाइ
0: थाहा छैन
1: थाहा छैन ल भनेपछि हजुर बोल्नु भएको प्रोग्राम चाहिँ हाम्रो रेडियोमा चाहिँ ठिक 6 बजे थाहा खबर पछि चाहिँ बज्छ हजुरले चाहिँ घरमा गएर सुन्नु होला है त
0: हुन्छ
1: ओके अब यति भन्दै अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त
0: हुन्छ
1: ओके अहिलेलाई भने बाई बाई हजुर श्रोता साथी हाम्रो प्यारी बहिनीले पनि आफ्नो प्रतिभा सुनाइसक्नु भइसकेको छ र अहिलेको लागि भने प्रतिभा लिएर अर्को भाइ साथमा जोड्नु भएको छ उहाँको कुराकानी पनि हामी सुन्नेछौँ नमस्ते स्वागत छ कार्यक्रममा
2: नमस्ते एभ्रीवान टुडे आई एम गोइङ टु टेल अबाउट फ्याक्ट्स अफ अर्थ नम्बर 1 इट इज ओन्ली 1 प्लानेट अफ युनिभर्स वेयर लिभिङ बिङ्स वाज सर्भाइभ Number 2. In Earth, there was 71% is water and 29% is land. Number 3. Earth have a gravity for survive. Number 4. In Earth, there was 89.2 cc is coldest and 56.7 cc is hottest. Thank you.
1: Thank you so much, Ajudai. Aafno pratibha hamilai sunaidinu bhayeko ma facts of Earth ko barema chai hajurle hamilai sunaunu bhayo bhane. Tapaile chai yo barema aile jun hajurle hamilai sunaunu bhayo नेपालीमा पनि भन्न सक्नुहुन्छ
2: सक्छु
1: ल भनेपछि हाम्रो श्रोता साथीहरूलाई नेपालीमा सुनाइदिनु होला है त
2: पृथ्वी मात्र यस्तो ग्रह हो जहाँ मानिस बस्न सक्छन् अनि अर्थमा चाहिँ 71% चाहिँ पानी हुन्छ र 29% जमिन हुन्छ अनि अर्थमा चाहिँ गुरुत्वाकर्षण शक्ति हुनका कारणले यहाँ मानिस बस्न सक्छन् अनि अर्थमा चाहिँ
1: राम्रै चलिरहेको छ अनि स्कुलमा चाहिँ हजुरलाई कुन चाहिँ टिचर एकदमै बढी मन पर्छ त नि
2: रजिना टिचर
1: मन पर्छ उहाँले कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ त
2: साइन्स
1: सब्जेक्ट पढाउनुहुन्छ अनि तपाईँलाई चाहिँ ज्ञान बकेजा स्कुलमा सबैभन्दा बढी मन पर्ने कुरा के हो त नि स्कुलको बारेमा के कुरा मनपर्छ हजुरलाई एकदमै धेरै
2: मलाई स्कुलको पढाइ र यहाँको व्यवस्थापन मनपर्छ
1: भनेपछि हजुरलाई चाहिँ स्कुलको पढाइ अनि स्कुलमा रहेको व्यवस्थापनहरूको बारेमा चाहिँ हजुरलाई मन पर्छ हजुरलाई चाहिँ हाम्रो सुनेर बस्नु हुने श्रोता साथीहरूलाई केही बताउन मन छ केही सुनाउन मन छ कि नै
2: मेरो प्रतिभा सुन्नु भएकोमा मैले सबैलाई धन्यवाद भन्न चाहन्छु हाम्रो यो पृथ्वीमा अरूहरू पनि कुराहरू हुन्छन् हामीले यो कुराहरू पनि थाहा पाइराख्नुपर्छ त्यो कुराहरूको बारेमा जानकारी पनि रहनुपर्छ
1: हुन्छ धेरै धेरै धन्यवाद तपाईँको यो मिठो प्रतिभा सँगसँगै अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त
2: हुन्छ धन्यवाद
1: हजुर श्रोत साथी अहिलेको लागि भने फेरि पनि अर्को दुईजना प्यारी बहिनीहरू हुनुहुन्छ उहाँले आफ्नो मिठो प्रतिभा लिएर आउनु भएको छ नमस्ते स्वागत छ तपाईँहरूलाई कार्यक्रममा
3: नमस्कार
1: अनि हजुरको नाम चाहिँ के हो त नि
3: मेरो नाम स्नेहा राणा छ
1: अनि तपाईँको
4: मेरो नाम मेलिसा जाचन
1: तपाईँहरू कति क्लासमा पढ्नुहुन्छ त
3: चार अन्नपूर्णमा
1: पढ्नुहुन्छ सेम क्लासमा पढ्नुहुन्छ दुवैजना
3: हजुर
1: अनि आज चाहिँ यहाँले हामीलाई के चाहिँ प्रतिभा सुनाउँदै हुनुहुन्छ त नि
3: कविता
1: हो कविता सुनाउँदै हुनुहुन्छ अनि कविताको शीर्षक चाहिँ के हो त
3: उठे है बिहानै
1: ल ठिक छ यो मिठो कविता हामी कार्यक्रममा सुन्नेछौ अब भने सुनाइदिइहाल्नु होला है त 3, 2, 1 गो
3: उठे है बिहानै तिमी बाबु ज्ञानी पचाएर आफ्ना लुगा राखानी अहोरातका जुन मामा हराए उज्यालोले गुर्बामा घाम आए हजारौ थरीका चारी चेत बिराए बिहान भयो कोपिला मुस्कुराए उताहेर मौरीहरू हुन बनाए दिदै चेतनाका मनका गीत गाए उठी सौच भ्याएर थारा भएर छिटै दात माझेर ताजा भएर सधैँ प्रेमले इच्छाको भक्ति गर्नु स्वयं मात्रैले इच्छाको शक्ति गर्नु पिता पाहुना देवता तुल्य हुन्छन् सधैँ पूज्य माता र आचार्य हुन्छन् खमण्डीमा रहनु ठुला सामु झुक्नु तिमी माना गर्ने कुरामा नचुक्नु सबैबाट राम्रा कुरा सिक्नु पर्छ दैबाट नहुने शरीर जित्नु पर्छ तिमी कृष्ण बुद्ध बन्ने छ भोलि खुला शान्तिको मार्ग खन्नेछ भोलि तिमी कृष्ण बुद्ध बन्ने छ भोलि खुला शान्तिको मार्ग खन्नेछ भोलि धन्यवाद
1: आहा धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा मिठो लय र भाका सँगसँगै हजुरले हामीलाई सुनाउनु भयो उठे है बिहानै टाइटलमा रहेको थियो भने यो कक्षागत कविता हो भनेपछि क्लासमा पनि हजुरहरूले धेरै कविता चाहिँ भन्नुहुन्छ होला है सुनाउनुहुन्छ होला है
3: हजुर
1: अनि तपाईँहरूले चाहिँ घरमा आफ्नो टाइम कसरी स्पेन्ड गर्नुहुन्छ त्यसलाई स्नेहाजीले चाहिँ भनिदिनु है त
3: मैले घर होमवर्क भ्याएपछि एकछिन मिसलाई भनेर खेल्न जान्छु अनि खेलेर आएपछि एकछिन पढ्छु अनि एकछिन आधा घन्टा मोबाइल हेर्छु अनि खाना खाने टाइम भएपछि खाना खान्छु अनि सुत्छु
1: अनि हाम्रो मेलिसाजीले चाहिँ घरमा कसरी आफ्नो टाइमहरू स्पेन्ड गर्नुहुन्छ त नि
3: मैले पहिला मेरो होमवर्कहरू सक्छु त्यसपछि एकछिन खेल्न जान्छु अनि खेलेर आएपछि एकछिन के अरे बुकहरू एकछिन पढ्छु लाइब्रेरीबाट ल्याएको अनि त्यसपछि खाना खाने टाइम भएपछि खाना खान्छु अनि सुत्छु
1: अनि सुत्नुहुन्छ अनि स्नेहाजीको घर चाहिँ कता हो त नि
3: लन्डन ब्रिजमा
1: हो अनि हजुरको
3: दुलेगौडामा
1: हो अनि लन्डन ब्रिजबाट ज्ञान बगेचे स्कुलमा आउने जानेको लागि चाहिँ बसको व्यवस्थापन छ कि छैन त नि
3: छ
1: बिहान कति बजे चाहिँ घरमा पुग्छ त नि बस
3: मम्मीले बेलचौता रहेछ के अरे उता 4 पुऱ्याइदिनुहुन्छ अनि 9 चाहिँ बस लिन आउँछ
1: भनेपछि चाहिँ 9 बजेतिर चाहिँ बस आउँछ अनि हजुर स्कुल आउनुहुन्छ है
3: हजुर
1: बसमा आउने जाने गर्दा सहज चाहिँ हुन्छ कि हुँदैन त नि?
4: हुन्छ,
1: सहज चाहिँ हुन्छ। बगे पनि बसमा मजाले आउने जाने गर्दा सहज नै हुन्छ होला। तपाईँहरूको पढाइ कस्तो चलिरहेको छ त नि? मेलिसाजीले बताइदिनुहोस् न त, हजुरको पढाइ कस्तो चलिरहेको छ?
4: राम्रो
1: राम्रो चलिरहेको छ। स्कुलमा पढ्दा मजा लाग्छ?
4: हजुर।
1: अनि स्कुलमा कुन चाहिँ टिचर हजुरलाई मनपर्छ नि एकदम? उहाँले कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ बताइदिनुहोस् न त।
4: मन्जिला टिचर इङ्ग्लिस पढाउनुहुन्छ।
1: मन्जिला टिचर, अनि उहाँले इङ्ग्लिस पढाउनुहुन्छ है? अनि स्नेहाजीलाई चाहिँ कुन चाहिँ टिचर मनपर्छ त नि?
4: म्याथ टिचर। उहाँले चाहिँ उहाँको नाम चाहिँ रश्मिता टिचर।
1: रश्मिता टिचर हो। अनि तपाईँहरू दुवैजना बेस्ट फ्रेन्ड हुनुहुन्छ?
4: हजुर।
1: अनि बेस्ट फ्रेन्डहरूको बारेमा एकअर्काको बारेमा कति कुराहरू थाहा छ त नि यहाँलाई? भनेपछि चाहिँ सानैदेखि बाजे नै हजुरहरू दुवैजना बेस्ट फ्रेन्ड हुनुहुन्छ है? हजुर। स्नेहाजीलाई चाहिँ ठुलो भएपछि के भन्ने विचार छ त नि हजुरको? सपना के छ?
4: डाक्टर बन्ने।
1: डाक्टर बन्ने ड्रिम छ हजुरको। अनि मेलिसाजीको?
4: मेरो सिङ्गर।
1: ओ माई गड, सिङ्गर बन्ने सपना छ तपाईँको?
4: हजुर।
1: अनि हजुरले चाहिँ गीतहरू कतिको गाउने गर्नुहुन्छ त नि?
4: घरमा गाई राख्छु कहिले काहीँ फ्री टाइममा।
1: घरमा चाहिँ फ्री टाइमको बेलामा गीत गाउनुहुन्छ है?
4: हजुर।
1: तपाईँलाई चाहिँ कस्तो खाले गीतहरू सुन्न मनपर्छ त नि, गीत गाउन मनपर्छ?
4: मलाई फन्नी टाइप्स खाले,
1: फन्नी टाइप्स खालको गीतहरू मनपर्छ हजुरलाई?
4: हजुर।
1: ल ठिक छ, भनेपछि हामीहरू नेक्स्ट टाइम बोल्दाखेरि चाहिँ हजुरले चाहिँ हामीलाई गीत गाएर सुनाउनु पर्छ ल? दुवैजना बेस्ट फ्रेन्ड भएपछि चाहिँ किन त नि हजुरहरूको सपना चाहिँ छुट्टा छुट्टै भएको बेग्ला बेग्ला। अब बेस्ट फ्रेन्डहरू भएपछि त म यो भएपछि तिमी पनि यही बन्ने ल भन्ने हुन्छ, तपाईँहरूलाई त्यस्तो सोचाएन? भनेपछि फरक फरक शैलीमा चाहिँ आफ्नो जीवन पार्जन चाहिँ गर्ने हो?
4: हजुर।
1: हुन्छ, धेरै धेरै धन्यवाद यो मिठो तपाईँहरूको प्रतिभा अनि यो मिठो मिठो कुराकानी सँगसँगै अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
4: धन्यवाद।
1: हजुर श्रोता साथी, हाम्रो दुवैजना प्यारी प्यारी सानी सानी नानीहरूले पनि आफ्नो प्रतिभा सुनाइसक्नु भएको छ, मिठो मिठो कुराकानीहरू पनि मैले गरिसकेको छु। र अहिलेको लागि भने एकजना भाइ साथमा हुनुहुन्छ कुराकानीको लागि भने, उहाँले पनि आफ्नो प्रतिभा लिएर आउनु भएको छ हामीलाई सुनाउनुको लागि, हामी सुन्नेछौँ। नमस्ते, स्वागत छ कार्यक्रममा।
5: नमस्ते, मेरो नाम युविता हो, म कक्षा 3 लोटसमा पढ्छु। आज म एउटा कथा भन्न गइरहेको छु। वन्स अपन अ टाइम देयर वाज अ ओल्ड पोर वुड पेकर हु यूज्ड टू गो इन द वुड्स टू कट वुड। वन डे व्हेन ही वाज कटिंग वुड ही स्लिप्ड एंड ड्रॉप्ड हिज एक्स इन द रिवर एंड ही क्राइड, ओ नो, नाउ हाउ एम आई गोना गेट वुड। एंड देन अ फेरी केम आउट ऑफ द रिवर एंड सेड, व्हाट्स द मैटर? एंड ही सेड दैट ही ड्रॉप्ड हिज एक्स इन द रिवर एंड द फेरी went in the river to get the axe, and when she came back she was holding a golden axe. She asked to the woodcutter, is this your axe? And he said, this is not my axe. And she went down again and she pulled out a silver axe, and she said, is this your axe? And he said, no, that is not my axe. She went down the river one more time and pulled out his old iron axe. He said, that is my axe. He said, and the fairy said, for your honesty, I will give you all 3 of the axes. Thank you.
1: Thank you so much. Story हामीलाई सुनाइदिनु भएकोमा, अनि रमाइलो कथा पनि हामीलाई सुनाइसक्नु भएको छ भने, त्यसै गरी हजुर पहिला पनि रेडियोमा बोल्नु भएको थियो?
4: बोलेको छु।
1: बोल्नु भएको छ, अनि पहिला बोल्दा र अहिले बोल्दा चाहिँ कतिको डिफरेन्स चाहिँ हजुरले पाउनु भएको?
5: मैले पहिला बोल्दाखेरि डर लागेको थिएँ, अब अहिले बोल्दाखेरि चाहिँ अलिकति डर लाग्यो र खुसी पनि भएको छ।
1: भनेपछि खुसी पनि फिल भइरहेको छ। अनि तपाईँलाई चाहिँ ज्ञान बगैँची स्कुलमा के चाहिँ कुरा एकदमै बढी मनपर्छ त नि?
5: साथीहरू
1: मनपर्छ, टिचर्सहरू चाहिँ मनपर्छ, उहाँले पढाउनु भएको पनि मनपर्छ हजुरलाई?
5: मनपर्छ।
1: अनि तपाईँको घर चाहिँ कता हो त नि? अनि तपाईँले चाहिँ घरमा हेल्प चाहिँ गर्नुहुन्छ कि हुँदैन त नि?
5: हेल्प गर्छु।
1: हेल्प गर्नुहुन्छ, कस्तो कस्तो कामहरूमा हेल्प गर्नुहुन्छ त?
5: टेबललाई क्लिन गर्छु, मैले कहिले काहीँ डिस वास गर्छु, त्यति
1: यति मात्र काम गर्नुहुन्छ है? ल ठिक छ, अझै काम गर्नुहोला, घरमा पनि फ्यामिलीलाई पनि सहयोग गर्नुहोला। र हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई केही जानकारी यहाँले दिन चाहनुहुन्छ?
5: मेरो स्टोरी सुन्दै गर्नु धन्यवाद, अब अझै रेडियो सुन्नुहोला।
1: हजुर सर धेरै धेरै धन्यवाद अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त
5: हुन्छ थ्याङ्क यू
1: हजुर श्रोता साथी हाम्रो भाइले पनि आफ्नो प्रतिभा सुनाइसक्नु भएको छ अहिलेको लागि भने एकजना प्यारो सानो भाइ चाहिँ साथमा जोडिनु भएको छ हामीलाई फेस्टिभलको बारेमा सुनाउँछु चाहिँ भन्नुभएको छ अलिकत डराएको जस्तो पनि देखिरहेको छु तर मलाई आशा छ उहाँ एकदम मजाले बोल्नुहुन्छ नमस्ते स्वागत छ कार्यक्रममा
6: हेलो एभ्रीबडी नमस्ते आई एम टेलिङ अबाउट माई फेभरेट फेस्टिभल दशैं इज माई फेभरेट फेस्टिभल आई एम एक्साइटेड टु दशैं फेस्टिभल बिफोर दशैं आई विल हेल्प माई प्यारेन्ट्स टु डेकोरेट एन्ड क्लिन हाउस आई विल बाई न्यू क्लोथ्स एन्ड वेयर इट इन दिस फेस्टिभल आई विल गो टु माई भिलेज एन्ड मिट माई रिलेटिभ्स आई विल रिसिभ टिका जमरा ब्लेसिङ्स फ्रम माई एल्डर्स आई विल इट डेलिसियस फुड विथ माई फ्यामिली आई विल गो टु माई मेटर्नल अङ्कल्स हाउस आई विल प्ले स्विङ एन्ड फ्लाइ काइट्स I will meet my all relatives during this festival. I will do my vacation homework too. I hope my dasa vacation will be happy, enjoyable and memorable. Thank you.
1: Thank you so much. हामीलाई दसैँको बारेमा हजुरले सुनाउनु भयो यस्तो मिठो प्याराग्राफ चाहिँ हजुरले बनाएर हामीलाई सुनाउनु भयो भने तपाईँले कसैले सिकाइदिएको कि हजुर आफैले टाइम स्पेन्ड गरेर चाहिँ हामीले सुनाउनु भएको त नि
6: मिसले
1: मिसले सिकाइदिनु भएको कुन चाहिँ म्यामले सिकाइदिनु भयो
6: मन्जिला मिस
1: मन्जिला टिचरले सिकाइदिनु भएको उहाँले कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ त नि
6: इङ्ग्लिस
1: इङ्ग्लिस पढाउनुहुन्छ उहाँले पढाएको हजुरलाई मनपर्छ एकदमै
6: yes.
1: हो र अनि दसैँको बारेमा चाहिँ यहाँलाई अरू के कुराहरू थाहा छ त नि
6: दसैँमा टिका लगाउँछौँ अनि ठुला बडासँगबाट आशीर्वाद लिन्छौँ रमाइलो गर्छौँ
1: रमाइलो गर्नुहुन्छ अनि आउँदै गरेको दसैँमा चाहिँ हजुरले के गर्ने प्लान छ त नि
6: म आफ्नो गाउँ जान्छु र म त्यहाँ धेरै रमाइलो गर्छु
1: आफ्नो गाउँ जान्छु भन्नुभयो हजुरको गाउँ चाहिँ कता हो त
6: भिमात
1: भिमातमा हो भनेपछि भिमात गएर चाहिँ यसपालि हजुर चाहिँ मजाले दसैँ बनाउने प्लान चाहिँ तपाईँको छ
6: हजुर
1: हजुर अनि तपाईँलाई चाहिँ कुन चाहिँ रङ मनपर्छ त नि तपाईँको फेभरेट कलरको नाम के हो
6: ब्ल्याक
1: ब्ल्याक कलर मनपर्छ किन हो त नि ब्ल्याक कलर मन परेको हजुरलाई
6: धेरै केटाहरूको फेभरेट ब्ल्याक हुन्छ
1: त्यसैले चाहिँ हजुरलाई ब्ल्याक कलर मन परेको अनि केटाहरूलाई एकदमै ब्ल्याक कलर मनपर्छ भन्नुभयो अनि हाम्रो यता केटी साथीहरू पनि हुनुहुन्छ केटीहरूलाई चाहिँ कुन चाहिँ कलर मनपर्छ त नि ल बताइदिनु पर्यो यहाँहरूले
7: बेबी पिङ्क
1: ओ माई गड पिङ्कमा पनि अझै बेबी पिङ्क मनपर्छ
7: यस
1: ल ठिक छ भनेपछि केटालाई चाहिँ ब्ल्याक कलर केटीलाई चाहिँ पिङ्क कलर मनपर्ने रहेछ तपाईँलाई चाहिँ हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूले अझै केही कुराहरू सुनाउन मन छ बताउन मन छ
6: अब आउँदै गरेको दसैँमा दसैँको लागि सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु र मेरो प्याराग्राफ सुन सबैले सुनिदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु
1: हजुर सर धेरै धेरै धन्यवाद दसैँको बारेमा पनि हजुरले हामीलाई सुनाउनु भयो र अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त
6: हुन्छ धन्यवाद
1: हाम्रो प्यारो भाइले पनि आफ्नो प्रतिभा सुनाइसक्नु भएको छ र अहिलेको लागि भने दुईजना सानी सानी नानीहरू चाहिँ साथमा जोडिनु भएको छ कुराकानी गर्नको लागि भने उहाँहरूको पनि मिठो कुराकानी हामी सुन्नेछौ प्रतिभालाई पनि हामी सुन्नेछौ नमस्ते स्वागत छ कार्यक्रममा यहाँहरू दुवैजनालाई
8: नमस्ते सबैजनालाई
1: नमस्ते अनि तपाईँको नाम चाहिँ के हो त नि
8: मेरो नाम सामन्ता थापा हो मेरो नाम दृष्टि सुनार हो
1: दृष्टि सुनार हो अनि तपाईँहरूको घर चाहिँ कता हो त नि
8: मेरो बेल चौतारा
9: मेरो नि बेल चौतारा
1: दुवैजनाको बेल चौतारा हो अनि तपाईँहरू कति क्लासमा पढ्नुहुन्छ त
8: टु
1: गण्डकीमा पढ्नुहुन्छ आज हामीलाई के चाहिँ सुनाउँदै हुनुहुन्छ त नि
8: आज हामी तपाईँहरूलाई कविता सुनाउन गइरहेको छौँ
1: कविता सुनाउँदै हुनुहुन्छ अनि कविताको टाइटल के हो त
8: म र मेरो परिवार
1: म र मेरो परिवारमा रहेको कविता हामीलाई सुनाउँदै हुनुहुन्छ अब भने ढिला नगरिकन हजुरहरूको मिठो कविता सुनाऊ है त
8: हुन्छ

0: আমি স্কুল যান চৌ পড়ি লেখি জ্ঞানী হুনা আমি স্কুল যান চৌ ধন্যবাদ
1: धेरै धेरै धन्यवाद। यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा म र मेरो परिवार शीर्षकमा रहेको कविता चाहिँ रहेको छ भने तपाईँहरूको यो कक्षागत कविता हो
2: हजुर,
1: अनि क्लासमा पनि हजुरहरूले पक्कै पनि धेरै नै यो कविता सुनाउने गर्नुहुन्छ होला है
2: हजुर।
1: अनि दुवैजना चाहिँ बेस्ट फ्रेन्ड हुनुहुन्छ कि के?
2: बेस्ट फ्रेन्ड हो।
1: बेस्ट फ्रेन्ड हुनुहुन्छ, बेस्ट फ्रेन्ड भएर चाहिँ दुवैजना सँगसँगै बोल्नु भएको
2: हो हजुर।
1: ल ठिक छ, यो मिठो प्रतिभा पनि हजुरहरूले हामीलाई सुनाउनु भयो भने निकै नै खुसी पनि देखिरहेको छु दुवैजनालाई भने कतिको खुसी महसुस भइरहेको छ नि यहाँलाई?
2: धेरै धेरै
1: धेरै धेरै खुसी भएको छ है। तपाईँहरू कति टाइम चाहिँ आज रेडियो अहिले रेडियोमा बोल्नु भयो अरे?
2: टु टाइम।
1: दुवैजना चाहिँ दुईचोटि चाहिँ रेडियोमा बोलिसक्नु भयो है
2: हजुर।
1: अनि हाम्रो यता सामन्ताजीको आँखामा चाहिँ अलिकता आँखा चाहिँ अलि रातो रातो पनि देखिरहेको छु, किन होला?
3: मलाई आइफ्यू भयो त्यही भएर।
1: आइफ्यू भएको छ त्यही भएर
2: हजुर।
1: अनि हजुरको फ्यामिलीमा भएको छ कि छैन त नि?
3: छैन।
1: भनेपछि छैन, हजुरलाई मात्रै भएको छ
3: हजुर।
1: अनि हस्पिटल जानु भयो कि भएन त नि?
3: आज चेक गराउन जाने हो।
1: आज चाहिँ स्कुलबाट छुट्टी भएर गएपछि चाहिँ चेक गराउन जाने हो
3: हजुर।
1: अनि कहिले बाटो हो त नि हजुरको आँखा दुखेको चाहिँ?
3: अस्तिबाट।
1: अस्तिबाट नै दुखेको? दुखेको छ कि कस्तो फिल भएको छ नि आँखामा?
3: पोलेको पनि छ, दुखेको पनि छ।
1: पोलेको पनि छ, दुखेको पनि छ है। हुन्छ, धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भयो, दुवैजनाले प्रतिभा हामीलाई सुनाइदिनु भयो भने अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
2: धन्यवाद
1: हजुर। श्रोता साथी, हाम्रो दुवैजना सानी सानी बहिनीहरूले पनि आफ्नो प्रतिभा सुनाइसक्नु भएको छ र अहिलेको लागि भने चाहिँ यही कार्यक्रमको हामी अन्त्यतर्फ पनि आइसकेका छौँ र अन्तिममा एकजना प्यारी बहिनी साथमा जोड्नु भएको छ कुराकानी गर्नको लागि भने उहाँको परिचयबाट नै हामी सुरु गर्नेछौ। नमस्ते, स्वागत छ कार्यक्रममा।
4: नमस्कार, म यसै विद्यालय ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुलकी नौमा अध्ययनरत छात्रा प्रणिता श्रेष्ठको तर्फबाट सादर नमस्कार। आज म तपाईँहरूको सामु एउटा छोटो मिठो कविता सुनाउन गइरहेको छु र मेरो कविताको शीर्षक छ मेरो रहर। म अनौठो सपना देख्ने मान्छे, म नौलो सपना देख्ने मान्छे, म केही गर्न र गराउन चाहने मान्छे, म केही गर्न र गराउन चाहने मान्छे। के नै बुझ्छौ र के नै बुझ्छौ र न तिमी बुझ्छौ न नै कोही बुझने छ मेरो रहर। तिमी कहिले नरुनु, जति रुनु मही रुन्छु, सहनु पीडा के हो मही सहन्छु, हार के हो दुख के हो जित्नेलाई सोध, हार के हो दुख के हो जित्नेलाई सोध, किनकि हार बिना जित्नेको अस्तित्व छैन, हार बिना जितको अस्तित्व छैन। आकाशमा अनगिन्ती तारा जस्तै मेरा पनि अनगिन्ती रहर छन्, आकाशमा अनगिन्ती तारा जस्तै मेरा पनि अनगिन्ती रहर छन्, बिहान हुन तारा बिलाउने जस्तै अन्धकार हटाउन मेरा रहर छन्, अन्धकार हटाउन मेरा रहर छन्। धन्यवाद,
1: धेरै धेरै धन्यवाद यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा। मेरो रहर शीर्षकमा रहेको कविता चाहिँ रहेको छ भने यहाँ हजुर आफैले रचना गर्नुभएको कविता हो
4: हजुर।
1: कति टाइम जति चाहिँ लाग्यो त नि हजुरलाई?
4: मलाई यस्तो कविताहरू उसहरू बनाउन चाहिँ खासै धेरै टाइम लाग्दैन, अनि आधी घण्टा जति।
1: आधी घण्टा जति चाहिँ लाग्यो है हजुरलाई? भनेपछि तपाईँहरूले कविताहरू धेरै लेख्ने गर्नुहुन्छ
4: हजुर? पहिलादेखि नै कविताहरू लेख्दै गर्थे, अनि लेख्दै अनि यहाँ पनि भन्दै उताहरू सुनाउँदै लेख्दै गर्थे पहिलादेखि।
1: पहिलेदेखि नै लेख्दै सुनाउँदै चाहिँ गर्नुहुन्छ। अनि तपाईँको घर चाहिँ कता हो त नि?
4: मेरो घर नि दुलेगौडा भित्री बजारमा।
1: दुलेगौडा भित्री बजारमा हो। तपाईँको पढाइ कस्तो चलिरहेको छ त नि?
4: पढाइ त राम्रै चलेछ।
1: राम्रै चलिरहेको छ है। अनि यहाँलाई चाहिँ कविता बाहेक अरू के कुराहरू लेख्न गर्न चाहिँ मनपर्छ त नि?
4: कविता बाहेक मलाई खेल्न, स्पोर्ट्सहरू खेल्न, अनि पढ्न पनि, अनि बुकहरू पनि पढ्न मनपर्छ।
1: भनेपछि बुकहरू पनि सँगसँगै पढ्न मन लाग्छ, खेल्न पनि मनपर्छ भन्नुभयो। कस्तो कस्तो गेमहरू चाहिँ खेल्नुहुन्छ त नि?
4: गेमहरू स्पोर्ट्सहरू चाहिँ यस्तै हकी, बास्केटबल अनि फुटबलहरू।
1: फुटबलहरू अनि गेमहरूमा पार्टिसिपेट पनि गर्नुभएको छ?
4: हजुर
1: गर्नुभएको छ। अनि जित्नु भएको छ कि छैन त नि?
4: जितेको छ के अरे हकीमा, के अरे जिल्ला लेभलको हकी हुँदा त्यतिखेर चाहिँ फर्स्ट भएको थियौँ हामी।
1: भनेपछि जिल्ला लेभलको हकी गेममा चाहिँ हजुर फर्स्ट हुनुभयो। अनि यहाँलाई चाहिँ ठुलो भएपछि के भन्ने सपना छ त नि?
4: त्यस्तो सपना त खासै छैन।
1: त्यस्तो सपना चाहिँ खासै केही छैन, किन हो त नि सपना नभएको? जसको पनि सपना हुन्छ,
4: सपना त राम्रो पढ्ने, राम्रो जिपिए ल्याउने, यति हो।
1: राम्रो पढ्ने, राम्रो जीपीए ल्याउने, अनि के गर्ने त?
4: राम्रो जीपीए ल्याएर 11-12 पढ्ने, अनि 11-12 पढेपछि ब्याचलर पनि यतै आउट अफ कन्ट्री गएर पढ्ने अनि त्यही काम गर्ने।
1: भनेपछि यहाँको सपना चाहिँ विदेश जाने सपना हो?
4: त्यस्तै भनौँ,
1: त्यस्तै भनौँ, विदेश गएर चाहिँ आफ्नो पढाइ कम्प्लिट गर्ने सपना हजुरको छ?
4: हजुर।
1: ल ठिक छ, हजुरको सपना पूरा होस् र धेरै पढ्नु होला, राम्रोसँग पढ्नु होला, अघि बढ्नु होला भन्दै हाम्रो सम्पूर्ण सुनेर बस्नुहुने श्रोता साथीहरूलाई केही जानकारी यहाँले दिन चाहनुहुन्छ?
4: सुनेर बस्नु भएको सम्पूर्ण साथीहरूलाई चाहिँ म आफ्नो जीवनमा जति नै हार भए पनि, जति नै के अरे दुःख कष्ट आए पनि प्रयास गर्न चाहिँ कहिल्यै नछोड्नु होला, किनभने जो प्रयास गर्दैन त्यो नै सबैभन्दा ठुलो गल्ती हो। गल्ती गर्नु गल्ती होइन, तर प्रयास नगर्नु सबैभन्दा ठुलो गल्ती।
1: थ्याङ्क यू सो मच, यो मिठो जानकारी हाम्रो श्रोता साथीहरूलाई दिनुभयो र अहिलेको लागि भने हामी छुट्टिन्छ है त।
4: धन्यवाद।
5: हस्त श्रोता ब्रेन कार्यक्रम स्कूल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ। आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा र उनीहरूसँग गरिएको रमाइलो अनि मीठा कुराकानीलाई कार्यक्रममा स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुने नै छौ भन्दै हस्त नमस्कार।
6: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
13: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
14: ए हो र, ल त ल,
16: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856021692।
17: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
18: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
17: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
19: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
17: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
19: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
17: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
18: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
20: प्रोपाइटर सुबिल श्रेष्ठ खिम नारायण श्रेष्ठ मोबाइल 9841656999 छ

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460692646।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यस्तो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811403305।
2: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्ला गण्डकी नगरपालिकाको नगर क्षेत्रभित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानरहरूको आर्थिक एन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समयभित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिनभित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, तुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्ला गण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
7: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ। मम्मी भोक लाग्यो खाजा खाम न
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
7: हस् मम्मी
8: मैले सुने छोरी ल जाम हिँडा
4: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
8: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
4: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला बाहिरको खाजा खाम भनेर
8: मैले सुने छोरी ल जाम हिँडा
4: सुन्नुहोस् न खाजा खान त बिजी मोमो हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ

0: 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी ममा हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
3: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
5: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
7: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
8: नेपाली कांग्रेसको 15 महाधिवेशन आजबाट शुरू, अब कांग्रेसले पुराना र नयाँ पुस्तालाई जोड्ने गरी पुलको काम गर्ने सभापति गगन थापाको भनाई।
7: जथाभावी पार्किङ र सड़कमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति असुल्ने सरकारको तयारी, सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्ने।
8: मानव वन्यजन्तु बीच हुने द्वन्द न्यूनीकरण गर्न तनहुको विभिन्न सामुदायिक वनमा पोखरी निर्माण, तनहुको भानुमा मोटरसाइकल दुर्घटनामा परेर 2 जनाको मृत्यु।
7: भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप अनुसन्धान शुरू, साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुथी विद्रोहीको दावी।
8: र ओमानमा हुने लीग 2 श्रृंखलाका लागि नेपाली टोलीको विदाई, जापानको आइची नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा 3341 पदक सहित शीर्ष स्थानमा। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन काठमाण्डुको खुल्ला मंचमा आज शुरू भएको छ। सभापति गगन थापाले पार्टीका संस्थापक सहितका अग्रज नेताहरूको तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गर्नुभयो। महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित विभिन्न दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। समारोहमा लामिछाने सहित नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदन, नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू सहभागी हुनुभएको थियो। यसैबीच कांग्रेस सभापति गगन थापाले अब आफ्नो दलले पुरानो र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने बताउनु भएको छ। पार्टीको 15 महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई साथमै लिएर कांग्रेस अगाडि बढ़ने

0: दावी गर्नुभयो। बीपी र गणेशमानले स्थापना गरेको राजनैतिक मूल्यलाई निरन्तरता दिइरहेको भन्दै सभापति थापाले अहिले कांग्रेसको आत्मा त्यही भएको र पार्टीमा अब काम गर्ने शैली परिवर्तन हुने बताउनु भएको छ। आफूहरूको शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार र संस्कृति बदल्नु पर्ने उहाँको भनाइरहेको छ। सभापति थापाले प्रधानमन्त्रीको कुर्सीका लागि हुने राजनैतिक दौड़ र त्यसले नागरिकमा बढ़ाएको राजनैतिक वितृष्णप्रति प्रश्न उठाएको पनि बताउनु भएको छ। यसैबीच थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन समेत तयार पार्नु भएको छ। आउँदो चार वर्षका लागि कांग्रेसको वैचारिक, संगठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरिएको यो प्रतिवेदनमा विगतको कमजोरीको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्लो दुई दशकमा पार्टी उद्देश्य भन्दा पद र सत्तामा केन्द्रित भएको, भागभन्दा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमायाचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरताको क्रम भंग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले कांग्रेस सभापति गगन थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रम भंग गरेर नयाँ इतिहासतर्फ अघि बढ़ाइएको उल्लेख गर्नुभएको छ। सभापति थापालाई बधाई दिँदै संयोजक दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै उहाँको राजनीतिक यात्राप्रति खुशी रहेको बताउनु भएको हो। गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्तत यो देशको नेतृत्व गर्ने अवस्थामा आउन सक्छ। आज त्यही देखिरहेको छु, उहाँले बताउनुभयो। संयोजक दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई जोडेर अघि बढ़न सभापति थापालाई आग्रह गर्नुभएको छ। पार्टीलाई थपेकताबद्ध बनाएर अघि बढ़ाउनु पर्नेमा कांग्रेसको नयाँ नेतृत्व लाग्नुपर्ने उहाँको भनाइरहेको थियो। सभापति थापा अब कांग्रेसको नेतृत्वमा मात्र सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ़नुपर्ने भन्दै संयोजक दाहालले त्यसका लागि आफ्नो साथ र सहयोग रहने भन्नुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामी छानेले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पूर्व सभापति शेरबहादुर देउवाको अलमलबाट मुक्त भएर अगाडि बढ़न सुझाव दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति लामी छानेले कांग्रेसको नयाँ नेतृत्वलाई पार्टी रूपान्तरणका लागि स्पष्ट अडान लिन आग्रह गर्नुभयो। सम्बोधनका क्रममा लामी छानेले कांग्रेसको लामो र गौरवशाली राजनीतिक इतिहासको कदर गर्दै अब पुरानो शैली र नेतृत्वको दबावबाट मुक्त भएर नयाँ पुस्ता एवं बदलिएको राजनैतिक परिस्थिति अनुसार नै अगाडि बढ़नुपर्ने बताउनु भएको छ। कांग्रेसको इतिहास नै उसको ठूलो सामर्थ्य भएकाले त्यसको जगमा टेकेर भविष्यको नयाँ यात्रा तय गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो।
1: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गर्न सकेको बताउनु भएको छ। नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई आत्मसात गरी समय अनुकूल कांग्रेस परिवर्तन भएको बताउनु भएको हो। देशमा संविधान जारी भएपछि लोकतन्त्रको एउटा चरण पूरा भएको र अब पुराना पार्टीका रूपान्तरण र वैकल्पिक शक्ति आवश्यक छ भन्दै आफूले 12 वर्ष अघि अभियान शुरू गरेको स्मरण गर्दै उहाँले रूपान्तरणको नारासहित कांग्रेस अघि बढ़ेकोमा खुशी व्यक्त गर्नुभएको छ। पुराना पार्टी रूपान्तरण हुनुपर्छ, होइन भने सबै दलका रूपान्तरणकारीहरू मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा माओवादीमा हुँदैमा मैले भनेको थिएँ भनेर उहाँले बताउनु भएको छ। भट्टराईले नेपालको चुनौतीको सामना गर्न कांग्रेसले अग्रणी भूमिका खेलोस् भन्दै आफूहरू शान्ति प्रक्रियामा आउँदै गर्दा एक विदेशी पत्रकारले सोधेको प्रश्नमा गगन थापालाई भोलिको नेताका रूपमा चित्रण गरेको स्मरण गर्नुभएको छ।
0: राष्ट्रिय प्रजातन्त्रीय पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले नेपाली नागरिकको नजरमा पार्टीका नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष लिङ्गदेनले कांग्रेसको 14 महाधिवेशनमा आफूले बोलेको कुरा 15 महाधिवेशनसम्म आइपुग्दासम्म कुनै सुधार नभएको उल्लेख गर्नुभयो। मैले नेपाली कांग्रेसको 14 महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको थिएँ आम नागरिकमा नेताप्रति र राजनीति प्रति जुन प्रकारको वितृष्णा र घृणा थियो त्यसमा सुधार भएको छैन उहाँले भन्नुभयो। त्यसबेला देशको नेतृत्व गरिराखेका मुख्य नेतालाई भ्रम भए जस्तै देखियो। उहाँहरूले भर्खर त्यसमाथि एउटा राष्ट्रिय पार्टी नभएको पार्टीको अध्यक्ष यहाँ आएर हामीलाई अपमान गरिराखेको छ र अर्थी उपदेश दिइरहेको छ भन्ने विचार व्यक्त गर्नुभएको थियो। मैले त्यो बेला भनेको कुरा अहिले पनि उत्तिकै सान्दर्भिक भएको देख्छु। अध्यक्ष लिङदेनले मान्छेमा परिवर्तन भए तापनि देशको स्थिति भने जहाँको त्यही रहेको उल्लेख गर्दै देश र नागरिकको पक्षमा संविधान समेत परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
1: सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दर्ता 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाटै असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव गरिएको छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा रहेको छ। साथै प्रदेश र पालिकामा समेत समन्वय समिति गठन गरी तीन तहको सरकारबीच सहकार्य गर्ने संरचना तयार गरिएको हो। त्यसै गरी दुर्घटनाका घाइतेलाई असल मनसायले अस्पताल पुर्याउने वा प्राथमिक उपचार गर्ने असल उद्धारकर्तालाई देवानी तथा फौजदारी कानूनी झमेलाबाट सुरक्षा दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ। नयाँ कानून बनेपछि सड़कको अवस्था र गाड़ीको वर्गका आधारमा गति सीमा निर्धारण गर्ने तथा दुर्घटनाको डिजिटल अभिलेख राख्ने व्यवस्थाले सड़क यात्रालाई अझै सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
0: सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरेर कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको छ। भूमि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको हो। यसका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले योजना छनौट दिग्दर्शन 2083 तयार पारिसकेको जानकारी दिएको छ। जसअनुसार मापदण्ड पूरा गरेका कृषि उद्यमी तथा किसानलाई ट्यूबवेल वितरण गरिनेछ। भूमिगत जलस्रोतको दिगो उपयोग गरेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन र योजना छनौट तथा कार्यक्रम कार्यान्वयनलाई पारदर्शी वस्तुगत र प्रभावकारी बनाउन सुशासन ऐन बमोजिम यो दिग्दर्शन तयार पारिएको विभागले जनाएको छ।
1: सरकारले अस्वस्थकर मासु खानुपर्ने उपभोक्ताको बाध्यता हटाउन 28 वर्ष पुरानो पशु वधशाला र मासु जाँच ऐन 2055 कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार पहिलो चरणमा उपत्यका 3 जिल्लामा यो ऐन लागू गर्न लागि हो। मंगसिर 1 गतेदेखि काठमाडौँ भक्तपुर र ललितपुरमा ऐन प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने तयारी छ। उपत्यकामा लागू गरेपछि माघ 1 गतेदेखि उपत्यका बाहिरका महानगरपालिका उपमहानगरपालिका र नगरपालिका र 2084 साउन 1 गतेदेखि देशभर ऐन कार्यान्वयन गर्ने तयारी गरिएको छ। गत साउनमै मन्त्री परिषद बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले समेत यो ऐन कार्यान्वयनका लागि परामर्श जारी गरेको थियो।
0: नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ सहितको उच्च स्तरीय टोलीले कोरेला नाकाको निरीक्षण गरेको छ। 5 चिनिया टोली सहित 2 नेपाली प्रतिनिधिहरूले उक्त टोली शनिबार दिउँसो 2:30 बजे तिब्बतको ल्हासाबाट समुद्री सतहदेखि 4,650 मिटर उचाइमा नेपाल चीन 24 नम्बरको सीमा स्तम्भ कोरेला नाका स्थित 10 गजा क्षेत्रमा प्रवेश गरेर कोरेला नेचुङ सड़क हुँदै मोस्ताङ भन्सार कार्यालय सहितको क्षेत्रको निरीक्षण गरेको हो। शनिबार लोमान्थाङको एक होटलमा बसेको चिनिया राजदूत सहितको टोलीमा राजदूतावासका काउन्सिलर राजनैतिक तथा संचार विभागका 2 प्रतिनिधि सहितको टोलीले जोमसोममा भेट हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। चिनिया राजदूत सहितको टोलीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्याल सहितको टोली लोमान्थाङ पुगेर सुरक्षा प्रदान गरिएको छ। चीन सरकारले कोरेला नाकालाई वैकल्पिक तथा परम्परागत नाका नभई अन्तर्राष्ट्रिय नाका बनाउने गरी र नाका क्षेत्रमा भौतिक पूर्वाधार सहित बस्ती विस्तार गरेको अवस्थामा चीनिया राजदूत सहितको टोलीको स्थलगत भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ।
1: डोल्पाबाट दुई टोलीले च्याङ्रा ल्याएसँगै अहिले पोखरामा मूल्य समेत उच्च रहेको व्यापारीले बताएका छन्। साना च्याङ्रा 22,000 ठूला च्याङ्रा 45,000 रूपियाँसम्मका बिक्री भइरहेको छ। पोखरामा मुख्य रूपमा मनाङ मुस्ताङ र म्याग्दीका व्यापारीले भेडा च्याङ्रा ल्याउने गरेकोमा पछिल्लो केही वर्ष यता पश्चिम नेपालबाट समेत च्याङ्रा ल्याउन थालिएको छ। मुस्ताङका च्याङ्रा भने अझै पोखरा आइपुगेका छैनन्। असोज 8 गतेदेखि 11 गतेसम्म परेको वर्षाका कारण बाटो बिग्रिएपछि यस वर्ष च्याङ्रा ल्याउन ढिलाइ भएको हो। मिङ सहितको उच्च स्तरीय टोलीले कोरला नाकाको निरीक्षण गरेको छ। 5 जना चिनिया टोली सहित 2 नेपाली प्रतिनिधि
0: तपाई यति बेला साँझ 7 बजेको सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी रहेको छ, हामीलाई सुन्दै गर्नुहोला।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको पर्ख मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिएको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा सर्भिस फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0565905065 मोबाइल 98166343072।
11: हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
15: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
14: प्रोप्राइटर राम भुजेल। सम्पर्क 98191506630 र 97476680681।
1: विश्रामपछि पुनः स्वागत छ ढोलबराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई पहिलो महाधिवेशनमा उपसभापति पदमा निर्वाचन गर्ने घोषणा गर्नुभएको छ। नेभी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य समेत रहनुभएका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेद्वारी दिने जानकारी गराउनु भएको हो। देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ। नेता गोविन्द भट्टराईले बताउनुभयो, उहाँले मैले त्यसलाई सम्मान गरेर उम्मेद्वारी दिने निर्णय गरेको छु। यसरी नेपाली कांग्रेसको पहिलो महाधिवेशन नजिकै जाँदा दनहुँबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्ने आकांक्षीहरू देखिन थालेका छन्। हालसम्म चिनु पोखरेल, राजेश कुमार श्रेष्ठ, एलिजा ढकाल, सकिना खातुन, रेशम गुरूङ र दीपक भट्टराईले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका राजकुमार श्रेष्ठले दनहुँ दुईबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो। उहाँ नेपाली विद्यार्थी संघ पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष समेत रहनु भएको छ। त्यस्तै एलिजा ढकाल कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य समेत रहनु भएको छ। सकिना खातुनले मुस्लिम महिला क्लस्टरतर्फ केन्द्रीय सदस्य उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। उहाँ तनहुँ एकबाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो। त्यसै गरी चिनु पोखरेल, रेशम गुरूङ र दीपक भट्टराईले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारीको तयारी अघि बढ़ाउनु भएको छ। कांग्रेसको 15 महाधिवेशन असोज 18 गतेदेखि काठमाडौँमा शुरू हुँदैछ।
0: तनहुका 2548 जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 वटा पालिकाका विद्यालयमा अध्ययन गर्ने कक्षा 6 का 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। विद्यालयको 10 वटै स्थानीय तहमा 254 विद्यालयमा खोप केन्द्र तोकेर अभियान सञ्चालन गरिएको थियो। व्यास नगरपालिकामा 735, शुक्ला गण्डकी नगरपालिकामा 469, रिसिङ गाउँपालिकामा 112, बन्दीपुर गाउँपालिकामा 186, भानु नगरपालिकामा 214, भेमाद नगरपालिकामा 238, आबुखैरनी गाउँपालिकामा 226, घिरिङ गाउँपालिकाका 92, देवघाट गाउँपालिकाका 229 र म्याग्दी गाउँपालिकाका 145 किशोरीले खोप लगाएका छन्।
1: बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका 170 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 131 घरमा आंशिक क्षति पुगेको छ। जिल्लाका 7 पालिकामध्ये 6 पालिकाका विभिन्न बस्ती बाढ़ी पहिरोबाट प्रभावित भएका छन्। सबैभन्दा बढ़ी जल जलजला गाउँपालिका प्रभावित भएको छ। जलजलामा 113 घरमा क्षति पुगेको छ भने 58 घर पहिरोको जोखिममा रहेको छ। सो गाउँपालिकाका 171 परिवार विस्थापित भएका हुन्। कुस्पा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, विदाही नगर गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभएको छ।
0: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनको पोखरी वनहरूमा पोखरी निर्माण गरिएको छ। वनमा रहेको वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित रिभिजन वन कार्यदलले आर्थिक वर्ष 2082-83 जिल्लाका 8 सामुदायिक वनमा पोखरी निर्माण गरेको हो। वनमा पानीको स्रोत मासिँदै गएपछि घर छेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यदलले पोखरी संरक्षण अभियानलाई अगाडि बढ़ाउँदै आएको वन कार्यालय तनहुका प्रमुख मनोज राणा भाटले जानकारी दिनुभयो। राणा भाटका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा चितुवाका आतंक बढ़नुका साथै एउटा कारण जंगलभित्र पानीको स्रोतको अभाव पनि रहेको बताइएको छ। प्राकृतिक पानीको स्रोत सुक्दै गएपछि वन्यजन्तु पानी खोज्दै मानव बस्तीमा पस्ने र त्यस क्रममा मानिस र पशुधनमाथि आक्रमणको घटना हुने गरेका छन्। राणा भाटका अनुसार रिसिङ गाउँपालिका 6 स्थित ज्वालादेवी सामुदायिक वन, व्यास नगरपालिका 6 स्थित सपनकोट सामुदायिक वन, शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वन, भानु नगरपालिका 10 स्थित कवाचित सामुदायिक वन, बन्देपुर गाउँपालिका 2 स्थित पार्थे सामुदायिक वन, व्यास नगरपालिका 12 सिद्ध बराहा सामुदायिक वन, भीमान नगरपालिका 2 कुसियरा सामुदायिक वन र म्याग्दी गाउँपालिका 2 स्थित उमा चोकमा पोखरी निर्माण गरिएको छ।
1: तनहुको भानु नगरपालिका 10 तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने 45 वर्षीय शंकर पाण्डे र 65 वर्षीय टंक नीति पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हटियाबाट चिसा पानीतर्फ जाँदै गरेको G19P8065 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट 10 मिटर तल दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारका लागि अस्पताल पठाइएकोमा छुट्टा छुट्टै अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार मोटरसाइकल चालक शंकरको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टंक नीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो।
0: स्याङ्जामा 8 वर्षकी नाबालिकालाई ललाई फकाई जबरजस्तीकरण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुन चौपारी गाउँपालिका 2 खालटेका 30 वर्षका सूरज भन्ने सूरज नेपालीलाई शनिबार पक्राउ गरिएको हो। स्याङ्जाकी 1-8 वर्षकी नाबालिकालाई ललाई फकाई जबरजस्तीकरण गरेको भन्दै जाहेरी परेपछि नेपालीलाई असोजको 17 गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। पक्राउ परेका नेपाली विरूद्ध जबरजस्तीकरणी मुद्दामा अनुसन्धान अगाडि बढ़ाइएको छ। स्याङ्जा जिल्ला अदालतबाट असोजको 18 गते 5 दिनको म्याद थप अनुमति दिएर घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले बताउनुभयो। घटनाले प्रहरीले घटनासँग सम्बन्धित थप विवरण अनुसन्धान पछाडि खोल्ने जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको निर्वाचन आयोग विरूद्ध राजधानी नयाँ दिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। मतदाता नामावलीको व्यापक पुनरावलोकनका क्रममा लाखौं मतदाताको नाम हटाइएको भन्दै अनियमितताको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि आन्दोलन गरिरहेका छन्। निर्वाचन आयोगले मतदाता सूचीमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ। आयोगका प्रमुख कुमारले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। शनिबार नयाँ दिल्ली स्थित सरकारद्वारा तोकिएको प्रदर्शन स्थल जन्तर मन्तर आसपास प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा केही महिला पत्रकारले प्रहरी अधिकारमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन्। जिल्ला प्रहरीले विज्ञप्ति जारी गर्दै 3 महिला पत्रकारबाट यौन दुर्व्यवहारको उजुरी प्राप्त भएको पुष्टि गरेको छ।
0: यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेपास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका थिए। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाब स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीहरूले बताएका छन्। हिजो आरामको तेल प्रशोधन केन्द्र नजिकै धुवाँ र आगोको मुस्लो देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको अरामको विश्वका ठूला ऊर्जा र रसायन कम्पनीहरूमध्ये एक रहेको छ। 1200 किलोमिटर लामो पाइप लाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई हर्मुज जलमार्गसँग प्रयोग नगरिकनै आपूर्ति गर्न मद्दत पुर्याउँदै आएको छ।
1: ओमानमा आयोजना हुने नेपाल ओमान र क्यानाडाबीचको आईसीसी विश्वकप लीग दुई श्रृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा शुभेच्छकहरूले नेपाली टोलीलाई विदाई गर्दै प्रतियोगिताका लागि शुभकामना दिएका छन्।
0: जापानको आइसी नागोयमा सम्पन्न भएको बीसौं संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य पदक जितेको छ। आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। जापानले 83 स्वर्ण 95 रजत र 91 काँस्य पदकसहित 269 पदक जितेको छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा भारत रहेको छ। पाँचौं स्थानमा उज्बेकिस्तान रहेको छ भने एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। कराँतेको कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जितेका छन्। प्रतियोगितामा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी भएका थिए। नेपाली महिला टोलीले लगातार काँस्य पदक जितेको हो। एसियाली खेलकुदमा नेपालले 1 स्वर्ण सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भने पाउन सकेन। यही असोजको 3 गतेदेखि शुरू भएको एसियाली खेलकुदका सबै खेल आज सम्पन्न भएका छन्।
1: यिनै खबरहरूसँगै हामी ढोलबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनको आज उद्घाटन। अब कांग्रेसले पुरानो र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने सभापति गगन थापाको दावी।
1: जथाभावी पार्किङ र सड़कमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति असुन्ने सरकारको तयारी। सरकारले वैदेशिक रोजगारीबाट फर्केको युवालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्ने।
0: मानव वन्यजन्तुबीच हुने द्वन्द न्यूनीकरण गर्न तनहुको विभिन्न सामुदायिक वनमा पोखरी निर्माण। तनहुको भानुमा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु।
1: भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि दुर्व्यवहारको आरोप। अनुसन्धान शुरू। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी।
0: र ओमानमा हुने लीग दुई श्रृंखलाका लागि नेपाली टोलीको विदाई। जापानको आइसी नागोयामा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा।
1: अवस्था यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री बिदा हुन्छौ। नमस्कार।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
16: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
17: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
18: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
19: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त बन्केवा चोक पारिपट्टि छ नि।
20: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा।
19: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
20: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606566।
21: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
22: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
22: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए त्यसो भए त म गइहाले,
22: चिया त पिएर जाऊ,
21: अहिले हतार छ पछि आउँदै गरौला है।
23: दीर्घायु फर्निचर सोरुम,
22: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
24: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
25: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
26: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
25: दीक्षा ब्युटी पार्लर रे?
26: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
25: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
26: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
25: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
26: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
25: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
26: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
25: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
26: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790-34-35।
20: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
27: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
20: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
27: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
20: महोत्सवका मुख्य आकर्षणहरू:
27: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
20: बालुद्यान एवं रमाइलो मेला,
27: दशैं तिहार सस्तो बजार,
20: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
27: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
20: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता।
27: साथमा लाइभ कन्सर्ट
20: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
2: जाम न ढिला भइसक्यो
20: एकैछिन पख न केको भिडियो सुनौ
3: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँची सिमेन्ट नै रोज्नु भन्नु है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
2: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
20: नबोल न सुन त
3: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
2: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
20: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846862 र 9801412888

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9864023420।
2: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9850583507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850633098 र 9465010950।
6: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी?
11: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
6: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
11: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
6: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98 1 176 606।
14: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
15: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
14: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
16: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो।
15: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9805535537 र 9806615899।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको।
6: 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड

0: कहाँ जाने दोकान छ?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
0: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
4: स्टुडियो सन्चेल अहिले रातिको 8 बज्यो।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

नमस्कार, म लोकतथा दोहोरी गायिका निर्जला गुरूङ। तपाईँहरू हेर्दै हुनुहुन्छ कुमार रेग्मी युट्युब च्यानल। भर्खरै हामीले दशैं विशेष गीत गाएका छौँ, के कस्तो लाग्छ? कृपया प्रतिक्रिया दिनुहोला, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि दिनुहोला। धन्यवाद।

0: जर्मनको आवाज।
1: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
5: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना स्तनहो सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा, यही असोज 24 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा डाक्टर सन्तोष बराल, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिख, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म र दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार तर्फ सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
8: सेवा हस्पिटल दुलेगौडा, फोन 0665414377, मोबाइल 9856044343।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
0: भन्दा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62 29।
12: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: सूचना श्री बैंगरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँको यही असोज 22 गते बिहिबार बिहान 7 बजेदेखि नयाँ गाउँ सामुदायिक भवनमा साधारण सभा आयोजना गरिएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरूलाई अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अनुरोधक श्री बैंगरी ठुलो डाँडा सामुदायिक वन उपभोक्ता समूह शुक्ला गण्डकी 5 नयाँ गाउँ तनहु।
16: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
17: सेवा लिने क्रममा चाहिने जानकारी
16: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
17: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
16: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
15: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083।
12: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
15: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार।
12: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कसेरी खेल मैदान।
15: महोत्सव का मुख्य आकर्षण
12: राष्ट्रीय र स्थानीय स्तर का कलाकार बेजोर प्रस्तुति
15: बालुद्यान एवं रमाइलो मेला
12: दसैं तिहार सस्तो बजार
15: स्थानीय उत्पादन को बिक्री र प्रदर्शनी
12: स्थानीय कला संस्कृति को प्रदर्शनी
15: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
12: साथमा लाइव कन्सर्ट
15: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ।

0: ভালোই লাগছে।
1: হ্যালো বা,
2: কতি বন্যো ঘর? আমি ঢলান ভাই তো।
3: বাবু, ঢলান তো ভয়ো। আব ঘর ভিতর কাম গর্নু পর্নে ছ। সামান ধার্নে ভনেকো পয়সা অলিকতি পুগ্দৈন কি?
2: ল বা, পয়সাকো চিন্তা নগর্নু। আনি সংসার মার্বল অ্যান্ড টাইলস বেলচৌদারাবাট নি সামান ল্যাউনু হাই। মেরা সাথীহরু সবৈলে ত্যাইকো সামানবাট ঘর বানায়েকা রাইছেন। একদম রাম্রো ছ রে।
3: ও বাবু, গাউঁতির পনি সবৈলে সামান ত্যাইবাট ল্যাউদা রছেন। ম পনি ত্যাই জানি হো।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891505630 र 9746780681।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465610950।
12: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ।
0: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
13: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
13: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
13: मोबाइल 9805678634 र 9781107090। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
14: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
13: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
14: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
13: वरिष्ठ नाक कान घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र का साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
16: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
17: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
18: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
19: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
16: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9056062891।
21: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
18: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
21: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656905065, मोबाइल 9816634372।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
24: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560-66136 र 98151-66136।
25: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
26: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
25: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
26: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ सम्पर्क 0564-14-055 र 98466-18-817।
24: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
24: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
24: फुक्जन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
24: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
24: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल
20: चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
3: सम्पर्क प्रिंस फैंसी हाउस मोबाइल 9806681115।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 06 81 115।

0: 103 थोपलो 8 अन्तर्मन को आवाज
1: स्टेशन 1 स्टूडियो साइड अहिले रातिको 9 बज्यो
2: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
3: दीक्षा ब्युटी पार्लर रे
4: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
3: हो र त्यस्तो के हुन्छ र त्यहाँ
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
3: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
4: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
3: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
4: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97 090 34335

0: नमस्ते तपाईं यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ। थैंक यू।
1: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ। विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
2: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नुपर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
3: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
3: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701956996।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि।
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9856923420, 9840154674 र 9846023420।

0: अंतर्मन को आवाज।
1: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
2: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे।
1: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
3: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थी अर्जुन को दाइना भएर भगवान रहनु हो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 गाछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-532-475 र 98-011-32-475।
7: क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार, घारे चित्तरबस्ती, रु 15,055,
7: शुक्ला गण्डकी पत्रकार मंच, शुक्ला गण्डकी, रु 10,100,
8: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
7: जमुना पौडेल पराजुली ढोरफिर्दी, हाल अमेरिका, रु 10,050,
8: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
7: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
8: रस्तमाया गुरुङ दिलेगौड़ा, रु 55,555,
7: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
7: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
7: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
8: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
7: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
4: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट,
11: सेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्ती कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98141 53305।

0: îl spălai și îmi dai un măcea.
1: Lona ho, sito niska, ale farkina dilan sake, bieko kopra bane pasi, ramro ramro roz nahi paryo, phiri pokhra pugnu cha.
2: Bieko kopra kinna pani pokhra janu parcha ra, yahi United Suppliers ma chhadai cha ni.
1: Bua, ama, ani bhai bahini ko lagi pani ta naya kopra kinnu paryo, eta bhane jasto paidaina, tesmati mahango hola ni.
2: Tesko ta chintai nagarnu na didi, design pani khoje jasto paincha, mulya ta jhanai milcha, ekchoti gayera ta hernus.
3: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक
4: प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
5: ए सबिना यस्तो हतारमा कता हो
6: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
5: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत सात वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
7: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9908216142
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
8: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
8: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
4: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो संतुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
12: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
14: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
16: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
16: विज्ञापन कर बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। शुक्लागण्डकी नगरपालिकाको नगर क्षेत्र भित्र व्यावसायिक फर्महरूले राखेको साइनबोर्ड, भित्ते लेखन, धुन ब्यानरहरूको आर्थिक ऐन 2083 अनुसूची 8 बमोजिमको दर रेट अनुसार विज्ञापन कर बापतको रकम यस नगरपालिकामा कार्यालय समय भित्र स्वयं वा प्रतिनिधि मार्फत 15 दिन भित्र भुक्तानी गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। सो समयमा विज्ञापन कर बुझाउन नआएमा त्यस्ता साइनबोर्ड, भित्ते लेखन, धुन ब्यानर नगरपालिकाले हटाउने र सो बापत लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट असुल उपर गरिने बेहोरा समेत जानकारी गराइन्छ। शुक्लागण्डकी नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुलेगौडा तनहु।
17: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा फित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
16: मोबाइल 9508535537 र 9806615890।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके, लेट्स डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
15: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाइ?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
0: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
21: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
22: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
21: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029

0: स्टुडियो टाइमचेक
1: अहिले रातिको 10 बज्यो।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
4: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
6: नमस्कार, राति 10 बजेको ढोरबराई हाइलाइट्समा यहाँलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। गृहमन्त्री सुदन गुरूङ रासोपा सभापति रवि लामी छानेको बुढा नीलकण्ठ स्थित निवासमा पुगेका छन्। गृहमन्त्री र पार्टी सभापति बीच कुराकानी जारी रहेको रासोपाको स्रोतले बताएको छ। चोलेन्द्र शमशेर राणाको प्रकरणमा गृह मन्त्रालय विवादित पनेसापत पहिलो पटक लामिछाने र गुरूङ बीच भेटवार्ता भएको हो। कुराकानीको मुख्य विषयवस्तु पनि यही नै हुन सक्ने आकलन गरिएको छ। राणालाई कच्चा तरिकाले पक्राउ गरिएको प्रति लामिछानेले सन्तुष्ट नरहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र संविधान र राष्ट्रियताको सुरक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन्। पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्ष दुईवटा मोर्चा सड़क र सदन रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिएका छन्। संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीको भनाई रहेको थियो। साथै आगामी दिनमा रहेको सांसदले विषयवस्तु गहन तयारी विज्ञहरूसँग छलफल र जनता मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक प्रभाव र उपस्थित जनाउन समेत निर्देशन दिएको प्रमुख सचेतक एन महरले जानकारी दिनुभयो। बैठकले वर्तमान सरकार लोकतन्त्र संविधान रक्षा जनजीवनका सवालहरूलाई सुदृढ गर्न पूर्ण रूपमा चुकेको र निरन्तर फाँसीवादी सचेतन स्वेच्छाचारी एवं तानाशाही बाटोमा उद्धत रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक महरले भनाई रहेको छ। सरकारले सांसदलाई उत्तरदायी बनाउन नसकेको सत्ताको छायामा सांसदलाई पारेको र जनमतको उपेक्षा गर्दै संसदलाई एक प्रकारको कठपुतली बनाउन खोजेको उनले आरोप लगाएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्ता र नेतृत्व उनीहरूलाई उही अनुहार दोहोरी रहने प्रवृत्तिले नेपालको राजनीति म्युजिकल चेयर जस्तो बनेको बताएका छन्। पार्टीको 15औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्युजिकल चेयरले प्रवृत्तिको परिमाण भन्दै भदौ 23 र 24 गतेको घटना भएको बताएका छन्। प्रधानमन्त्री बनेको व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेता नेतृत्वमा दोहोरिरहने, मन्त्री बनेका व्यक्ति पनि पटक पटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीति प्रतिको वितृणा बढ़ाएको बताएका छन्। म्युजिकल चेयर जस्तो बनेको थियो, प्रधानमन्त्री बनेको फेरि बन्न मन लाग्ने, नेता बनेको फेरि बनिरहन मन बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने थापाले भने यसले सबै पार्टीका नेता र सबै एउटै ठाउँ हुन, सबैको खराब हुने भन्ने सन्देश दिएको छ। राजनीति समाजका हरेक

0: क्षेत्रमा हावी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्याधिक राजनीतिकरण भएको बताएका छन्। फेसबुकदेखि ट्विटर लगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाई रहेको थियो। उनी अति राजनीति पनि छ, फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ, फेरि जनता हाइपर पोलिटिक्सतिर गयो, जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो, उनले भनेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रसन्नले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन्। कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गगनले आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्री भएको स्मरण गर्दै गरेका छन्। उनले भने, मैले त्यति बेलै भन्थे तपाईँको यो देशमा नेतृत्व गर्ने बेला आउन सक्छ, आज आएको देख्छु। निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ। उनले बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ़न सुझाव दिएका छन्। नयाँ भन्नेहरूले बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखाएको भन्दै गगनलाई त्यस्तो व्यवहार नदेखाउन आग्रह गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली नागरिकको नजरमा पार्टी नेता र राजनीतिप्रति विस्तृत कायमै रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष लिङ्देनले कांग्रेसको 14 महाधिवेशनमा आफूले बोलेको कुरा 15 महाधिवेशनसम्म आइपुग्दासम्म कुनै साधारण नभएको उल्लेख गर्नुभयो। मैले नेपाली कांग्रेसको 14 महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको थिए आम नागरिकमा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृणा र घृणा थियो त्यसमा सुधार भएको छैन। उहाँले भन्नुभयो, त्यस बेला देशको नेतृत्व गरिरहेका मुख्य नेतालाई भ्रम भए जस्तै देखिएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेसका आफूलाई समय अनुसार रूपान्तरण गर्न सकेको बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवेशलाई आत्मसात गरी समयानुकूल कांग्रेस परिवर्तन भएको बताउनु भएको छ। देशका संविधान जारी भएपछि लोकतन्त्रको एउटा चरण पूरा भएको र अब पुराना पार्टीका रूपान्तरणमा वैकल्पिक शक्ति आवश्यक छ भन्दै आफूले 12 वर्ष अभियान शुरू गरेको स्मरण गर्दै उहाँले रूपान्तरणको नयाँ सहित नारासहित कांग्रेस अघि बढ़ेकामा खुशी व्यक्त गर्नुभयो। पुराना पार्टी रूपान्तरण हुनुपर्छ होइन भने सबै दलका रूपान्तरणकारीहरू मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा माओवादीमा हुँदामै मैले भनेको थिए। 12 वर्षपछि यो सिधै सिद्ध हुँदै गएका खुशी व्यक्त गर्दछु। उहाँले भन्नुभयो, विश्वमा भएको चमत्कारिक विकासका बीचमा हाम्रा दलहरू हिजो ढाँचामा रहिरहनु हुँदैन। राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश बुझ्न जरूरी छ। नयाँ सिक्न जान्ने मान्छे एक प्रकारले निरीक्षण हुन हामी सबै दलले आउँदो 20 वर्षको योजना बनाउनमा प्रतिस्पर्धा गरौं। जसको राम्रो हुन्छ त्यसको योजना कार्यान्वयन गरौं। भट्टराईले नेपालको चुनौतीको सामना गर्न कांग्रेसको अग्रणी भूमिका खेलोस् भन्दै आफूहरू शान्ति प्रक्रियामा आउँदै गर्दा एक विदेशी पत्रकारले सोधेको प्रश्नमा गगन थापालाई भोलिको नेताका रूपमा चित्रण गरेको स्मरण गर्नुभयो। सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सम्मान थुपार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरिएको छ। प्रस्तावित विधेयक को दफा 31 मा गाड़ी घुम्ने भाग वा पार्किंग निषेधित क्षेत्र में गाड़ी राखेर दुर्घटना भएको त्यस्तो क्षतिपूर्ति संबंधित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असुल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउन गाड़ीको पहिचान नभएको राष्ट्रिय सड़क तथा सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने प्रस्ताव छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ। साथै प्रवेश र पालिकामा समेत समन्वय समिति गठन गरी तीन तहको सरकारबीच सहकार्य गर्ने संरचना तयार गरिएको छ। बाराको देवताल गाउँपालिका तीन जबका स्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। देवलाल गाउँपालिका छ रोवाहीको 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरीको शनिबार साँझ डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाउने बित्तिकै अस्थायी प्रहरी पोस्ट बेनौलीबाट खटिएको प्रहरी टोली स्थानीय बासिन्दाहरूको सहयोगमा पोखरीबाटै डुबेर किशोरीलाई खोज तलास शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजबाबु ठाकुरले जानकारी दिए। खोजीकै क्रममा पोखरीको उत्तरतर्फ किनारबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए। मृतकको दुवै किशोरी शव परीक्षणका लागि प्रदेशिक अस्पताल कैलियामा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहु भानु नगरपालिका 10 तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जना मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने 45 वर्षीय शंकर पाण्डे र 65 वर्षीय टंकनीति पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हतियाबाट चिसापानीतर्फ जाँदै गरेको ग 19P8065 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट 10 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएमा छुट्टा छुट्टै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक शंकरको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टंकनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो। तनहुका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6का 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो। व्यास नगरपालिकाका 735, शुक्ला गण्डकी नगरपालिकाका 469, रिसिङ गाउँपालिकाका 112, बन्दीपुर गाउँपालिकाका 186, भानु नगरपालिकाका 216, भीमात नगरपालिकाका 238, आबु खैरेनी गाउँपालिकाका 226, घिरिङ गाउँपालिकाका 92, धेपघाट गाउँपालिकाका 229 र म्याग्दे गाउँपालिकाका 145 किशोरीले खोप लगाएका छन्। हस्तै नै खबरहरूसँगै राति 10 बजेको ढोरबराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी उपस्थित हुने नै छौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिन मिया पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेक अहिले बिहानको 5 बज्यो साइन्चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा

0: पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ। एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 22 गते बिहिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा र शनिबार 24 गते
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
3: वरिष्ठ नाक, कान, घाँटी तथा गलागाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपड़ा उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
11: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइ राख्नुस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है।
12: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
15: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
16: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
11: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
17: दिल्ली 103.8 अन्तर्मनको आवाज।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
19: धोरबाराही हाइलाइट्सको साथमा
20: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार अनि पूर्व बिहानी रेडियोद्वारा एक सय 3.5 मेगाहर्जले फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबालाई हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 19 गते सोमबार, नेपाल सम्बत 1146, असोज कृष्ण पक्षको दशमी तिथि, सन् 2026 अक्टोबर 5 तारिख। ढोरबालाई हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन हिजोबाट शुरू। अब कांग्रेसले पुराना र नयाँ प्रस्थालाई जोड्ने पुलको काम गर्ने सभापति गगन थापाको भनाई। नेपाली कांग्रेस 15 महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको चौतर्फी प्रशंसा। पार्टीमा गनगन गर्ने, अतिवाद गर्ने र किचकिच गर्ने नेताहरूलाई छोडिदिएकै राम्रो हुने राजसपा सभापति रवि लामिछानेको टिप्पणी। कांग्रेस सभापति गगन थापाले गरेको क्रम भत्ता भंगताले राजनीतिमा सकारात्मक परिवर्तन देखिन थालेको प्रचण्डको भनाई। सरकार स्वच्छकारी बन्दा संविधानमाथि खतरा सिर्जना भएको उल्लेख। बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ 15 महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनु पर्ने कांग्रेसका सभापति गगन कुमार थापाको भनाई। सरकार स्वच्छाचारी र तनाव तानाशाही बाटोमा अघि बढ़िरहेको नेकपा एमालेको निष्कर्ष। लोकतान्त्रिक व्यवस्था र राज्यका निकायमाथि प्रहार गर्न उद्घात रहेको आरोप। हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको सुझाव। जय नेपाल पार्टीलाई वैकल्पिक राजनैतिक शक्तिको रूपमा बुझ्न धवल शमशेरको आग्रह। जथाभावी पार्किङ र सड़कमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति असुल्ने सरकारको तयारी। सरकारले वैदेशिक रोजगारीबाट फर्केर युवालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्ने। स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने सरकारको तयारी। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नयाँ पाठ्य पुस्तक छपाईको काम शुरू। आगामी नयाँ शैक्षिक सत्रमा पुरानै पाठ्यक्रम लागू हुने। मानव वन्यजन्तुबीच हुने द्वन्द न्यूनीकरण गर्ने तरहुको विभिन्न सामुदायिक वनमा पोखरी निर्माण। तरहुको भानुमा मोटरसाइकल दुर्घटनामा परि हिजो 2 जनाको मृत्यु। पछिल्लो 24 घण्टामा देशभर 19 विपदका घटना। ती घटनामा परि 12 जना घाइते। हेटौडा ढल्केवर 400 केबी प्रसारणलाई 10 लगत्तै सञ्चारणमा आउने। 8 वर्षीय नाबालिकालाई जबरजस्ती गर्ने गरेको आरोपमा स्याङ्जोबाट 1 युवक पक्राउ। तनहुको रिसिङ गाउँपालिका 1 निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जल विद्युत आयोजनाको दबौली भरतपुर 220 केबी डबल सर्किट प्रसारण लाइन निर्माणले गति दिँदै। बाढ़ी पहिरोको कारण पर्वतमा 300 परिवार विस्थापित। 170 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र 131 घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीको भनाई। परहोका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप लगाइयो। ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच प्रतिस्पर्धा। यसपटकको चुनाव नजिकै प्रतिस्पर्धात्मक हुने विश्लेषकहरूको अनुमान। भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि युद्ध व्यवहारको आरोप अनुसन्धान शुरू साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुथी विद्रोहीको दावी दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उद्घोष ओमानमा हुने लिग दुई श्रृंखलाका लागि नेपाली टोलीको विदाई जापानको आइची नागोयामा हिजो सम्पन्न विश्व संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा अवस्था यिनै खबरहरूसँगै आजका लागि पूर्वलाई हाइलाइट सकिएका छन् मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला 7 बजे विस्तृत समाचार सहित उपस्थित हुने रहेछौ समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म श्रेष्ठ बिदाउँछु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: हजुर दान गरौं
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
5: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आर्तन हो सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
6: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
7: कता हिँड्नु नि मिलको जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
7: त्यसो भए कहाँ जाने त कान्छा
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
7: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
8: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
9: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
10: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
9: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त।
10: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
9: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98-1-71-656।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
3: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
4: जाम न ढिला भइसक्यो
0: एकैछिन पख न केको भिडियो सुनौ
5: घर बनाउँदै हुनुहुन्छ
6: मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
4: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
0: नबोल न सुन त
5: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
4: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460-86265 र 98-0141-12888
7: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
7: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
8: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
9: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507 कविता श्रेष्ठ सम्पर्क 0564-14-055 र 98-466-18-817
0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ
11: कौरव पाण्डवको बीचमा त्यत्र जाजलले एउटैले सारले दिग्विजय गर्न सके त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: 103 थोप्लो 8
1: अन्तर्मन को आवाज।
2: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरपाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुन्तादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 19 गते सोमबार, असोज कृष्ण पक्षको दशमी तिथि, सन् 2026 अक्टोबर 5 तारीख। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र साथी पसल दुलेकौड़ा स्थित बनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। सुन र साथीका आधुनिक आकर्षणका गहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ।